0: पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज
1: संसारै चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढुकै थुने।

0: कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: देशमान नै कपाका नेता एवं पूर्व मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ। देवेन्द्र पौडेल जी, नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: नमस्ते, यहाँलाई पनि धन्यवाद छ।
0: अब अहिलेको अवस्थामा कैलाश मान सरोवर जाने जुन मार्गको विषयमा नेपाल सरकारले कूटनीतिक नोट भारतलाई पठाएको थियो, त्यो भूमिको विषयलाई लिएर, तर भारतले पनि करिब करिब 6 घन्टा नबित्दै आफ्नो जवाफी पत्र चाहिँ पठाएछ। उसले भन्यो लिपुलेखबारे चाहिँ उसले हिजोदेखिकै यो पुरानो मार्ग हो, त्यसमा चाहिँ हामीले हिजोदेखि नै त्यसलाई चाहिँ निर्माण गरिरहेका छौँ भन्ने ढङ्गले उसले जवाफ फर्कायो। अब सरकार को कूटनीति सरकारले भनेको थियो, सबै दलहरूसँग परामर्श गरेर छलफल गरेर हामीले कूटनीतिक नोट पठाएका थियौँ भनेको छ। अब यो विषयलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
1: यो अहिलेको सरकारको तरिका शैली सबै हेर्दाखेरि यस्ता विषयहरू, खास गरी देशको राष्ट्रियता, देशको सार्वभौमिकता, देशको अखण्डताका विषयहरूमा यो दल पक्ष प्रतिपक्ष भन्ने हुन्न, सबैसँग एउटा सहमति गरेर देशको राष्ट्रियता सार्वभौमिकता पक्षमा उभिनु पर्थ्यो। यसो सरकारको छाँटकाँट तरिका गतिविधि हेर्दाखेरि आफ्नै प्रकारले प्रतिशोध सान्ने र स्टन्टका कामहरू माथि गर्ने र त्यसैलाई प्रचार गर्ने र प्रभाव गर्नेतिर गएको प्रतीत हुन्छ। न्यूनतम पनि सामान्य अन्तर्राष्ट्रिय राष्ट्रिय सबै प्रचलन अनुसार यस प्रकारका देशको सीमासित सम्बन्धित कुराहरूमा विभिन्न दलहरूसँग छलफल गरेर, नागरिक समाज बौद्धिक समुदायसित छलफल गरेर मात्रै विषयहरू अगाडि बढाउनु पर्थ्यो, त्यो नगरेको देखिन्छ।
0: तर सरकारले दाबी के गरेको थियो भने सबै दलहरूसँग हामीले राय लिएर नै नोट कूटनीतिक जवाफ फर्काएको छौं।
1: दाबी थियो तर चाहिँ कतै राय लिएको, सुझाव लिएको, छलफल गरेको कतै पनि आवाज हुने गरी अगाडि बढे जस्तो देखिँदैन।
0: दलहरूलाई चाहिँ बोलाएर छलफल गरेको होइन त्यसो भए, होइन आधिकारिक रूपमा
1: त्यस्तो आधिकारिक रूपमा छलफल गरेको कतै जानकारी छैन।
0: तर भारतले लिपुलेख हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभएको र सन् 1954 नै निरन्तर चलिरहेको पुरानै मार्ग भएको जवाब फर्काएको छ। अब सरकारको के रहन्छ स्ट्यान्ड, देशको राष्ट्रको के स्ट्यान्ड रहन्छ यस्तोमा?
1: यो खास गरी यस्ता विषयहरू, सीमासित सम्बन्धित विषयहरू कूटनीतिक हिसाबले वार्ता, सहमति, सम्वादको प्रक्रियाद्वारा आफ्नो विषय निरन्तर उभाइरहने, आफ्नो विषय सम्बन्धित चाहिँ दोस्रो पक्षको अतिरिक्त अन्तर्राष्ट्रिय समुदाय समस्या समेत उभाएर देशको राष्ट्रियता सार्वभौमिकताको पक्षमा उभिनु नै हामी सबैको कर्तव्य हो। तर त्यसको नेतृत्व कसले गर्ने भन्दा, त्यसको नेतृत्व कुनै पनि देशको यस प्रकारका विषयहरूको अगुवाई गर्ने भनेको सरकार हो, सरकार कार्यकारी हो, राष्ट्रको नेतृत्व हो, जनताबाट निर्वाचित भएको सरकार भएको हुँदाखेरि सरकारले त्यो अभिभावकीय भूमिका, देशभक्ति भूमिका, अब त्यो परिपक्वता निर्वाह गर्न सक्नु पर्थ्यो, त्यो नसकेको हामीले महसुस गरेका छौँ।
0: अब आजको दिनमा चाहिँ हाम्रो दुई देशबिचको एउटा आत्मीयता छ, मित्रता छ, सदियौँदेखि चलेर आएका होइन कतिपय सम्बन्धहरू छन्, एक आपसमा कहिलेकाहीँ आउने तिक्तता एउटा पाटो होला, तर हामीले सामाजिक रूपमा, सांस्कृतिक रूपमा दुई देशबिचको सम्बन्धको विषयमा चाहिँ धेरै चर्चा परिचर्चा गर्न पर्दैन होला, किनभने हिजोदेखि देखिँदै आएको छ। अब यसलाई चाहिँ सुमधुर सम्बन्धमा विकसित गर्नका निम्ति र दुई देशबिचको सम्बन्धलाई सुदृढ बनाएर अगाडि जानका निम्ति चाहिँ सरकार चाहिँ त्यो ढङ्गले अगाडि बढ्न सक्छ कि सक्दैन, वा सक्ला कि नसक्ला, वा तपाईँहरूको भूमिका चाहिँ, हिजोको पुरानो राजनीतिक दलहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
1: धेरै कुरा चर्चा गरिसक्नुभयो पृष्ठभूमिमा, खास गरी अहिलेको विश्व जति बेला मध्य पूर्वदेखि लिएर अरू कतिपय देशहरूमा युवाको रूपमा विभिन्न प्रकारले देशभक्तिपूर्ण भावनाहरू प्रकट भएको र एक देशले अर्को देशलाई सीमा मिचेर चाहिँ निरन्तर आक्रमण गरेको, हमला गरेको र घटनाहरू घटाएका यस प्रकारका पृष्ठभूमिमा हामी जस्तो, खास गरी भारत र चीन जस्ता छिमेकी मित्र राष्ट्रहरू बिचमा अवस्थित रहेको देशले पक्कै पनि परिपक्वतापूर्वक सुझबुझ सहित र विभिन्न पक्षहरूसित छलफल गरेर सबैको राय सुझावहरू लिएर यस प्रकारका विषयहरूमा अगाडि बढ्न सक्नु पर्थ्यो। यहाँले भने जस्तै हाम्रो निम्ति अझै त्यो बढी आवश्यक छ। हामीले पहिलेदेखि नै असमूलनता भनेका छौँ, हामीले पहिलेदेखि नै पञ्चशीलका आधारमा हाम्रो सम्बन्धहरू सुदृढ गर्ने भनेका छौँ, हामीले पहिलेदेखि नै विकास र समृद्धिको बाटोमा अब अगाडि बढ्ने हो है भनेका छौँ। विकास र समृद्धिको निम्ति विदेशी लगानी चाहिन्छ, देशको चाहिँ लगानीको अतिरिक्त विदेशी लगानी, विदेशी लगानीको

0: लगानीकर्ताहरूले चाहिँ सहजीकरण गर्ने वातावरण चाहिन्छ। त्यसको साथसाथै देशको राष्ट्रियता र सार्वभौमिकताको निम्ति कतिपय चाहिँ हाम्रा आफ्ना चाहिँ विगतका सन्धि सम्झौताहरूको निरन्तरता र कतिपय सन्धि सम्झौताहरू व्यतिक्षण भनेदेखि तिनको पुनरावलोकन जस्ता विषयहरूमा सरकारले ध्यान दिनु पर्थ्यो। अहिलेका गतिविधिहरू र एक डेढ महिना डेढ दुई महिनाका गतिविधिहरू हेर्दाखेरि सरकार त्यतातिर लागेको देखिँदैन।
1: होइन, अब अहिलेको पछिल्लो समय चाहिँ सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेशदेखि लिएर चाहिँ विभिन्न अध्यादेशहरू राष्ट्रपतिका सिफारिस गरेको थियो, छोटो बाटोबाट सजिलो तरिकाले जनतालाई चाँडोभन्दा चाँडो सुशासन दिने ढङ्गले सरकार अगाडि बढेको उसको दावी छ। तर राष्ट्रपतिज्यूले संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता पठाउनु भएको छ। तर 1594 पदाधिकारी एकैपटक पदमुक्त भए शिक्षा क्षेत्रकै मात्र 701 पदाधिकारी पदमुक्त भएका छन्। हिजो तपाईँ शिक्षा मन्त्री पनि हुनुहुन्थ्यो। होइन, सरकार अब सुशासनको बाटोमा मेरिटोक्रेसीको बाटोमा अगाडि बढेको हो
0: जी। सरकारको मैले बुझेको छैन। हेर्नुहोस्, तपाईँले जो राख्नुभएको छ, सरकारले मिनबहादुर गुरुङ जस्ता त्यसपछि गएर चन्द्र अग्रवाल जस्ताका व्यवसायहरूमाथि पनि विवादको रूपमा आन्दोलनको प्रसङ्गमा समर्थन गर्दै चाहिँ भत्काएको विध्वंस गरेको देखिन्छ। सरकारलाई समर्थन गरेका शक्तिहरूले प्रत्यक्ष वा परोक्ष रूपमा चाहिँ न्यायपालिका कार्यपालिका व्यवस्थापिकाका ऐतिहासिक धरोहरहरूमाथि पनि हमला गरेकै देखिन्छ। सरकारको कुरा गर्नुहुन्छ भनेदेखि सुकुम्बासी गरिब बस्तीहरू पनि उपयुक्त प्रकारको निकास बिना निकास नदिइकन चित्कार सहित निकै भयावह अवस्थामा गरिबका बस्तीहरूमा पनि आक्रमण गरेको देखिन्छ। र त्यसको साथसाथै सरकारले यो जुन प्रकारको विध्वंसतिर लगाइराखेको छ, यी विध्वंसका कतिपय परिघटनाहरूले के देखिन्छ भनेदेखि सरकारले सुशासनको नारा दिने र स्थानका कामहरू गर्ने, विपक्षीहरूलाई तर्साउने, जनतालाई तर्साउने र चाहिँ सनका कामहरू गरेर प्रचारबाजी हुनेतिर अगाडि बढ्न खोजेको प्रतीत हुन्छ। वास्तवमा सरकारले रोजगारी सिर्जना गर्नेतिर, रेमिटान्सलाई वृद्धि गर्नेतिर, विदेशी पुँजीलाई ल्याउनेतिर, अहिले तपाईँले भन्ने जस्तै त्यसको राष्ट्रिय सार्वजनिकताका विषयहरूलाई व्यवस्थित गर्नेतिर जान सक्नु पर्थ्यो। महँगी दिन प्रतिदिन आकाशी नै गएको छ, मूल्य वृद्धिले जनता प्रताडित बनेका छन्। यस्तो स्थितिमा चाहिँ जनताका डेलिभरीका कुराहरूतिर भन्दा पनि स्टनका कुराहरूतिर लागु देख्दाखेरि सरकारको परिपक्वता प्रस्तुत भएको हामीले महसुस गर्न सकेका छैनौँ।
1: होइन, अध्यादेश फिर्ता पठाउनु भयो नि त राष्ट्रपतिले, होइन, संवैधानिक परिषद सम्बन्धी उसले कम्फर्टेबल खोजिरहेछ, जुनसुकै प्रधानमन्त्री आए पनि जुनसुकै सरकार आए पनि कम्फर्टेबल खोज्ने क्या न्यायालयमाथि। होइन,
0: अहिले संविधान जीवित रहेको र संविधानको व्यवस्था अनुसार राष्ट्रपति कार्यकारी हैसियतमा नभएको हुँदाखेरि एक दुई फेरि राष्ट्रपति रोक्न सक्नुहुन्छ, तर निरन्तर रोक्ने भन्ने रहँदैन। तर यही विषय पनि चाहिँ गैर संवैधानिक अलोकतान्त्रिक प्रक्रिया छ। सदन चाहिँ बोलाउने र स्थगन गर्न लगाउने, त्यसपछि अध्यादेशको बाटो हिँड्ने, जबकि झन्डै दुईटै भएको सदनको भविष्यमा पार्टीहरू त जनताले छापाउने गरी समितिहरूमा सदनमा विषयहरू प्रस्तुत गरेर चाहिँ पास गरेर ल्याएको भए हुन्थ्यो नि, एउटा डिबेट हुन्थ्यो, बाहिर छलफल हुन्थ्यो, राष्ट्रपतिका के अध्यादेश लगियो, के अध्यादेशमा के लेखिएको छ, के फिर्ता गरियो, न आम नागरिकलाई चासो छ न सरकारको विषय छ। त्यसकारण यस्तै लुकेर छिपेर गर्ने कतिपय क्रियाकलापहरू भन्दा पारदर्शी प्रकारले पार्लियामेन्टको चाहिँ लोकतान्त्रिक विधि प्रयोग गरेर अगाडि बढ्नु वास्तवमा लोकतान्त्रिक प्रणाली हुन्थ्यो, त्यो विषयतिर सरकार अगाडि नबढेको देखिन्छ।
1: 1594 पदाधिकारी एकैपटक पद मुक्त भए, होइन, अब ओलि चाहिँ अब आउने सरकारले आफ्नो स्पिडमा काम गर्ने व्यक्तिहरूलाई चाहिँ अगाडि बढाउन खोजिरहेछ।
0: पुरै हिजो कतिपय काम गरेका व्यक्तित्वहरू, चाहे विशेषज्ञ हुन् चाहे चाहिँ विज्ञहरू हुन्, अयोग्य छन् भन्ने कुरा चाहिँ देखाउन खोजिएको छ। जस्तो उदाहरण दिँदै, त्यो विश्वविद्यालयमा काम गर्नेहरू योग्य त भएका व्यक्तिहरू छन्, कसैले कुनै दल वा कुनै समूह वा कुनै विचारलाई समर्थन गरे होला, तर उनले पढेको योग्यता बिना त त्यहाँ पुगेका थिएनन्। त्यसो भएर अलिकति कस्तो भयो भनेदेखि, आफूलाई समर्थन गर्यो भने त्यसलाई विज्ञ मान्ने, आफू चाहिँ विषयमा सहमति भएन भनेदेखि त्यसलाई चाहिँ अयोग्य मान्ने, जुन प्रकारको भाष्य सिर्जना गर्न खोजिएको छ त्यो सही छैन।
1: होइन, अयोग्य भन्दा पनि उसले आफ्नो स्पिडमा काम गर्नेलाई स्वच्छ प्रतिस्पर्धाबाट, दलीय राजनीतिबाट मुक्त गराएर स्वतन्त्र र स्वच्छ प्रतिस्पर्धा मार्फत चाहिँ हामीले पद पूर्ति गर्छौँ, नियुक्ति गर्छौँ भन्ने अडान लिएको छ।
0: स्वच्छतापूर्वक चाहिँ निष्पक्षतापूर्वक आफ्नो अर्काको नागरिकन स्वच्छ प्रतिस्पर्धा गरेर अगाडि बढाउनु भयो भने त्यसलाई हामीले चाहिँ नराम्रो मान्ने छैनौँ। तर म तपाईँलाई भन्न चाहन्छु, कतिपय विश्वविद्यालयका व्यक्तित्वहरू चाहिँ प्रतिस्पर्धाद्वारा वा विभिन्न प्रकारले प्रादा भएका योग्य व्यक्तिहरू नै आएको पृष्ठभूमि छ नि, उनीहरूलाई अयोग्य भन्न कसरी मिल्छ र? त्यही मध्येबाट पढेकै डालोबाट आउने होला नि योग्यहरू पनि। त्यसै भएर स्वच्छ प्रतिस्पर्धा गर्ने कुरामा हाम्रो विमति रहँदैन, तर अब त्यो चाहिँ पूर्वाग्रहतिर नजाओस्, विज्ञहरूको क्षमता योग्यतालाई आफूले प्राप्त गरेको ज्ञानका आधारमा राज्यले जिम्मेवारी दिने प्रक्रियातिर निष्पक्षतापूर्वक अगाडि बढोस्, त्यो दिशामा सरकार अगाडि बढ्छ भनेदेखि हामीले विरोध गर्छौँ।
1: अनि एउटा कुरा, यो सुकुम्बासी बस्ती व्यवस्थापनमा सरकार चाहिँ जुन ढङ्गले अगाडि बढिरहेछ, जुन ढङ्गले आफ्नो स्पिड चलाइरहेको छ, यो विगत लामो समयदेखि सुकुम्बासी समस्या समाधान हुन सकेन, तर बालिन सरकारले त क्षणभरमै व्यवस्थापनका लागि तदारुकता देखायो होइन, गर्दाखेरि हुँदो रहेछ नि त इच्छा शक्ति हुँदा है।
0: अनि यो व्यवस्थापन होइन, हामीले पनि हिजो सरकार हुँदाखेरि बाटो ठुलो बनाउने चौडा बनाउने गरेका थियौँ। म त्यो दृष्टान्त तपाईँलाई मार्फत चाहिँ आम तपाईँ मार्फत आम नेपाली जनसमुदायलाई भन्न चाहन्छौँ। सुकुम्बासीको चित्कार सुन्नु पर्दैन र सरकारले सरकारले को वास्तविक सुकुम्बासी हो, कसको लालपुर्जा थियो, कसको थिएन भन्ने कुराको कोही भेरिफाई गरेको त्यति बेलाको तत्कालीन गाउँपालिका वा नगरपालिकाले दिएको पूर्जा देखाइरहनु भएको छ, वा निशा देखाइरहनु भएको छ, वा घर बनाउने स्वीकृति दिएको देखाइरहनु भएको छ, उहाँहरूको त्यो चाहिँ कहिले काहीँ सरकारले दिएको स्वीकृतिका कारणले बनेको होला नि घर, त्यतिकै जबरजस्ती गर्नुभएको छैन नि, अथवा जग्गा सरकारको होला त्यसलाई हामीले मान्छौँ, तर उहाँहरूले कहीँ न कहीँ स्वीकृति वा सहमति वा समाधान नदिइकन घर त बनाउनु भएन, त्यो घरमा उहाँहरूले लगानी गर्नुभयो, त्यो लगानी चाहिँ त्यहाँ डुबेको छ, दुःख मेहनत गरेर श्रम गरेर पसिना गरेर कोही विदेश गएर गरेको चाहिँ जुन लगानी हो त्यो लगानी चाहिँ क्षणभरमा ध्वस्त भएको छ, त्यसको जिम्मा कसले लिने, त्यसको जिम्मा सरकारले लिनु पर्दैन, आफ्नो चाहिँ सरकारको स्वामित्वमा रहेको जग्गा फिर्ता लिने कुरालाई हामीले विरोध गर्दैनौँ, तर फेरि पनि जनताको नागरिकताको कतिपय चाहिँ हक अधिकारहरू, वार्ता गर्ने अधिकार, आफ्नो कुरा सरकारसँग राख्ने अधिकार, माग गर्ने अधिकार, को पनि कहीँ कति पनि सुनवाई केही नभइकन जबरजस्ती रुँदा रुँदै चिच्याउँदै चिच्याउँदै लखेट्ने दुःख दिने काम गरिएको छ, यसलाई चाहिँ उचित प्रकारको व्यवस्थापन भन्न सकिँदैन।
1: होइन, अब सुकुम्बासी समस्या समाधान गर्नुपर्छ, अब सुकुम्बासीहरू वास्तविक सुकुम्बासीहरूको लगत सङ्कलन गर्ने काम सरकारले जसरी गरिरहेको छ होइन, उनीहरूको चाहिँ आँकडा लिइरहेको छ, तथ्याङ्क लिइरहेको छ, एक चौथाइ पनि त्यहाँसम्म पुगेनन् भन्ने पनि आइरहेछ क्या देवेन्द्रजी, होइन, हुकुम्बासीहरू पनि त धेरै रहेछन् नि त है, खोला किनारमा
0: बसेर कब्जा गरेर प्रचार गरेर दुई चारजना केहीमा व्यक्ति व्यक्तित्वहरू होलान् उनीहरू प्रचार गरेर रियल सुकुम्बासीलाई अपमान गर्ने कुरा गर्न पाइँदैन। सुकुम्बासी नभएको भए खोला किनारमा टोइलेट छैन, पानी छैन, ढलको उचित व्यवस्था छैन, गन्ध छ, खोलाको किनारमा बस्दाखेरि अप्ठ्यारो पर्छ, त्यस्तो ठाउँमा कोही बस्छ र त्यसो भएको हुँदाखेरि बहुसङ्ख्यक चाहिँ सुकुम्बासीलाई अपमान गर्नुको निम्ति एक दुईजना कतिपय अलिक ठुला घर बनाएका व्यक्तिहरूको विज्ञापन गरेर सुकुम्बासीलाई अपमान गर्न बिल्कुलै पाइँदैन।
1: होइन, सुकुम्बासीको समस्या त हो नि त होइन, यो देशमा अधिकरम त भएको छ नि त होइन, खोला किनारहरू, जग्गाहरू, सरकारी जमिनहरू होइन, घर ठरिएका छन्, महलहरू रहेछन्, तीन चार तलासम्मका पनि त घरहरू देखिए नि त होइन।
0: सुकुम्बासीको व्यवस्थापन गरेर चाहिँ उहाँहरूले आफूले लगानी गरेको घरको चाहिँ कोठाको सामग्री निकालेर लगेर व्यवस्थित प्रकारले सरकारले परिपक्वतापूर्वक चाहिँ व्यवस्थापन गर्यो भन्ने कुरा देखाउन सक्नु पर्थ्यो नि, खै देखाएको।
1: सरकारले वास्तविक सुकुम्बासीहरूलाई हामी उहाँहरूको समस्या समाधान गर्छौँ र व्यवस्थापन गर्छौँ भनिरहेछ,
0: सरकारले यत्रो चाहिँ जनताको मत लिएर चाहिँ गएको सरकारले लखेट्न त बिल्कुलै पाइँदैन, ती जनता हुन्, जनताले कहीँ न कहीँ हिजोको सरकारले, हिजोको चाहिँ पालिकाले, हिजोको चाहिँ वडाले, त्यो वडा अहिले पनि कायमै छ, राज्यको निकाय हो, त्यो निकायले स्वीकृति दिएर बसेकोहरूलाई व्यवस्थित रूपमा निकाय नदिइकन बलजफ्ती चाहिँ प्रयोग गरियो भनेदेखि त्यो चाहिँ लोकतान्त्रिक विधि पद्धति मानवीय संवैधान अनुसारको पनि प्रणाली अनुरूप चाहिँ र मानवाधिकारसित सम्बन्धित कुरा पनि पर्दैन।
1: पार्टीको अवस्था के छ अहिले तपाईँको, नेकपाको अवस्था के छ, नेकपा के गर्दैछ आज, निकै ठुलो पराजय, नमिठो पराजय बेहोर्नु पर्यो नि त हैन।
0: जनताले जे तपाईँले भन्नुभयो ठिकै प्रश्न सुन्नुभयो, जनताले जे मान्यता दिएका छन् प्रतिपक्षमा बसेर प्रतिपक्षको पनि जुन पोजिसनमा बस्न हामीलाई जनताले मत दिएका छन् त्यो मतलाई ग्रहण गरेर हामीले चाहिँ राम्रा कुराको समर्थन नराम्रा कुराको आलोचना गर्दै गरी बसेका छौँ। हामी क्षेत्रीय महाधिवेशन गर्ने तयारी गर्दैछौँ। नेपालको वामपन्थी आन्दोलन र नेपालको सिङ्गो लोकतान्त्रिक आन्दोलन र नेपालका परिवर्तनका हिजो प्रगतिको मुद्दाहरूको अहिले पनि हाम्रो चाहिँ हिस्सा, हाम्रो सहभागिता, हाम्रो सक्रियता थियो, बलिदानका कारणले यो परिवर्तन भएको भन्ने कुरा नेपाली जनताको बिचमा लुकेको छैन। मत प्राप्त गर्ने हिसाबले कम आएको होला, त्यसलाई हामीले ग्रहण गर्दै पार्टी पुनर्गठन गर्ने प्रक्रियातिर अगाडि बढ्छौँ।
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार देवेन्द्र पौडेलजी।
0: धन्यवाद छ यहाँलाई।
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता एवं पूर्व मन्त्री देवेन्द्र पौडेल। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु। विश्राम
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: हाम्रो बेसमा राजनैतिक विश्लेषक कूटनीतिक क्षेत्रका जानकार शङ्कर तिवारी हुनुहुन्छ। शङ्कर तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: धन्यवाद।
1: अहिलेको भू राजनैतिक अवस्थाले नेपालको स्थिति के छ, हामी कहाँनिर छौँ, होइन? हिजो लिपुलेकको विषय पनि आएको छ, मानसरोवर जाने बाटोमा चीन र भारतले एकतर्फी रूपमा उहाँहरूले चाहिँ त्यो सहमति गरेर सम्झौता गरेर खुला गर्नुभयो, तर नेपालले हिजो मात्रै कूटनीतिक नोट पठायो, त्यसको छ घण्टामा भारतले जवाब पनि फर्काएको छ। सीमाका विषयमा, परराष्ट्र नीतिका विषयमा सरकार गम्भीर बन्न सकेको छ कि छैन, पर्याप्त छलफल हुन सके कि सकेनन्, तपाईँको धारणा के छ?
2: अहिले हामी यो भाद्र 23-24 गतेको उथुल पुथुलको जगमा फागुन 21 गते जुन निर्वाचन भयो, त्यो निर्वाचनले जुन किसिम म्यान्डेट दियो त्यसबाट बनेको बालेन सरकारको झन्डै 34-35 दिन भएको छ। यो सरकार कसरी अगाडि बढ्छ भन्ने कुराको प्रारम्भिक रुझानहरू देखा परेका छन्। र अहिले सबैको ध्यान अब यो सरकारले सबैभन्दा ठुलो राष्ट्रिय समस्या नै सुकुम्बासी भनेर यसरी सुकुम्बासी बस्तीहरूमा डोजर चलाउन सुरु गरेको छ, एउटा एक किसिमको आतंक सुरु गरेको छ। यसलाई जुन किसिमले व्यवस्थित शैलीले अगाडि बढाउनु पर्ने हो, व्यवस्थापन सहितको विस्थापनको सिद्धान्त उनीहरूले दिएका थिए, तर बिना व्यवस्थापनको चाहिँ विस्थापन जस्तो भएको छ। र त्यो सँगसँगै यो अन्तर्राष्ट्रिय यो कूटनीतिक फ्रन्टमा पनि जुन किसिमले यो भारत सरकार र चीन सरकारले मानसरोवरको यात्रीहरूको लागि नेपालको यता मेची र काली दुई छेउछाउबाट जुन किसिमले विशेष गरी हाम्रो कालीको सिरान महाकालीको सिरानको जुन भूभाग हो त्यो भूभागको बाटो भएर मानसरोवर जाने बाटो प्रयोग गर्ने भनेको छ। यो बारेमा पूर्ववर्ती सुशील कोइरालाको सरकारले पनि कडा वक्तव्य निकालेको थियो। हिजो पनि सुशील कोइरालाको वक्तव्यलाई निरन्तरता दिँदै त्यही भाषा प्रयोग गर्दै हिजो नेपाल परराष्ट्र मन्त्रालयले वक्तव्य निकालेको छ। र त्यो वक्तव्य आएको केही पनि लामो समय नहुँदै त्यसलाई अलिकति होच्याउने भाषामा भनौँ, त्यो नेपाल सरकारको प्रेस मिट पनि नेपाल सरकारको प्रेस नोट पनि नबनिकन पत्रकारहरूको जिज्ञासा भन्ने शैलीको भाषा प्रयोग गरेर इन्डियाले त्यो भूभाग उसको आफ्नो रहेको र त्यसलाई चाहिँ वार्ताको माध्यमबाट समाधान गर्ने कुरा बताएको छ।
1: अब आजको दिनमा चाहिँ सरकार कुन ढङ्गले अगाडि बढ्न खोजिरहेको छ, कूटनीतिक हिसाबले, राजनैतिक हिसाबले, सरकारले चाहिँ देशका समस्या समाधानका हिसाबले, सुशासनका हिसाबले, मेरिटोक्रेसीका हिसाबले सरकारका चालचलनहरू, व्यवहारहरू कस्ता छन्?
2: यो सरकार अध्यादेश राजमा अगाडि बढेको छ। सरकारका कानुन मन्त्रीले समेत हिज एउटा भिडियो नोटमा भन्नुभएको छ, हामीलाई हतार भएर भनेर भन्नुभएको छ। हामीले हतारको नाममा विधि र प्रक्रिया मिल्न मिल्दैन। योभन्दा अघिल्लो पटकका अध्यादेशहरू र यो पटकको अध्यादेशको बारेमा के फरक छ आम जनताले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि, अघिल्ला सरकारहरूले जुन किसिमले अध्यादेश जारी गर्थे, जुन नियत थियो, त्यो नियतभन्दा पनि संसद अधिवेशन आह्वान गरेर संसद अधिवेशन आह्वान गरेको 24 घन्टा पनि नबित्दै त्यसलाई जबरजस्ती स्थगित गरेर अनि अध्यादेश ल्याउन सुरु गरिएको छ। त्यसबाट यो सरकारले यो संस्थाहरू संसदलाई संसदको अवहेलना गर्ने काम गरेको छ, जनताको साह्रो जुन किनकि यो डेमोक्रेटिक सिस्टम भनेको संसदभित्र एउटा कानुन बनाउने व्यवस्था हो, संसदलाई छलेर कानुन बनाउने व्यवस्था होइन। हामी चाहन्छौँ कि यो सरकारलाई संसद 24 घन्टा चलाउनु कसले रोकेको छ? जसरी हामीले चाहिँ विकासमूलक कामलाई चाहिँ बिहान पनि गरौँ, बेलुका नि गरौँ, राति पनि गरौँ, 3 सिफ्ट काम गरौँ भने जस्तो, यो सदनलाई पनि 3 सिफ्ट काम गराए के फरक पर्छ? जनता बहुत खुसी हुन्छन्। 48 सालदेखि नभएको 3 सिफ्ट नेपालको संसदले काम गरिसके भनेको यदि त्यो किसिमको चाहिँ जरुरी हो भने, किनकि हाम्रो देशको प्रधानमन्त्रीलाई, नयाँ प्रधानमन्त्रीलाई संसदका प्रति विश्वास छैन। उहाँले चुनावमा विजेता भइसकेपछि, चुनावमा विजयी भइसकेपछि देशवासीको नाममा सम्बोधन गर्नुभएको छैन, संसदलाई सम्बोधन गर्नुभएको छैन र प्रक्रियाहरूलाई व्यवस्थाहरू अगाडि बढिएको छ। र जुन किसिमले हिजो यो 1500 झन्डै 1600 हारहारी नियुक्तिहरूलाई खारेज गर्ने गरी एउटा अध्यादेश आएको छ, यस्तै किसिमको कोसिस गिरिजा प्रसाद कोइरालाको सरकारले 48 सालमा गरेको थियो। त्यसको विरोधमा तत्कालीन त्यो खारेज भएका अपदस्थ भएका कर्मचारीहरू अदालतमा जाँदाखेरि ती कर्मचारीको पद बहाली भएको थियो, किनकि कुनै पनि कानुन चाहिँ भूत त्यसलाई भूतलाई भूत प्रभावी कानुन चाहिँ कानुनको बारेमा प्रश्न गर्न पाइन्छ होइन र जुन किसिमले तपाईँलाई म सानो सानो उदाहरण दिन्छु वीर अस्पतालको बारेमा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानको बारेमा त्यहाँ नेपालको सबभन्दा धेरै बिरामीको उपचार हुने ठाउँ हो त्यहाँको भिसीको पद रिक्त हुने बित्तिकै त्यहाँ एडमिट भएका बिरामीहरूलाई त्यहाँ अस्पतालले खुवाउने सामान्य त्यो बिहान बेलुका बिरामीलाई खुवाउने सामानहरू पनि त्यहाँ उधारोमा कति समयदेखि उधारोमा चलिरहेको छ होइन भनेको शिक्षक सेवा आयोगको अन्तर्गत चलिरहेको छ देशभरिबाट शिक्षकहरू अन्तर्गत काठमाडौँ आउनुभएको छ भनेको यस्ता प्रत्येक ठाउँमा वीर अस्पताल दैनिक रूपमा चलाउन अप्ठ्यारो भएको छ बिमाका सबै बिरामीहरू त्यहाँ आउँछन् पेमेन्ट रोकिएको छ भनेको जुन किसिमले एउटा चाहिँ तेह्र आतङ्कको राज जस्तो खडा भएको छ सरकारले धेरै फ्रन्ट एकैचोटि खोल्दाखेरि सरकारलाई नै चाहिँ त्यसले चाहिँ ब्याकफायर गर्ने सम्भावना बढेको छ र त्यो ब्याकफायरको कुरा चाहिँ सुकुम्बासी बस्तीबाट त्यहाँ मानिसहरूले आत्महत्या गरेका समाचारबाट सरकारलाई झन् यसले अप्ठ्यारोमा पारेको देखिन्छ र सरकारलाई रक्षात्मक अवस्थामा पुर्याएको र जुन सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनको लोकप्रियता थियो त्यहीँबाट उनको त्यहीँबाट उहाँको टोलहरू सुरु भएको छ।
1: होइन एउटा कुरा के छ भने प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले पनि संसदमा सदनमा जुन किसिमको अब भूमिका निर्वाह गर्नुपर्नेछ होइन बजारमा कालो बजारै छ महँगी छ पेट्रोलियम पदार्थको मूल्य बढेको छ भान्सा महँगिएको छ होइन मध्यपूर्वको तनावले गर्दाखेरि रोजगारी के हुने भन्ने किसिमको एक किसिमको अर्को साधनाटा छ। यो हरेक क्षेत्रतिर जस्तो 100 रुपियाँभन्दा माथिको सामान ल्याउँदाखेरि चाहिँ कर लाउने कुरा छ साँझ नेपाल आएर बिहान चाहिँ के अरे राति सुत्न भारत जाने भारतबाट चाहिँ नेपाल आउने यस्तो खालका चाहिँ त्यहाँ एउटा सम्बन्ध छ यी यावत सम्बन्धहरूका बारेमा चाहिँ तपाईँहरूको धारणा तपाईँहरूको वाक्य चाहिँ किन फुर्दैन भनेर मैले नेपाली कङ्ग्रेसकै नेताहरूलाई प्रतिपक्षी दललाई सोद्धाखेरि पनि उहाँहरू हामी आवाज उठाइरहेका छौँ भन्ने छ तर एकदम कमजोर भएका हुन् अहिले प्रतिपक्षी दल पुराना दलहरू।
2: यो घटना भइसकेपछि नेपाली काङ्ग्रेसका पार्टी सभापति गगन थापा बोर्डर इलाकामै गएर यसबारेमा बोलिसक्नु भएको छ। यसले जुन भुइँ तहका आम मानिसहरू हुन् भुइँ मानिसहरू हुन् नेपाल भारत सम्बन्धको जुन सीमावर्ती सीमाञ्चलका मानिसहरू हुन् उनीहरूको जनजीवनलाई अप्ठ्यारो पारेको छ। यो कुरा चाहिँ कदापि पनि सही छैन भनेर नेपाली काङ्ग्रेस पार्टी सभापतिले बोर्डरबाटै बोल्नु भएको छ। यो घटना भइसकेपछि बोर्डरमा गएर बोलेको नेता छ नेपाली काङ्ग्रेस पार्टी सभापति हुनुहुन्छ त्यो कुरालाई पनि तपाईँहरूले नोटिसमा लिनु पर्यो। हो अहिले जस्तो के हुँदो रहेछ भन्दाखेरि नेपाली काङ्ग्रेस पार्टीले देवानदेखि नै वक्तव्य निकालेर आफ्ना फरक मतहरू जाहेर गरेको छ तर आम मानिसहरूलाई नारा लगाएर सडकमा प्ले कार्ड र ब्यानर बोकेर नआउँदासम्म विरोध नगरेको जस्तो पर्दो रहेछ। त्यसलाई हामीले त्यो आक्रामकता काम काङ्ग्रेसले गरेको छैन तर हामी एउटा सभ्य राजनीतिक पक्षमा छौँ त्यो भएर नेपाली काङ्ग्रेस पार्टीले परोक्ता मार्फत महामन्त्रीहरू मार्फत र सभापति स्वयंले र हामी जस्ता नेताहरूले सरकारका गलत कदमको बारेमा हामीले आलोचना पनि गरिरहेका छौँ र खबरदार पनि गरिरहेका छौँ। हामी बोल्दै नबोलेको चुपचाप लागेर सुस्ताएर बसेको होइन हो स्वाभाविक रूपमा संसदमा आवाज उठ्थ्यो। अहिले यो प्री बजेट सेसनको लागि अहिले संसद चलेर संसदमा त्यो बारेमा बहस हुनु परेमा सरकारले संसद कहिले डाक्ने कुनै ठेगान छैन डाकिसक्नु पर्थ्यो त्यो बारेमा प्रतिपक्ष दलहरूले संसद डाक्न आह्वान गरे त्यसको लागि सरकारलाई दबाब बढाउने कोसिस गरेका छन्। हामीले कसैले केही पनि बोल्दै नबोलेको होइन यो बारेमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् मोर्चाबन्दीको कोसिस गरिरहेका छन्। हामीले यो ठुलो दुई तिहाईको सत्ताको नाममा उसको आवाज चर्को छ बाइकको आवाज मसिनो छ भनेर हामीले नै तपाईँ जस्तो सञ्चार माध्यमले त्यसलाई छायामा धकेल्ने कोसिस गरे जस्तो लाग्छ मलाई।
1: जाँदा जाँदै देशको समग्र स्थिति आजको दिनमा अब हुन त महिना मात्रै पार भएको छ दुईवटा मन्त्रीहरू सरकारबाट बाहिरिनुपर्ने स्थिति पनि सृजना भयो होइन गृहमन्त्री अहिले आफैसँग छ रक्षा मन्त्री समेत आफैसँग छ सुकुम्बासी समस्या समाधानका लागि जुन सरकारले चालेको एक्सनका विषयमा अघि पनि तपाईँले कोट्याउनु भयो तर केही हदसम्म प्रक्रिया मिलेन यो अलिकति हतार भयो भन्ने खालका आलोचनात्मक टिप्पणीहरू पनि आएका छन् र कतिपय रूपमा होइन व्यवस्थित पार्नुपर्छ यसलाई भन्ने खालको विषय पनि सँगसँगै जोडेर आएको छ। यी यावत कुराहरू चाहिँ सरकारले जुन एक्सन लिएको छ त्यो स्वाभाविक छ अहिलेको अवस्थामा आवश्यक पनि थियो होइन
2: यो सरकारले सुशासनको प्रत्याभूति गर्दा कि आज देशमा विकासको काम ढिलाइ हुनमा देशमा रोजगारी नहुनमा सुगम समस्या एक नम्बर समस्या हो यस्ता कुराहरू छन् कि त्यो सरकारले काम गर्दाखेरि विधि पुर्याएर प्रक्रिया पुर्याएर गर्न पर्यो लोकतन्त्रलाई चलायमान बनाउने सम्मानित संस्थाहरू मार्फत सम्मानित संस्थाहरूको सम्मानसहित अगाडि बढ्नु पर्यो संसदलाई विश्वासमा लिनु पर्यो प्रतिपक्षलाई विश्वास लिनु पर्यो सबै आम सुकुम्बासीहरू पनि सकली सुकुम्बासी पनि सरकारलाई सहयोग गर्न आतुर छन् र त्यो सहयोग दिने वातावरण बनाउने काम सरकारको हो। सरकार अहिले एकपक्षीय रूपमा पुरै हामीसँग दुई तिहाई छ भन्ने दम्ब लिएर सेनालाई पछाडि लगाएर जुन किसिमले अगाडि बढेको छ यो चाहिँ सरकार चाहिँ दुर्घटना उन्मुख भएर गएको छ। सरकार यति किनकि हामीले भन्छौँ नि त छिटो गयो भन्न सकेन, ढिला गयो अवश्य पुगिन्छ। ढिलाको मतलब ढिला जाने होइन, यो सरकारलाई एउटा कुरो चाहिँ 35 वर्षको कालो अँध्यारो युग भनेर जसरी व्याख्या गरे त्यो कुराले नै उहाँहरूलाई अप्ठ्यारो परेको छ। त्यो विगत 35 वर्षमा निकै राम्रा कामहरू पनि भएका छन् र जति पनि नियुक्ति भएका थिए त्यसमा के अबाधा छ र निकै राम्रा मान्छेहरू पनि थिए, राम्रो कामहरू पनि गरेका थिए। त्यो तिनको कटनी छटनी गर्दा होलसेलमा नगरेर तिनको चाहिँ विधि पुर्याएर प्रक्रिया पुर्याएर गर्नुपर्ने थियो। यो सरकारले जुन नजिर कायम गर्दैछ त्यो नजिरले पछिका सरकारहरूलाई पनि किनकि जुन किसिमको एउटा अस्थिरता एउटा शून्यता उत्पन्न भएको छ प्रशासनिक तहमा, किनकि त्यो एकैपटक 1600 हारारी मानिसहरू खाली भनेको यो सरकार आवश्यकता भन्दा छिटो गतिमा कुद्न खोजेको छ र यसले चाहिँ त्यो ढङ्ग नपुर्याएको र आम मानिसहरूलाई चाहिँ अलिकति त्यो त्यसको चाहिँ वेगले गर्दाखेरि त्यो सामाजिक सञ्जालमा त हाई भएको होला तर बाँकी मानिसको जीवनमा आजको मुख्य समस्या पेट्रोलियम पदार्थको महँगीले गर्दा जनताको भान्सा महँगो भएको छ। जनताको भान्सालाई कसरी सस्तो गर्ने, कालाबजारी र महँगी कसरी रोक्ने आजको मूल समस्या हुनुपर्ने, नागरिकलाई खुसी बनाएर विश्वासमा अगाडि बढ्नुपर्नेमा सरकार अन्तै काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर जस्तो बढाइदिन पुगेको जस्तो लागेको छ।
1: शङ्कर तिवारीजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
2: धन्यवाद।
1: राजनीतिक विश्लेषक, कूटनीतिक जानकार शङ्कर तिवारी।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 59 69 53 98 550 77 0 61 र 98 550 77 0 53।
4: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98 550 26 440।
5: It's 8 o'clock. अहिले 8 बजेको छ।
6: संचालक तथा कर्मचारी विरुद्ध सरकारले कठोर कानूनी कदम चालेको छ। सहकारी ऐन 2074 संशोधन गर्न बनेको नयाँ अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै अब बचत फिर्ता नगर्ने सहकारीका संचालक, कर्मचारी र संलग्न व्यक्तिहरूको विदेश यात्रामा प्रतिबन्ध लाग्ने भएको छ। साथै उनीहरूको चल अचल सम्पत्ति र बैंक खाता समेत रोका गरिने कानूनी व्यवस्था गरिएको छ। नियमन प्राधिकरणको सिफारिशमा बचत फिर्ता नगर्ने संचालक, कर्मचारी र उनीहरूका परिवारका सदस्यको समेत सम्पत्ति रोका गर्न सकिनेछ। बचतकर्ताको रकम फिर्ता प्रयोजनका लागि सरकारले एक सक्रिय राहत कोष स्थापना गर्ने भएको छ, जसमा सरकार र सम्बन्धित संस्थाबाट शोध भर्ना भएको रकम जम्मा गरिनेछ। अब सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न पाउने छैनन्। हाल कारोबार गरिरहेका संघहरूले आगामी 3 वर्षभित्र यस्तो कारोबार पूर्ण रूपमा बन्द गर्नुपर्नेछ। एसियाली विकास बैंक एडीबीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न आफू उत्साहित रहेको बताएको छ। उज्बेकिस्तानको समरकन्दमा जारी एडीबीको 59 वार्षिक सम्मेलनमा अध्यक्ष मासातो कान्दाले नेपालमा युवा आन्दोलनपछि निर्वाचित नयाँ सरकारलाई सहयोग गर्ने विषयमा छलफल शुरू भइसकेको जानकारी दिनुभएको छ। नेपालमा भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका लागि भइरहेका प्रयासहरूबारे चर्चा गर्दै उहाँले भ्रष्टाचारका विरूद्ध एडीबीको शून्य सहनशीलता नीति रहेको र यसमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट पार्नुभयो। सम्मेलनकै अवसरमा एडीबीले सन् 2035 एसिया र प्रशान्त क्षेत्रका लागि 70 अर्ब अमेरिकी डलर बराबरको 2 ठूला पहल घोषणा गरेको छ। प्यान एसिया पावर ग्रिड मार्फत सीमापार विद्युत व्यापार विस्तार गर्न 50 अर्ब डलर लगानी हुनेछ। यसबाट 22,000 किलोमिटर प्रसारण लाइन निर्माण हुने र नेपाल जस्ता ऊर्जा सम्भावना भएका देशहरूले ठूलो लाभ लिन सक्ने अपेक्षा गरिएको छ। एडीबीको यस महत्वपूर्ण सम्मेलनमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव डाक्टर धनीराम शर्माको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी छ। झापाको मेची भन्सार कार्यालय मातहतका अधिकांश छोटी भन्सारहरू वर्षौंदेखि बन्द हुँदा सीमा व्यापार सीमापार व्यापार र राजस्व संकलनमा प्रभाव परेको छ। झापामा रहेका छवटा छोटी भन्सार मध्ये हाल गौरीगंजको 8 मौजा छोटी भन्सार मात्र सञ्चालनमा छ, तर त्यहाँ पनि व्यापारी कारोबार भने न्यून रहेको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईका अनुसार अन्य नाकाहरूबाट व्यापार नभएका कारण कार्यालयहरू बन्द अवस्थामा पुगेका हुन्। गाडा गल्ली, बाहुन रागी, नकलबन्दा, सती घण्टा र महाभारा नाकाहरू बन्द छन्। हाल यी बन्द नाकाहरूमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आए पनि भन्सारका भवनहरू भने जीर्ण बन्दै गएका छन्। वर्षैभरि प्राय सुनसान रहने देशकै पुरानो शहर भद्रपुरमा यति बेला भने व्यापारिक रौनक फर्किन थालेको छ। नेपाल सरकारले सीमावर्ती नाकामा भन्सार जाँच र कडाई गरेसँगै स्थानीय नेपाली बजारमा चहल पहल बढेको हो। विगत लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ताहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि स्थानीय व्यवसायीहरूमा खुसी छाएको छ। भारतबाट 100 रुपियाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कडाईका साथ लागू भएपछि उपभोक्ताहरू भद्रपुर बजारमै सामान किन्न आकर्षित भएका हुन्। झापाको भद्रपुर र आसपासका बासिन्दाका लागि सीमापारी बिहारको गलगलिया बजार प्रमुख किनमेल केन्द्र रहँदै आएको थियो, तर पछिल्लो समय सीमामा भएको कडाईले भद्रपुरका पसलहरूमा ग्राहकको संख्या 30-40% वृद्धि भएको छ। उता सीमापारी गलगलियाका भारतीय व्यापारीहरू भने चिन्तित देखिएका छन्। नेपाली ग्राहक घटेका कारण त्यहाँको व्यापार 60-70% गिरावट आएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाव स्थिर रहँदा युरो र अस्ट्रेलियन डलरको मूल्य बढेको छ। यता पाउन्ड स्टर्लिङ, स्विस फ्रान्क र जापानी एनको भावमा भने गिरावट आएको छ। आज पनि अमेरिकी डलर एकको खरिदर 151.56 रुपियाँ र बिक्री दर 152.16 रुपियाँ कायम छ। युरोको भाव बढेर बिक्री दर 178.35 रुपियाँ पुगेको छ भने युके पाउन्ड स्टर्लिङ घटेर 206.56 रुपियाँमा झरेको छ। स्विस फ्रान्कको बिक्री दर 194.62 रुपियाँ र जापानी एन 10 मूल्य 9 रुपियाँ जापानी एन 1 मूल्य 9.69 रुपियाँ तोकिएको छ। अस्ट्रेलियन डलर केही महँगो हुँदै 109.64 रुपियाँ पुग्दा क्यानेडियन र सिङ्गापुर डलरको भावमा भने केही गिरावट देखिएको छ। चिनिया युआन, साउदी रियल र कतारी रियलको भावमा भने आज कुनै परिवर्तन आएको छैन। केन्द्रीय बैंकले यो दर जुनसुकै बेला संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक पर्न सक्ने जनाएको छ। विस्तृत जानकारीका लागि राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिनेछ। हस्त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्, नमस्कार।
7: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: नेकपा एमालेका नेता केन्द्रीय सदस्य पूर्व सुदूरपश्चिम प्रदेशका मन्त्री जपड बोरा हुनुहुन्छ। जपड बोराजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
8: धन्यवाद केन्द्रजी।
1: होइन, अहिलेको अवस्थामा नेकपा एमाले भित्र जुन किसिमको सान्नाटा छाएको छ, पार्टी छिन्न भिन्न हुन खोजिरहेको छ, नेतृत्वमाथि मोर्चाबन्दी सुरु भएको छ, अब नेकपा एमाले इतिहासमा जुन तरिकाले जनताबाट कमजोर बन्दै गयो, अझै कति समयसम्म यो रसाकसी चल्छ? किन पार्टी एक डिकाउन सकिरहेको छैन?
8: अब अहिलेको परिस्थिति के छ भने नेपालमा राजनीतिक कोष नयाँ ढङ्गले अगाडि बढेको छ। पुराना पार्टीहरू केही सीमित तपाईँ चाहिने साइजमा समेटिएका छन्। एउटा नयाँ पार्टीहरूलाई जनताले विश्वासको मत दिएर अगाडि बढाइएको छ र नेकपा एमालेको मात्रै प्रश्न होइन कि अरू पुराना पार्टीहरूको पनि समस्याहरू त्यही नै रहेको छ। मलाई के लाग्छ भने ड्यू कोर्समा यो सुधार भएर अगाडि बढ्छ र यस्तो हुनु पनि यो यसलाई सकारात्मक हामीले मान्नुपर्छ, किनभने कसैको केही गल्ती छ, त्रुटि छ र उसले सुधार गर्न चाहन्छ र सुधार गर्नुपर्ने परिस्थितिलाई उसले बाध्यताले सुधारको प्रक्रियामा अगाडि जानु छ भनेपछिमा मलाई के लाग्छ भने हामीले विश्व राजनीतिमा अन्य मुलुकमा पनि यसरी पार्टीहरू बढारिएका सीमित मात्रामा दायरामा समेटिएका र पछि सशक्त रूपले अगाडि आएका हामी देखेका छौँ। यदि वर्तमान अवस्थामा जुन पार्टी सरकारमा छ उहाँले राम्रै गर्दै गयो भने पक्कै पनि उहाँले मलाई के लाग्छ भने जनता यसका निर्णायक शक्ति हुन् र जनताले जहाँलाई जसलाई चाहन्छ त्यो पार्टी सरकारमा हुन्छ र त्यो पार्टी ताकत भएर अगाडि आउँछ र नेकपा एमाले अहिले एउटा आन्तरिक तपाईँको चाहिँ समीक्षामा जुटिएको छ र यो एउटा सेटब्याक लाग्यो भन्नेमा मलाई के लाग्छ भने नेपाली काङ्ग्रेस या नेकपा एमाले होस् या नेपाली कम्युनिस्ट पार्टी होस् या अरू कुनै पार्टी होस् त्यो सबै धराशायी भयो भन्न मिल्दैन
1: होइन इतिहासमा त निकै ठुलो धक्का खायो नि त पार्टीले चाहिँ फागुन 21 गतेको निर्वाचनमा होइन तपाईँलाई राम्रोसँग थाहा छ अहिले त पार्टी अध्यक्षमाथि नै घेराबन्दी सुरु भइसकेको छ नि त अध्यक्षले मार्ग प्रशस्त यदि गर्ने स्थिति आएन भने त पार्टी त विभाजनतर्फ जान्छ नि त होइन अहिले
8: हो यहाँको प्रश्न मैले बुझेँ र यो कुरा के हो भनेपछिमा अहिले पार्टीमा हामीले बाह्य बस भन्दा पनि आन्तरिक तपाईँको चाहिँ शुद्धिकरण आन्तरिक छलफलबाट जानुपर्छ नेतृत्वलाई कमजोर तरिकाले आकलन गर्नु हुँदैन र नेतृत्व परिवर्तन गर्नुपर्ने कुरा छ भने पनि हामीले विधिको कोर्समा अगाडि बढ्नुपर्ने हुन्छ र यस्तो परिस्थितिमा पार्टीलाई कमजोर तुल्याउने कुनै पनि नेताहरूले कुनै पनि पहल र कुनै पनि तपाईँको चाहिँ बहसहरू छेड्नु हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ यदि नेतृत्व कमजोर हुन्छ भने नीति पनि कमजोर हुन्छ र पार्टी पनि कमजोर हुन्छ र आफूले र पार्टीलाई शुद्धिकरण र सशक्तले अगाडि बढाउने हो भने चाहिँ पार्टीको आन्तरिक बैठकमा यी बैठक के अरे चाहिँ बहस हुनुपर्छ र पार्टीले आन्तरिक कोर्समा यी गतिविधिहरू अगाडि बढाएर जानुपर्छ व्यापक छलफलबाट के हुन्छ भनेपछिमा त्यसमा हामीले अगाडि स्टेज दिएर पाइला टेकेर अगाडि जानुपर्छ र अहिले पार्टीको नीति र नेतृत्वलाई कमजोर हुने कुराहरू गर्नु हुँदैन र यदि शुद्धिकरणको प्रक्रिया अगाडि जाने हो र पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने हो भने पनि त्यो विधिमा अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ
1: होइन अहिलेको अवस्थामा त तपाईँलाई राम्रोसँग थाहा छ नेकपा एमालेभित्र के चलिरहेको छ के भइरहेको छ भन्ने कुरा त हामीले फेसबुकमा स्क्रोल गर्दै गयौँ भने एकले अर्कालाई धारे हात लाउने र एकले अर्कालाई चाहिँ खुल्याउने काम त क्लियर रूपमा भएको देखिन्छ नि त होइन पार्टी नेतृत्वबाट पनि त यस्ता खालका विषयहरू आइरहेका छन् नि त अहिले त सञ्जालतिर
8: यस्तो छ अहिले पार्टीको नेतृत्व जो छन् अहिले केपी ओलीजी उहाँ अहिले बिमारी भएर अशक्त तरिकाले बस्नु भएको छ पार्टीले महाधिवेशन पनि गरिसकेको छ र नेतृत्व भने सधैँ अटल पनि रहन सक्दैन तर जे जसो भए पनि तपाईँको चाहिने पार्टीको विधि र नीतिमा टेकेर अहिले परिवर्तन गर्नु छ बहस गर्नु छ या त्यो विकल्प खोज्नु छ भने जानुपर्छ र यसलाई मलाई के लाग्छ भने चिया चौतारीमा चाचुको विषय र मिडिया अनलाइनमा चाचुको विषय होइन कि पार्टीले गहन रूपमा आन्तरिक समीक्षा गर्नुपर्छ र पार्टीभित्र बहस गरेर यसको ठोस निष्कर्ष निकाल्नुपर्छ र बाहिरी र आवश्यकताभन्दा बढी निष्कर्ष र तार्किक कुराहरू गऱ्यो भने र हामीले फेसबुकको नेताहरू भइयो भनेपछिमा पार्टी अझै कमजोर भएर जान्छ यो कुरा सबै नेकपा एमालेका नेताहरूले
1: वर्तमान अध्यक्षले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने लाइन त्यो पङ्क्ति चाहिँ बढ्दै गएको हो पार्टीमा अब अहिलेको अवस्थामा
8: पार्टीले स्वेच्छाले पार्टीका नेताले स्वेच्छाले मैले मार्ग प्रशस्त गर्छु म अशक्त असहाय मलाई काम गर्नु अप्ठ्यारो छ भन्ने कुराहरू छ भने त्यो पार्टीको उहाँको निजी विषय हो र अरू साथीहरूले कसैले त्यसो चासो र अथवा जिज्ञासा या अपेक्षा राखेका छन् भने पनि त्यो मलाई के लाग्छ भनेपछिमा पार्टीको आन्तरिक जीवनमा ती छलफल हुनु छलफलहरू हुनुपर्दछन् र त्यो छलफलबाट आएको निष्कर्षलाई हामीले कार्यान्वयन चरणमा जानुपर्छ र अहिले पार्टीको नेताले नीति र नेतृत्वलाई छोड भनेर दबाब दिनुको दबाब दिइन्छ भने पार्टी कसरी अगाडि बढ्छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ र त्यो नेतै नै परिवर्तन गर्दै साथमा पार्टी नै परिवर्तन भएर पार्टी नयाँ सिरामा आउँछ भन्ने कुराहरू पनि यदि हामी सोच्छौँ भनेपछिमा त्यो कुराको पनि प्रत्याभूति हुनुपर्छ भन्ने मलाई लाग्छ
1: होइन अहिलेको अवस्थामा अब नयाँ सरकार आएको छ नयाँ सरकारले जनताको म्यान्डेट पनि पायो दुई तिहाई नजिक पनि छ उसले सुकुम्बासी समस्या समाधानबाट आफ्नो एक्सन सुरु गरेको छ यी सबै प्रक्रियाहरू हेर्दाखेरि सरकार सही बाटोमा सही दिशामा जनताको पक्षमा मेरिटोक्रेसीमा अगाडि बढिरहेको
8: अब यस्तो छ यसमा के छ भने जे राम्रा काम छन् अब त्यसको धेरै अब हामीले मलाई लाग्छ कुनै के पनि गर्नु हुँदैनन् र जो कुराहरू के कानुनभन्दा बाहिर गएका छन् त्यो सरकारले आफै पनि समीक्षा गर्नुपर्ने हुन्छ र जनताले पनि समीक्षा गरिराखेको हुनुपर्छ र सरकारको कामको हामी गुण र दोषको आधारमा समीक्षा गर्छौँ र समर्थन र त्यो विरोध पनि गर्छौँ मलाई लाग्छ अहिले नै धेरै ठुलो विरोध गर्नुपर्ने आवश्यकता देखिँदैन किनभने पार्टीले छ महिना पनि राष्ट्रपतिले सरकारमा बसेर काम गरेको इतिहास भइसकेको छैन त्यसैले जुन सुकै कुरा उहाँले गरिराख्नु भएको छ अहिले प्रतिपक्षहरूले या नेताले जनताले मलाई लाग्छ छिटै प्रतिक्रिया दियो भनेपछिमा यो अलि जल्दी नै मलाई लाग्छ टु अर्ली कमेन्ट हुनसक्छ त्यसैले हामी हेरेर पर्को स्थितिमा छौँ सरकारको सही कदमको हामी समर्थन गर्छौँ र विरोध के अरे गलत कदमको हामी सरकारलाई सच्याउनुको लागि हामी चाहिँ तपाईँको चाहिँ सुझाव पनि दिन चाहन्छौँ
1: होइन हिजोका सरकारले गरेका 1594 नियुक्ति चाहिँ एउटा अध्यादेशले चाहिँ झम पारेको छ होइन अब चाहिँ फियर हुन्छ प्रतिस्पर्धा सकारात्मक नियुक्तिहरू हुन्छन्, नियुक्तिका लागि आह्वान गरिन्छ, अब दलीय झण्डा र आवरणका व्यक्तिहरूलाई चाहिँ त्यस्ता पदमा सार्वजनिक पदमा लगिँदैन भनिरहेको छ नि त सरकारले, हिजो गिजोलिएका कुराहरूलाई सुधार्न खोजिरहेको हो अहिले।
9: अहिले दुईवटा कुराहरू यसमा गहमरूपमा हाम्रो अगाडि आइराखेका छन्। पहिलो कुरा के छ भने महामहिम राजदूतज्यूलाई हामीले नियुक्ति गर्दाखेरिमा त्यो सरकारी कर्मचारीलाई अथवा कुनै संस्थानको जिएमलाई नियुक्ति दिए जस्तो होइन, त्यसको पनि ठोस योग्यता मापदण्ड हुनुपर्दछ। र रह्यो अरू सङ्घ संस्थानको कुराहरू, 1594 पदाधिकारीहरूलाई अहिले एउटा तपाईँको अध्यादेश विस्थापित गरेको छ। यो सन्दर्भमा पनि राज्यसभाको जो सरकार छ अहिले यो मुलुकमा, उहाँलाई पनि चुनौती के छ भनेपछिमा विगतको कुराहरूलाई, विगतको अभ्यासलाई उहाँले तपाईँको चाहिने उल्ट्याउँदै अगाडि बढ्ने हो भने उहाँहरूले उहाँहरूले नियुक्ति गर्ने मापदण्ड के हुने त, योग्यता के हुने, क्षमता के हुने, उहाँको सेलेक्सन प्रोसेसहरू के हुने, उहाँले योग्य व्यक्ति कसरी छान्ने र उहाँले इनपुट र आउटपुट दिन सक्नुहुन्छ भन्नेको प्रत्याभूति के हुने, र त्यो पनि अहिले सरकार त्यो कसीमा त्यो चुनौतीमा सरकारको अगाडि त्यो तलवार झुन्ने जस्तै झुन्डिराखेको छ। मलाई के लाग्छ भने विधि र पारदर्शिता कायम गर्ने हो भनेपछि उहाँको उहाँले पनि त्यो मापदण्ड अगाडि ल्याउनु पर्दछ। उहाँले पनि त्यो कार्य के अरे तपाईँ गठन आदेश हुन्छ कि या तपाईँको कार्यविधि हुन्छ कि या नियुक्तिको प्रक्रिया हुन्छ कि उहाँको पनि पारदर्शी हुन्छ भन्ने कुरा के ग्यारेन्टी, र उहाँले ल्याएका मान्छेहरूले पनि तपाईँको फुल पर्फर्मेन्सहरू दिन सक्छन् र अपेक्षा र तपाईँको चाहिँ अनुमान गरे अनुसारमा कायाक प्लग गरेर परिवर्तन दिन सक्छन्, नयाँ अनुभूति दिन सक्छन् भन्ने यदि गर्यो भने त हाम्रो शुभकामना
1: छैन। यस्तो
9: जागिरी गर्नको लागि दियो भनेपछि यो चाहिँ ठुलो दुर्भाग्य हुन सक्छ भन्ने हाम्रो बुझाइ
1: छ। होइन झबल बोराजी, अहिले त सार्वजनिक रूपमा आह्वान गरेको छ नि त होइन राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत हुने व्यक्तिहरूको योग्यता मापदण्ड क्षमताका आधारमा आउनुहोस् भनेर, होइन यो त मेरिटोक्रेसी होला नि त, यो होइन।
9: विशेष गरेर कुनै पनि मुलुकमा राजदूतलाई नियुक्ति गर्दाखेरि मलाई के लाग्छ भनेपछिमा यसरीखेर आह्वान गर्नुभन्दा पनि उसको योग्यता र मापदण्ड निर्धारण गरेको हुन्छ। योग्यता र मापदण्डको आधारमा सरकारले आफ्नो अनुकूलतामा, सरकारले आफ्नो विश्वासको आधारमा र उसको क्षमताको आधारमा, शैक्षिक योग्यताको आधारमा, अनुभवको आधारमा, उसको परराष्ट्रसँग विज्ञताको आधारमा, विशेष विज्ञताको आधारमा तपाईँको नियुक्तिको प्रक्रिया अगाडि बढ्नुपर्ने हुन्छ। यो मलाई के लाग्छ भने उहाँले पारदर्शिताको आधारमा यदि आह्वानै गरी जाने हो भने कतिपय कुराहरू आह्वान गरेर पनि हुँदैन, त्यसको तपाईँको चाहिने प्रतिकूलता, त्यसको चाहिने परिणाम राम्रो नपनि आउन सक्छ। त्यसैले ती कुराहरूलाई त एउटा विधिमा, ढाँचामा, एउटा मापदण्डमा सीमित राखेर नियुक्तिको प्रक्रिया सरकारले विश्वासको आधारमा र योग्यता र क्षमताको आधारमा अगाडि बढाउँदा राम्रो हुन्छ मलाई जस्तो लाग्छ।
1: अब अहिले सीमाको विषयमा पनि कुरा उठिरहेको छ होइन, अलिपुलेक कालापानी लिम्पियाद्वारा नाभिकुञ्जी कोटी, यो हिजोको देखिकै एउटा विवाद पनि थियो, तर हिजो सरकारले चाहिँ मानसरोवर पदयात्रामा भारत चीनले जुन किसिमले बाटो खोले त्यसमा चाहिँ आफ्नो कूटनीतिक नोट चाहिँ पठायो, पत्र पठायो, तर भारतले पनि तत्काल जवाफ फर्काइसकेको छ, यो हाम्रो हिजोदेखिकै भूमि हो भन्ने ढङ्गले भारतले पनि त्यो जवाफ फर्काएको छ। सरकारले सबै राजनीतिक दललाई राष्ट्रको हितको हिसाबमा होइन राष्ट्रिय एकताका विषयमा चाहिँ छलफल परामर्श गरेरै हामीले चाहिँ त्यो नोट पठाएको भन्ने बताएको छ, अब यो समस्या के हुन सक्छ?
9: मलाई के लाग्छ भने यसमा विशेष गरेर मित्रराष्ट्र चाइनालाई पनि हामीले विश्वासमा लिनुपर्ने हुन्छ। मित्रराष्ट्र चाइनालाई विश्वासमा नलिँदाको पनि यो एउटा कारण देखिराखेका छौँ, उता भारतले अलिकता सिमानालाई अतिक्रमण गर्यो कि भन्ने कुराहरू जो अहिले छलफलको विषय भइराखेको छ। र यस्ता अन्तर्राष्ट्रिय विषयवस्तुमा सम्पूर्ण राजनीतिक पार्टीहरूलाई मलाई लाग्छ उहाँहरूले विश्वासमा लिएर अगाडि बढ्नुपर्छ, र कूटनीतिक नोट पनि हामीले हेरिराखेका छौँ, र मित्रराष्ट्रहरूसँग अझ विशेष गरेर भारतसँग पनि सम्बन्ध सुमधुर गर्नुको लागि, र हाम्रा सिमानाहरू जो मिचिएका छन् अथवा हाम्रा सिमानामा जो विवादहरू देखेका छन् त्यो मलाई लाग्छ मैत्रीपूर्ण तपाईँको चाहिँ ढङ्गले समाधान गर्नुपर्छ। भारत र नेपालको सम्बन्ध त पञ्चशीलको आधारमा तपाईँको स्थापित भएको छ, र सबै कुराहरू हामीलाई मलाई के लाग्छ भने हाम्रा धर्महरू, हाम्रा देवी देवताहरू, हाम्रो आउने जाने कुराहरू र बोर्डरमा पनि रोकथाम केही पनि छैन। एउटा मैत्रीपूर्ण सम्बन्धको आधारमा हामीले वार्ता गर्नुपर्छ र मिचिएको सिमाना हाम्रो जो छ त्यसलाई के तपाईँको फिर्ता ल्याउनु पर्ने हुन्छ, र चाइनासँग पनि त्यही समूहहरू सम्बन्ध राखेर हामीले अगाडि जाने हो भनेपछिमा त्रिकोणीय त्रिदेशीय छलफलमा यसलाई एउटा टेबलमा हामीले तपाईँको छलफल टुङ्गाउनु पर्छ, र विशेष गरेर भारतले लिपुलेखबाट मानसरोवर जाने जो कुराहरू अहिले गरिराखेको छ र त्यो ट्र्याकहरू ओपन गरिकन अगाडि बढाइराखेको छ, मलाई के लाग्छ भने यसलाई राजनीतिक पार्टीसँग परामर्श गरिकन विश्वासको वातावरण सिर्जना गरेर भारतसँग ठोस रूपमा वार्ता गरेर यसको समाधान निकाल्न सरकारले तत्परता देखाउनु पर्छ भन्ने मलाई लागेको छ।
1: होइन, अब यसमा चाहिँ सरकारले चाहिँ कूटनीतिक हिसाबले र आफ्नो पञ्चशीलको आधारमा रहेको हाम्रो असंलग्न परराष्ट्र नीतिलाई अङ्गीकार गरेर भारतसँग मध्यस्थकर्ताका हिसाबले वार्ता छलफल विवाद समाधान गर्न सक्ने सामर्थ्य राख्छ, यसमा राजनीतिक दलको कस्तो साथ समर्थन रहन्छ?
9: अब के छ भने यसमा अन्तर्राष्ट्रिय सिमाना भार नेपालको सिमाना मिचिने सन्दर्भमा नेपालमाथि अन्याय हुने सन्दर्भमा नेपालको भूभागमा अरूले कब्जा गर्ने सन्दर्भमा त सबै राजनीतिक पार्टीहरू एक ठाउँमा आउनुको अरू उपाय नै छैन। किनभने यदि हामी नेपाली हौ हामी राष्ट्रियताका कुरा गर्छौँ र देशका सिमाना मिच्यो भने चुप्प लाग्छ भनेपछिमा मलाई लाग्छ त्यो राजनीतिक पार्टी पनि होइन त्यो राजनीतिक पार्टीका नेता पनि होइन। यस्तो परिस्थितिमा सरकारले पहलकदमी गरेर विश्वासको वातावरण सिर्जना गरेर प्रतिपक्ष र राजनीतिक दलसँग परामर्श गरेर विज्ञहरूसँग परामर्श गरेर अझै भन्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा पनि तपाईँ छलफल गरेर तार्किक निष्कर्षमा यो सिमानाको विवाद तुल्याउनु पर्छ। होइन भने यी आगामी दिनमा अझ तपाईँको चाहिँ यो आगको मुसुरो सड्कै जनाइकन पटक पटक विवादमा नेपाल र भारतको सम्बन्धमा चिसोपन आउँछ। यो चिसोपनले गर्दाखेरिमा हामी दुईटै मुलुकलाई यसले बढी यसले हानि नोक्सानी पुगाउँछ भन्ने मेरो बुझाइ छ।
1: होइन अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने अब अहिले चाहिँ यो सुकुम्बासी बस्ती व्यवस्थापनका लागि सरकारले जुन किसिमको कदम चालेको छ आज सामाजिक सञ्जालमा धेरै विषयहरू पनि आई पनि रहेका छन्। किनभने सार्वजनिक जग्गा अतिक्रमण भएको वा जान अन्जानमा सीमा मिचिएको वा चाहिँ त्यो जग्गा चाहिँ त्यो भूमिमा आफ्नो टहरा भएको घर भएको स्थितिमा कुनै पनि काम सुरुवात गर्दाखेरि आफैबाट गर्नुपर्छ भन्ने खालको एउटा सिद्धान्त हुन्छ। त्यो राजनीतिक परिपक्व भएको व्यक्तिमा त्यो आउनु पनि पर्छ र आउनु पर्छ। अब आजका दिनमा धेरै राजनैतिक दलमा आबद्ध भएका व्यक्तिहरू अझ भनौँ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै पनि आबद्ध भएका सागर ढकाल केपी खनाल होइन लगायतका धेरै व्यक्तिहरूका चाहिँ धेरै सांसदहरूका पनि खोला अतिक्रमणदेखि लिएर ऐलानी जग्गामा घर घडेरीहरू भएको विषयहरू यतिखेर आइरहेका छन्। हिजो मलाई याद छ तपाईँको पनि कुनै बेला मुख्य तपाईँ चाहिँ मन्त्री हुँदै गर्दाखेरि चाहिँ तपाईँको घर रोडमा परेको अवस्थामा सडकमा परेको अवस्थामा पहिले आफ्नै घरबाट चाहिँ त्यो सुरुवात गरेको भन्ने विषय पनि सँगसँगै जोडेर आएको थियो। तपाईँको सुझाव के छ तपाईँको भनाइ के छ यो विषयमा?
9: म तपाईँको कुरामा केन्द्रित सही प्रतिशत सहमत छु। किनभने पहिलो कुरा सरकारमा बसेकाहरूले खोला टहरा यसरी मिचेका छन् बनाइएको छ मापदण्ड विपरीत घर बनाइएको छ भने ती नेताहरूले ती मान्यजीहरूले राजनीतिक पार्टी जो सम्बन्ध सरकारसँग छन् उहाँहरूले पहिलो उदाहरण के पेश गर्नु पर्यो भने त्यो टहरा आफै भत्काउनु थाल्नु पर्यो। त्यसपछि अरू राजनीतिक पार्टीका दल या माननीय या मन्त्री कोही छन् भने उहाँहरूले पनि गर्नु पर्यो। मेरो सन्दर्भमा पनि के भएको थियो भने लम्कीमा मेरो सानो एउटा तपाईँको चाहिँ जग्गा थियो त्यो जग्गामा सानो त्यो कामै नलाग्ने घर थियो। त्यहाँको मेयर तत्कालीन मेयर महादेव बलगाईजी हुनुहुन्थ्यो उहाँले के भन्नुभयो भने दाइ यो अलिकति अप्ठ्यारो भयो र तपाईँबाट सुरुवात गर्नु पऱ्यो भन्नु पऱ्यो। मैले भने मेरो घर यदि सडक मापदण्डमा छ त त्यो मिचिएको छ भने तपाईँ त्यसलाई डोजर लगाइदिनुहोस् त्यसलाई भत्काइदिनुहोस् यो मेरो तपाईँलाई पूर्ण सहमति छ भनेर उहाँले पहिले डोजर मेरो घरमा लाउनु भयो र त्यहाँबाट प्रारम्भ भएको हो। त्यसरी मैले के भन्न चाहन्छु भने हामी कानुन बनाउने ठाउँमा छौँ कानुन कार्यान्वयन गर्ने ठाउँमा छौँ हामी आफै कानुनलाई मिच्दैछौँ हामी कानुनको पालना गर्दैछौँ भनेपछिमा अरूलाई कानुनको पालना गरेर भन्नु मिल्दैन। र अहिले पनि जो वास्तविक सुकुम्बासी हुन् त्यसको त गार्जियन भनेको अभिभावक भनेको त नेपाल सरकार हो उहाँहरूलाई घाँस बास कपासको उचित व्यवस्था गर्नुपर्छ। यो अहिले झडीको मौसममा यो बर्खाको मौसम सुरुवात हुँदैछ उनीहरूलाई घरबार दिनु बनाउनु हुँदैन। त्यहाँ तपाईँको चाहिने प्रेग्नेन्सी महिलाहरू छन् बालबच्चाहरू छन् सानसाना नानीहरू छन् दुखी बिमारी बाबाआमाहरू छन् उनको व्यवस्थाको पनि पाटो हामीले मानवीय दृष्टिकोणले पनि हेर्नुपर्ने हुन्छ। तर जो हुकुमवासीहरू छन् उनीहरूलाई कानुनको कटघरामा ल्याएर खाली गराउनै पर्ने हुन्छ। त्यसैले निर्मम हुने ठाउँमा सरकार निर्मम हुनुपर्छ र सहानुभूति देखाउने ठाउँमा र न्याय दिनुपर्ने ठाउँमा सरकारले न्याय दिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ।
1: हस् जमल बराजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
9: यहाँले पनि म मेरो अन्तर्वार्ता लिएर दुई शब्द बोल्ने अवसर दिनुभयो यहाँलाई धन्यवाद छ यहाँको टिमलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: हस् हुनुहुन्थ्यो नेकपा एमालेका केन्द्रीय सदस्य नेता पूर्व सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री जपल बोरा। आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ विश्रामपछि पुनः उपस्थित हुनेछु।
10: स्वदेश FM 93.2 MHz।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो आयन, के छ?
3: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला।
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइनलाई, टेकमाइनलाई।
0: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
7: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564-93-7038, मोबाइल 98-550-88-002।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-18-853-5-18-953।
1: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा 5 दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम, ओम श्री सम्प्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6953 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: उबजियो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्राली को हो।
4: राष्ट्र को शान किसान।
5: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लिपुलेखबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ, चीनलाई पनि आधिकारिक जानकारी। चैत 12 गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वत पदमुक्त, झण्डै 1600 पदाधिकारी एकमुष्ट हटे, राज्यका निकायलाई नयाँ गति दिने उद्देश्य रहेको सरकारको भनाई। सुदूरपश्चिमबाट प्रवेश गरेको हावाहुरी सहित वर्षा गराउने प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना। हर्मुज जलमार्गमा फँसेका जहाज बाहिर निकाल्ने ट्रम्पको नयाँ घोषणा, जहाजका चालक दल र व्यवसायिक ढुवानीको सुरक्षा गर्ने उद्देश्य। र आइपिएल क्रिकेटमा आज मुम्बई र लखनऊ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सुरु गर्न लागिएको विषयमा हिजो पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै दुवै देशलाई कूटनीतिक नोट पठाएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको 6 बुँदे धारणामा सन् 1816 सुगौली सन्धिबाट नै महाकाली नदी पूर्वका लिम्पिया धुरा, लिपुलेख र कालाकाम पानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णत स्पष्ट र अडिक रहेको उल्लेख छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई त्यस क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको थियो। परराष्ट्र मन्त्रालयले लिपुलेख क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकेको उल्लेख गरेको छ। यस्तै नेपाल र भारत बीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। यसैबीच लिपुलेख हुँदै सुरु गर्न लागिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटमा भारतले प्रतिक्रिया जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसुवालले लिपुलेख हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभएको र पुरानो भएको दावी गर्नुभएको छ। भारतको धारणा सधैँ स्पष्ट र स्थिर रहेको बताउँदै उहाँले लिपुलेख पास सन् 1954 नै कैलाश मानसरोवर यात्राका लागि निरन्तर प्रयोग हुँदै आएको मार्ग भएको बताउनु भएको छ। साथै भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा, विशेष गरी सीमा विवाद समाधानका लागि संवाद र कूटनीति मार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको पनि जनाएको छ। गएको चैत 12 गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वत पदमुक्त भएका छन्। मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 2(1) यो व्यवस्था छ। दफामा सार्वजनिक पदाधिकारीको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरू कार्यरत रहेको पदबाट स्वत पदमुक्त हुने उल्लेख छ। यो अध्यादेश कानुन तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो। अध्यादेशको दफा 2 उपदफा 2 पदमुक्त भएका पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा उसले अख्तियार दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ। दफा 1(2) यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको जनाएको छ। अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचना अन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल 1594 पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा हावाहुरी सहित वर्षा गराउने प्रणाली विकसित भई मध्यम वर्षा भइरहेको छ। कञ्चनपुर तथा कैलालीका केही ठाउँमा अहिले वर्षासँगै हावाहुरी चलिरहेको छ। यो प्रणाली बिस्तारै देशका पूर्वी भागतर्फ सर्दै गरेको जलवायु विज्ञ धर्मराज उप्रेतीले फेसबुक मार्फत जानकारी गराउनु भएको छ। यस्तै आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका 1-2 दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिमाली पहाडी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। गैराति पनि गण्डकी प्रदेशदेखि पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो। विशेष गरी गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भेगमा मध्यमसम्मको वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाले प्री मनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले अतिक्रमित संरचना र सुकुम्बासी बस्तीबाट हटाएका नागरिकलाई आउँदो चैत मसान्तभित्र घाँसबास र स्वास्थ्य लगायत सबै व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। हिजो बसेको पार्टी सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुम्बासीको लगत सङ्कलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा बाहेक अन्य ठाउँमा घर संरचना भत्काउन अब डोजर नचलाउन आग्रह गरेको जानकारी दिनुभयो। उहाँले अतिक्रमित संरचना र सुकुम्बासी बस्ती व्यवस्थापनको काम आफूहरूको चुनावी बाचापत्र अनुसार नै भएको र उनीहरूको बसोबासको व्यवस्थालाई ध्यान दिएर सुरक्षित तथा व्यवस्थित बासस्थानमा स्थानान्तरण गर्न सरकारलाई आग्रह गरेको समेत बताउनुभयो। सुदूरपश्चिम प्रदेशका सर्पदंशको उच्च जोखिम रहेका ग्रामीण तथा दुर्गम क्षेत्रमा उपचार सेवा विस्तार गरिने भएको छ। सन् 2030 सर्पदंशबाट हुने मृत्युदर र अपाङ्गतामा 50% घटाउने सरकारी लक्ष्य अनुसार स्वास्थ्य सेवा सुदृढ गर्ने गर्न यो कदम चालिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजना अनुसार अब अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म सर्पदंशको उपचार सेवा उपलब्ध गराइनेछ। त्यही कार्यक्रम अन्तर्गत डडेलधुराको जोगबुढा अस्पताल, बैतडीको पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, दार्चुलाको गोकुलेश्वर अस्पताल, बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र तथा बाजुराको कोल्टी आधारभूत अस्पतालमा सेवा विस्तार गरिँदैछ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमका अनुसार सेवा प्रभावकारी बनाउन स्वास्थ्य कर्मीको क्षमता समेत अभिवृद्धि गरिएको छ। ग्रामीण क्षेत्रमा समयमै उपचार सुनिश्चित गर्न डाक्टर तथा आकस्मिक सेवामा कार्यरत स्वास्थ्य कर्मीलाई विशेष तालिम समेत प्रदान गरिएको छ। तराईका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम गन्ध सङ्केत प्रविधिको परीक्षण सुरु गरिएको छ। बाघ र चितुवा जस्ता वन्यजन्तुलाई मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले यो प्रविधि प्रयोगमा ल्याइएको हो। तराई भूपरिधि तथा संरक्षण कार्यक्रम अन्तर्गत सुरु गरिएको यस प्रविधिले वन्यजन्तुको प्राकृतिक व्यवहारलाई आधार मानेर अदृश्य सीमा निर्माण गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमका प्रबन्धक भरत भट्टका अनुसार बाघ र चितुवाले आफ्नो क्षेत्र निर्धारण गर्न गन्ध प्रयोग गर्ने स्वभावलाई अनुकरण गर्दै कृत्रिम गन्ध प्रयोग गरिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा फँसेका व्यावसायिक जहाजहरूको सहयोगका लागि नयाँ पहल प्रोजेक्ट फ्रिडमको घोषणा गर्नुभएको छ। ट्रम्पले यो पहल महत्त्वपूर्ण समुद्र मार्गबाट आफ्ना जहाजलाई सुरक्षित रूपमा बाहिर निकाल्ने अमेरिकी सहयोग माग गरेका विश्वका विभिन्न देशका लागि ल्याएको बताउनु भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै विश्वभरका धेरै देशहरूले हर्मुज जलमार्गमा फँसेका आफ्ना जहाजलाई सुरक्षित रूपमा निकाल्न अमेरिकालाई अनुरोध गरेको बताउनु भएको छ। ट्रम्पले यस पहललाई मानवीय प्रयासका रूपमा व्याख्या गर्दै यसको उद्देश्य चालक दल र व्यावसायिक ढुवानीको सुरक्षा सुनिश्चित गर्नु रहेको प्रष्ट पार्नुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुकी पाउने 8 बजे सुरु हुनेछ। दुवै टोलीका लागि प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन यो खेल महत्त्वपूर्ण मानिएको छ। मुम्बई घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने योजनामा रहेको छ भने लखनऊ अङ्क तालिका सुधार गर्ने लक्ष्यमा छ। दुवै टोलीको समान 4-4 अङ्क हुँदा मुम्बई तालिकाको 9 र लखनऊ अङ्क तालिकाको 10 अर्थात् फुसारमा छ। दुवै टोलीबीच आजको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। लिपुलेखबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति, नयाँ विषय नभएको भारतको जवाफ, चीनलाई पनि आधिकारिक जानकारी। चैत 12 गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वत पदमुक्त, झण्डै 1600 पदाधिकारी एकमुष्ट हटे, राज्यका निकायलाई नयाँ गति दिने उद्देश्य रहेको सरकारको भनाई। सुदूरपश्चिमबाट प्रवेश गरेको हावाहुरीसहित वर्षा गराउने प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै लुम्बिनी र कर्णालीका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना। हर्मुज जलमार्गमा फँसेका जहाज बाहिर निकाल्ने ट्रम्पको नयाँ घोषणा, जहाजका चालक दल र व्यावसायिक ढुवानीको सुरक्षा गर्ने उद्देश्य। र आइपिएल क्रिकेटमा आज मुम्बई र लखनऊले खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित निशुल्क शिक्षा उपलब्ध गराउन प्याप्सन र एनप्याप्सनका पदाधिकारीलाई आग्रह गर्नुभएको छ। निजी तथा संस्थागत विद्यालयका संगठनका पदाधिकारीसँग हिजो भएको छलफलमा उहाँले राधास्वामी सत्सङ्ग ब्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा भएका बालबालिकालाई संस्थागत विद्यालयमा आवासीय सुविधासहित निशुल्क र नियमित अध्ययनको व्यवस्था मिलाउनु पर्ने जोड दिनुभयो। भक्तपुरमा सुकुम्बासी राखिएको दुई शिविरमा आज पनि डाक्टर सहितको स्वास्थ्य टोली कर्मी टोलीले शिविर सञ्चालन गर्दैछ। हिजो मध्य पृथ्वी नगरपालिकाका कृषि विकास तालिम केन्द्रको भवन र चागुनारा नगरपालिकाको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको थियो। चिकित्साको टोली दुवै सुकुम्बासी शिविरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो। दुवै सुकुम्बासी शिविरमा सुत्केरी महिलादेखि ज्येष्ठ नागरिक समेतको स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ। काभ्रेको बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सकिएको छ। वर्षेनी वैशाख शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म मनाइने यो जात्रा हिजो बेलुकी सकिएको छ। यो जात्रामा चण्डेश्वरी देवीलाई खटमा राखे ऐतिहासिक सहर बनेपाको पुरानो बजारमा परिक्रमा गराई साँझ मन्दिरमै लगिएपछि जात्रा सम्पन्न भएको हो। र काठमाडौँको वडा नम्बर 23 शिव सिकौँ स्वरोजगार बनौँ भन्ने नारासहित हरेक आइतबार सांस्कृतिक कार्यक्रम तथा हस्तकला व्यापार मेला सञ्चालन हुँदै आएको छ। वडाभित्रका महिलाहरूको शिव विकास गर्नका साथै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन मेला आयोजना गरिएको वडा नम्बर 23 जनाएको छ। मेलामा स्थानीय महिला समूहहरूले उत्पादन गरेका विभिन्न हस्तकला सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिने गरेको छ। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। होल्डिङ सेन्टरका बालबालिकालाई निशुल्क शिक्षा उपलब्ध गराउन शैक्षिक सरकारवालाहरूसँग कार्यवाहक मेयर डङ्गलको आग्रह। सुकुम्बासी राखिएका भक्तपुरका दुईवटा शिविरमा आज पनि स्वास्थ्य शिविर सञ्चालन हुँदै हावाहुरीसहित वर्षा गराउने प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै केही दिन पानी पार्ने प्रणाली सक्रिय रहने र बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने

0: सुलतानपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयो होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेत्ते पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555 9334
3: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
4: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
4: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
3: ए हो र बाबु
4: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
3: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
5: नेपाल सरकार

0: लभली मलाई त अहिलै डोली चढी हालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
3: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो न खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855124934।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656501060।
7: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
9: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिडा जाउ त्यतैतिर।
10: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5855 7070 61 र 98550 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98550 26 440।
3: It's 10 o'clock, अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। सरकारले वास्तविक भूमिहीनहरूलाई नआत्तिन र कुनै पनि भ्रममा नपर्न आग्रह गरेको छ। काठमाडौँ उपत्यका नदी किन्ना र सार्वजनिक जग्गा व्यवस्थापन गर्ने सरकारको कदमलाई लिएर विभिन्न टिक्का टिप्पणी भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो गम्भीर ध्यानकर्षण भएको बताउनु भएको छ। भूमिहीन र अव्यवस्थित बसोबासीहरूमा उठीवास हुने डर देखाई नियोजित रूपमा त्रास फैलाउन खोजिएको भन्दै उहाँले त्यस्ता सूचनाको पछि नलाग्न आग्रह गर्नुभएको छ। वास्तविक भूमिहीन पहिचान गर्न डिजिटल माध्यमबाट तथ्याङ्क संकलन र प्रमाणीकरणको कार्य शुरू भइसकेको छ। सम्बन्धित आयोगको सिफारिश र संकलन विवरणका आधारमा प्रत्येक भूमिहीनलाई सम्मानजनक र स्थायी आवासको व्यवस्था गरिने प्रधानमन्त्री शाहले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कुनै पनि नागरिक घरबार विहीन हुनुपर्ने अवस्था आउन नदिने दावी गर्दै सरकारले अपुष्ट सूचना नफैलाउन सबैमा अनुरोध गरेको छ। मन्त्री परिषदको बैठक आज बिहान 10:30 बजे बस्दैछ। आजको बैठकमा विशेष गरी प्रशासनिक खर्च कटौती र कार्यकुशलता बढाउनका लागि मन्त्रालयको संख्या घटाउने र पुनर्संरचना गर्ने विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ। सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई एक आपसमा गाभ्ने नयाँ स्वरूप दिने तयारी अन्तिम चरणमा पुर्याएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार हाल सञ्चालनमा रहेका मध्ये 4 मन्त्रालय खारेज गर्ने र अन्य 6 मन्त्रालयको नाम तथा कार्यक्षेत्र परिवर्तन गर्ने खाका आजको बैठकमा पेश गरिनेछ। मन्त्रालयको मर्सर र खारेजीका लागि अध्ययन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको समक्ष कथमा 5 कार्यदल गठन गरेको थियो। सो कार्यदलले संघीय तहमा मन्त्रालयको संख्या घटाएर 17 मात्र कायम गर्न सुझाव दिएको छ। प्रतिनिधि सभाका सभामुख डीपी आर्यले सत्तारूढ र विपक्षी दलका सचेतकहरूसँग छलफल गर्न आज बैठक आह्वान गर्नुभएको छ। संसदलाई प्रभावकारी बनाउन र समसामयिक राजनैतिक विषयमा साझा समझदारी जुटाउन सभामुखले यो बैठक बोलाउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सदस्य दलका सचेतक प्रकाश चन्द्र परियारका अनुसार बैठक आज मध्याह 12 बजे सिंहदरबारमा बस्ने तय भएको छ। सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक नारायण दत्त पौडेलले आज दर्जने चिन्ह प्राप्त गर्नुभएको छ। आज बिहान गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले आइजेपी पौडेललाई दर्जने चिन्ह लगाइदिनु भएको हो। दर्जने चिन्ह ग्रहण गरेसँगै आइजेपी पौडेलको कार्यकाल औपचारिक रूपमा शुरू भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: खरीदमा क्याशब्याक तथा श्योर साउन्ड गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भू राजनैतिक परिवर्तन र छिमेकी देशहरूको सक्रियताका बीच नेपालको कूटनीतिक उपस्थिति कमजोर देखिएको भन्दै विश्लेषकहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम नेपाली बहस कार्यक्रममा कुरा गर्दै राजनैतिक तथा कूटनीतिक विश्लेषक शंकर तिवारीले लिपुलेख र मानसरोवर मार्गबारे चीन र भारत बीच भएको सहमति नेपालका लागि चिन्ताजनक भएको बताउनु भएको छ। उहाँका अनुसार नेपालले कूटनीतिक नोट पठाए पनि त्यसको प्रभावकारी परिणाम देखिएको छैन। तिवारीले परराष्ट्र नीति र सीमा सम्बन्धी विषयमा सरकार पर्याप्त गम्भीर नदेखिएको टिप्पणी गर्नुभएको छ। छिमेकी देशहरूले एकतर्फे निर्णय गर्दा नेपालले प्रभावकारी पहल गर्न नसकेको उहाँको भनाइ छ। र नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन आज शुरू हुँदैछ। दुई दिनसम्म काठमाडौँमा हुने साधारण सभाले महासंघको आगामी नेतृत्व चयन गर्नेछ। महासंघका अनुसार आज ललितपुर स्थित होटल रोयल टुलिपमा साधारण सभाको भव्य उद्घाटन हुनेछ भने भोलि नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदानको कार्यक्रम तय गरिएको छ। देशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: 30 वर्ष चाहिँ तपाईलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन। अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 9855509034।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
8: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
9: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
6: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
7: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 9855514, 9651549198।

0: नहेरेर स्कुल कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन यिनीहरूलाई सुधार्नको लागि कहीँ केही खुल्या छैन
1: माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुको साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ
2: सम्पर्क 97484-36036 र 98244-42209
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ
4: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली
5: मेरो नाम सानुमाया तामाङ भरतपुर 25 मेरो त समस्या त यो घुँडा दुख्ने थियो खुम्चाउन नि नमिल्ने अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो अस्पतालमा नि गएँ म औषधि खाँजेल त राम्रो भयो निकै फुर्तिलो भएँ अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भयो अनि आत्तेर बाबुलाई भने बाबु मेरो त सन्चो भएन खुट्टा म वैदिकमा गएर अनि चेकअप गराएँ त्यही अनुसार औषधि चलाइदिनु भयो 15 दिनबाट अलिक कम हुँदै गयो राम्रो हुँदै गयो अहिले राम्रो छ खुट्टा राम्रो भयो
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656-595-174 मोबाइल 98550-50934 किर्तिपुर ट्याङ्ला चोक काठमाडौँ फोन 01433-1898 मोबाइल 98512-40934
0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
6: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
1: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
7: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर नरेश महतो गीता महतो
2: सम्पर्क 97625-73099-98074-46182 र 98491-95225
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
8: कहाँ गएर के सिप सिकौ भन त अब
9: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61356
8: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको अखत्य साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: प्याक तथा स्योर शॉट गिफ्ट्स। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवाशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। कञ्चनपुरको पुनर्वास नगरपालिका साथ स्थित नेवेटा उद्योगमा ट्रेक्टरले किस्ता 2 जनाको ज्यान गएको छ। काँचो इटामा पानी सोसाई गर्ने क्रममा CE1/8876 नम्बरको ट्रेक्टरले ठक्कर दिँदा 2 जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेश बहराइच जिल्लाका 27 वर्षीय अजय कुमार र 9 वर्षीय बालक पवन कुमार रहेका छन्। ट्रेक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धनगढी पुर्याइएको थियो। उपचारकै क्रममा अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्का 11 वर्षीय बालक घुर्रा कुमार गम्भीर घाइते भएका छन्। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ। र बाढी र पहिरोले ठप्प भएका विभिन्न सड़क खण्डहरू एकतर्फी सञ्चालनमा आएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार भोजपुरको मध्य पहाड़ी लोकमार्ग म्याग्दीको बेनेजोमसम सड़क र लमजुङको बिमिरे भन्ज्याङ स्थित मध्य पहाड़ी लोकमार्गमा एकतर्फी यातायात सुचारू भएको छ। विगत केही दिनदेखि अवरुद्ध यी सड़कहरूमा पहिरो पछाएपछि साना तथा ठूला सवारी साधन चल्न थालेका हुन्। तर सिन्धुपाल्चोकको भोटेकोस स्थित अरनीको राजमार्ग भने पहिरोको कारण अझै पूर्ण रूपमा ठप्प रहेको प्रहरीले जनाएको छ। कोदारी खण्डमा ठूलो पहिरो खसेकाले सड़क खुलाउन समय लाग्ने देखिएको छ। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: लाइसेंस पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
1: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
3: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 98119 32811 र 98653773787।
1: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
0: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
1: होइन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
3: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 98119 32811 र 98653773787।
1: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
0: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
1: होइन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर
4: ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या। एक दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली सम्पर्क लाइसोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550509334।
6: त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
7: के डियर
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
8: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
9: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
8: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518।
10: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
11: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
12: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
13: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 98550 83852, 98453772 र 98065 68852।

0: तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरो प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 0899 98 0 74 46 182 र 98 4 91 95 225
5: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली
6: मेरो नाम सानुमाया तामाङ भरतपुर 25 मेरो त समस्या त यो घुँडा दुख्ने थियो खुम्चाउन नि नमिल्ने अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो अस्पतालमा नि गएँ म औषधि खाँजेल त राम्रो भयो निकै फुर्तिलो भएँ अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भयो अनि हातेर बाबुलाई भने बाबु मेरो त सन्चो भएन खुट्टा म वैदिकमा गएर अनि चेकअप गराएँ त्यही अनुसार औषधि चलाइदिनु भयो 15 दिनबाट अलिक कम हुँदै गयो राम्रो हुँदै गयो अहिले राम्रो छ खुट्टा राम्रो भयो
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656 95 174 मोबाइल 98 5 50 50 934 कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ फोन 01 4 33 18 98 मोबाइल 98 5 12 40 934
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056 50 10 60
9: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
10: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
11: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली सम्पर्क 97 45 23 91 63

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 4440 4395 80 र 98 5570 2640।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भूमिहीन तथा सुकुम्बासीलाई सुरक्षित आवासको सुनिश्चितता गर्ने प्रधानमन्त्रीको आश्वासन, अनावश्यक त्रास नफैलाउन आग्रह। अझै केही दिन पानी पर्ने, आज तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना। पहिरोका कारण अवरुद्ध केही मुख्य राजमार्गहरू एकतर्फी सञ्चालनमा, 5 दिनदेखि अवरुद्ध अरणीको राजमार्गमा पर्ने कोदारी खण्ड अझै सञ्चालनमा आएन। इरानको 14 बुधे प्रस्तावमाथि समीक्षा गर्ने ट्रम्पको घोषणा, सहमतिको सम्भावना अत्यन्तै कम रहेको प्रतिक्रिया। र आइपिएल क्रिकेटमा आज मुम्बई र लखनऊले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ। अरू भूमिहीन नागरिकको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा आवश्यक निर्णय लिने उहाँको भनाइ छ। सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री शाहले सरकारले कुनै पनि नागरिकलाई घरबार विहीन नबनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। सरकारका सम्पूर्ण कदमहरू नागरिकको आवासको हक सुनिश्चित गर्दै दिगो समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन् सन्देशमा भनिएको छ। उहाँले अपुष्ट सूचना नफैलाउन, भ्रममा नपर्न र अनावश्यक रूपमा नआत्तिन आग्रह गर्नुभएको छ। साथै हरेक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ। काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएका अतिक्रमण हटाउने विषयमा टीका टिप्पणी भइरहँदा प्रधानमन्त्री शाहले सरकारको तर्फबाट आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। साथै उहाँले सरकारले सञ्चालन गरिरहेको अतिक्रमित संरचना हटाउने अभियानलाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकमा त्रास फैलाउने प्रयास भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। विशेष गरी उठेबास हुने आशंका फैलाउने गतिविधिप्रति सरकार सचेत रहेको उहाँको भनाइ छ। केही कानुनी जटिलता हटाएपछि वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा अभिलेख व्यवस्थापनको कार्य समेत सुरु गरिएको प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक आइजिपी नारायण दत्त पौडेलले दर्जियानी चिन्ह लगाउनु भएको छ। आज बिहान गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले उहाँलाई दर्जियानी चिन्ह लगाइदिनु भएको हो। यो सँगै पौडेलको कार्यकाल औपचारिक रूपमा सुरु भएको छ। पौडेल सशस्त्र प्रहरीका 13 आइजिपी हुनुहुन्छ। गएको वैशाख 14 गतेको मन्त्री परिषदको बैठकबाट एआइजी पौडेललाई आइजिपीमा बढुवा गरिएको थियो। यसअघिका आइजिपी राजु अरियाल 4 वर्ष कार्यकाल पूरा गरी वैशाख 18 अवकाश पाउनु भएको छ। अझै केही दिन पानी पर्ने मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनीका 1-2 ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ। अरू प्रदेशका केही ठाउँमा पनि हावाहुरी, मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा अरू प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने अनुमान छ। यसै गरी पर्सी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। ठूलो पानी पर्ने क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अप्नाउन तथा चट्याङ र हावाहुरीबाट जोगिन सुरक्षित ठाउँमा बस्न महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पहिरोका कारण अवरुद्ध केही मुख्य राजमार्गहरू एकतर्फी सञ्चालनमा, आज सुनको भाव सामान्य घट्यो, चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाउ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
2: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले भूमिहीन तथा सुकुमवासीलाई सुरक्षित आवासको सुनिश्चितता गर्ने प्रधानमन्त्रीको आश्वासन अनावश्यक त्रास नफैलाउन आग्रह अझै केही दिन पानी पर्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। वर्षासँगैको बाढी पहिरोका कारण अवरुद्ध केही मुख्य राजमार्गहरू एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। वैशाख 12 गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका 5 बोखिमको मध्यपहाडी लोकमार्ग, वैशाख 16 गतेको पहिरोले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3, जल थलेको बेनी जोमसुम सडक खण्ड तथा लमजुङ मध्य नेपाल नगरपालिका 10, बिमिरे भन्ज्याङको मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्ले जानकारी दिनुभयो। वैशाख 16 गतेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको सिन्धुपाल्चोको भोटेकोसी 2 कोदारीको अरणीको राजमार्ग भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन। वर्षातको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। आज सुनको भाउ तोलामा सामान्य घटेको छ। सुनको भाउ तोलामा 300 रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन तोलामा 300 रुपियाँले घटेर 2,94,800 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा 2,95,100 रुपियाँ थियो। आज चाँदीको भाउ भने 20 रुपियाँ बढेको छ। चाँदी तोलामा 20 रुपियाँले बढेर 5,030 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ 5,010 रुपियाँ थियो। झापाको मेची भन्सार कार्यालय मातहत रहेका 5 छोटी भन्सार वर्षौंदेखि बन्द अवस्थामा रहेका छन्। सीमापार व्यापार सहजीकरण र राजस्व संकलनको उद्देश्यले स्थापना गरिएका भन्सारहरू निष्क्रिय हुँदा स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको छ। मेची भन्सार अन्तर्गत गौरीगंज 2-8 मौजा, मेचीगंज नगर 2 गाडा गल्ली, मेचीनगर 4 बाहुन डागी, मेचीनगर 5 नकलबन्दा, मेचीनगर 7 सती घट्टा र गौरीगंज 1 महाभारा छोटी भन्सार स्थापना गरिएका थिए। तीमध्ये अहिले 8 मौजा छोटी भन्सार मात्रै सञ्चालनमा रहेको भन्सार कार्यालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएका नयाँ प्रस्तावमाथि चाँडै समीक्षा गर्ने घोषणा गर्नुभएको छ। तर यो प्रस्ताव अस्वीकार्य हुने सम्भावनाप्रति उहाँले गम्भीर शंका व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले इरानले पठाएको योजनाको समीक्षा गर्ने तर यो स्वीकार हुने सम्भावना नरहेको उल्लेख गर्नुभएको छ। प्रस्तावको अवधारणाबारे प्रारम्भिक जानकारी पाएको र विस्तृत मस्यौदाको प्रतीक्षामा रहेको पनि ट्रम्पको भनाइ छ। उहाँले इरानलाई कडा चेतावनी दिँदै यदि गलत कदम चालिएमा अमेरिकी सेनाले फेरि सैन्य कारवाही सुरु गर्न सक्ने संकेत समेत व्यक्त गर्नुभएको छ। यसले दुई देशबीचको तनाव अझै चर्कने आशंका गरिएको छ। पाकिस्तान मार्फत अमेरिका समक्ष पेश गरिएका 14 बुँदे प्रस्तावमा इरानले सैन्य आक्रमण नगर्ने ग्यारेन्टी, मध्यपूर्व क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती, रोका गरिएका इरानी सम्पत्तिको फुकुवा तथा आर्थिक प्रतिबन्ध हटाउनुपर्ने प्रमुख माग राखेको छ। साथै हर्मुज जलमार्ग सन्धि अनुसार नयाँ सुरक्षा संयन्त्र निर्माण र लेबनान लगायत विभिन्न मोर्चामा चलिरहेका युद्ध अन्त्य गर्ने विषय पनि समेटिएको छ। अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल मुम्बईको वानखेडे स्टेडियममा बेलुकी 7:45 सुरु हुनेछ। दुवै टोलीका लागि प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नै पर्ने दबाव छ। मुम्बई घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्ने योजनामा रहेको छ भने लखनऊ अङ्क तालिका सुधार्ने लक्ष्यमा छ। दुवै टोलीको समान 4-4 हुँदा मुम्बई तालिकाको 9 र लखनऊ अङ्क तालिकाको 10 अर्थात् पुछारमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भूमिहीन तथा सुकुमवासीलाई सुरक्षित आवासको सुनिश्चितता गर्ने प्रधानमन्त्रीको आश्वासन अनावश्यक त्रास नफैलाउन आग्रह। अझै केही दिन पानी पर्ने आज 3 प्रदेशमा ठूलो वर्षाको सम्भावना। पहिरोका कारण अवरुद्ध केही मुख्य राजमार्गहरू एकतर्फी सञ्चालनमा। 5 दिनदेखि अवरुद्ध अरणीको राजमार्गमा पर्ने कोदारी खण्ड अझै सञ्चालनमा आएन। इरानको 14 बुँदे प्रस्तावमाथि समीक्षा गर्ने ट्रम्पको घोषणा। सहमतिको सम्भावना अत्यन्तै कम रहेको प्रतिक्रिया। र आइपिएल क्रिकेटमा आज मुम्बई र लखनऊले

दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: अब केही पनि हुँदैन, अब त्यसबाट चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चसचसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरिङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555509634।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजारमा।

0: प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9846564613।
1: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक मानसिक भौतिक पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनार बरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
1: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328 र 98653773687।
5: माछा
0: बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान विजय प्लेट दाना।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रधानमन्त्री तथा मन्त्री परिषदको बैठक जारी छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकबाट मन्त्रालयको संख्या घटाउने तथा मन्त्री परिषदको खाका सहित महत्वपूर्ण निर्णय हुने विश्वास गरिएको छ। त्यस्तै सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिलाई सिफारिश गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि भन्दै थियो छ। सरकारले सिफारिश गरेका 8 मध्ये 7 वटा अध्यादेश राष्ट्रपतिले जारी गरिसक्नु भएको छ। सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक आईजीपी नारायण दत्त पौडेलले दर्जानी चिन्ह लगाउनु भएको छ। आज बिहान गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले उहाँलाई दर्जानी चिन्ह लगाइदिनु भएको हो। यसअघि पौडेलको कार्यकाल औपचारिक रूपमा शुरू भएको छ। पौडेल सशस्त्र प्रहरीका 13 आईजीपी हुनुहुन्छ। गएको वैशाख 14 गतेको मन्त्री परिषदको बैठकबाट एआईजी पौडेललाई आईजीपीमा बढुवा गरिएको थियो। यसअघिका आईजीपी राजु अरियालले 4 वर्षे कार्यकाल पूरा गरी वैशाख 18 अवकाश पाउनु भएको छ। झापाको मेची भन्सार कार्यालय मार्फत रहेका 5 वटा छुटी भन्सार वर्षौंदेखि बन्द अवस्थामा रहेका छन्। सीमापार व्यापार सहजीकरण र राजस्व संकलनको उद्देश्यले स्थापना गरिएका भन्सारहरू निष्क्रिय हुँदा स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको छ। मेची भन्सार अन्तर्गत गौरीगंज 2-8 मौजा, मेचीनगर 2 गाडा गल्ली, मेचीनगर 4 भाउन्डाँडी, मेचीनगर 5 नक्कलबन्दा, मेचीनगर 7 सतीखट्टा र गौरीगंज 1 महाभारत छुटी भन्सार स्थापना गरिएका थिए। तीमध्ये अहिले 8 मौजा छुटी भन्सार मात्रै सञ्चालनमा रहे पनि त्यहाँ समेत अपेक्षित भन्सार कारोबार हुन सकेको छैन। कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईका अनुसार अन्य नाकामा व्यापारिक गतिविधि न्यून भएकै कारण ती भन्सार सञ्चालनमा आउन नसकेका हुन्। उहाँले भन्सार सञ्चालनका लागि क्वारेन्टाइन, अध्यागमन तथा अन्य पूर्वाधार आवश्यक पर्ने भए पनि छुटी भन्सारमा ती सेवा उपलब्ध नभएको बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

राइट, यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: सीजी का टीवी एंड होम अप्लायंसेस को खरीदमा आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 kg एरियल, टॉप लोड वॉशिंग मशीन में 2 kg एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 kg एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। बाजुराको बुढीनन्दा नगरपालिकामा चट्याङ लागेर एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा 3 डुक डावाडाका 73 वर्षीय नैना बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार पशु चौपाया चराउन जानुभएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा आइतबार बाटोमा मृत्यु भएको थियो। र रोसी खोलामा बाढ़ी आएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ। आज बिहान खोलामा पानीको सतह बढ़ेपछि यातायात रोकिएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ। प्रहरीका अनुसार कृष्णादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोसी खोलामा पानीको सतह बढ़ेको छ। यसले राजमार्गमा सम्भावित जोखिम बढ़ाएको भन्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो। वर्षासँगैको बाढ़ी पहिरोका कारण अवरूद्ध केही मुख्य राजमार्गहरू तर्फी रूपमा सञ्चालनमा आएका छन्। वैशाख 12 गतिको बाढ़ीले अवरूद्ध भएको भोजपुर नगरपालिका 5 बोखिमको मध्य पहाड़ी लोकमार्ग, वैशाख 16 गतिको पहिरोले अवरूद्ध म्याग्ती कर्णपूर्ण गाउँपालिका 3 जलथलीको बेनी जोमसुङ सड़क खण्ड तथा लमजुङ मध्य नेपाल नगरपालिका 10 बिमिरे भन्ज्याङको मध्य पहाड़ी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा रिमान्ड ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
4: रोगीलाई निरोगी बनाउँदै, अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै, खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
5: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोइलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो न खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409934।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो,
9: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 491 95 225।
10: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
11: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
10: कहाँ गएर के सिप सिकौ भन त अब।
11: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
10: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउस किपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

चिनामारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: विकल्प छोटो दूरी को यात्रा का लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कशपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184239230
2: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेर खुन्न घुमा मा फाउन खुन्न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाषे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लायन्स चोक आनन्द मार्ग नारायणगढ चितवन मोबाइल 98550509334
5: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो
6: तर के डियर
5: आजै गएर कहाँ बस्ने हो र
6: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
8: हामी कहाँ एक दिनमै घरगोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
7: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518
9: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
10: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
11: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालटोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
1: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाल सरकारले लिपुलेख लगायत सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको र ती क्षेत्र नेपाली भूमि भएको विषयमा सरकार पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मी संघको कुराकानीमा सीमा विवाद सम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिनुभयो। उहाँले यो विषय अब दुई देशबीचको सहकार्य र कूटनीतिक संवाद मार्फत समाधान निकाल्ने विषय भएको स्पष्ट पार्नु भएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको नोट सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा पठाइएको पत्र भएको पनि उहाँले बताउनु भएको छ। मन्त्रालयहरू गाभ्ने चर्चाबारे बोल्दै उहाँले आजको मन्त्री परिषद बैठकमा यस विषयमा कुनै ठोस छलफल नभएको तर यसको प्राविधिक तथा कानूनी पक्षबारे अध्ययन भइरहेको जानकारी दिनुभयो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्री परिषद बैठक शुरू हुनु अघि संचारकर्मीहरूलाई दृश्य संकलनमा अवरोध पुर्याइएको छ। कार्यालय बाहिरबाट भिडियो खिचिरहेका संचारकर्मीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीहरूले कडाई गरेका हुन्। मन्त्री परिषद बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री शाहले पत्रकारहरूतर्फ संकेत गर्दै सुरक्षाकर्मीहरूसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो। प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरे लगत्तै त्यहाँ तैनात सुरक्षाकर्मीहरूले बाहिर रहेका भिडियो पत्रकारहरूलाई सो स्थानबाट तत्काल निस्कन र दृश्य संकलन नगर्न आदेश दिएका थिए। सार्वजनिक सरोकारका सूचना र गतिविधिहरू संकलन गर्न पुगेका संचारकर्मीहरूमाथि प्रधानमन्त्रीकै उपस्थितिमा भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रताको विषयमा गम्भीर चासो बढाएको छ। राज्यको प्रमुख प्रशासनिक केन्द्रमा संचारकर्मीहरूलाई आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न बाधा पुर्याइनुले सूचनाको हक र स्वतन्त्र पत्रकारिताको मर्ममाथि प्रहार भएको संचार क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन्। नागरिक अगुवाहरूले बालेन शाह नेतृत्वको सरकार सर्वसत्तावादतिर उन्मुख भएको बताएका छन्। 28 जना नागरिक अगुवाहरूले आज 5 बजे अपील जारी गर्दै सुकुम्बासी बस्तीका नागरिकलाई बन्दुकको बलमा गरेको हठात बेदखल संसद छलेर अध्यादेश मार्फत शासन गर्ने प्रयास संघ संगठनलाई प्रतिबन्ध लगाउने निर्णय जस्ता कदमले सरकार सर्वसत्तावाद उन्मुख भएको बताएका हुन्। बालेन शाह प्रधानमन्त्री रहेको झण्डै 2/3 मतसहितको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारका पछिल्लो कार्यले पुनः एकपटक नेपाली लोकतन्त्रको अभ्यासमा प्रश्न उठाइदिएको उनीहरूको ठहर छ। हुकुमवासीलाई कानूनी दायरामा ल्याउने नाममा सरकारले चालेको कदमले सुकुम्बासी बस्तीमा रहेका भूमिहीन तथा शहरी गरीब प्रति वर्तमान सरकारको हेयभाव तथा विभेदपूर्ण दृष्टिकोण उजागर गरेको उनीहरूको भनाइ छ। सरकारको यस्तो कार्य रासोपाले चुनावमा गरेको बाजा र सरकार बनाइसकेपछि आफैले गरेको सयबुद्धि प्रतिबद्धता विपरीत रहेको उनीहरूको बुझाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ઓફિસર મારફત
1: આફંત મેટિક એસીમાં ફ્રી ઇન્સ્ટોલેશન ર નાગરિકતા માત્ર ભય પુગ્છ સહજ ઈએમઆઈ મારફત ખરીદ ગર્ન સકિન્છ ગ્લોબલ નંબર 1 TCL ઇન્સ્પાયર ગ્રેટનેસ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाकी खबर गृह सचिव राजकुमार श्रेष्ठले सबै संगठनभित्र पेशागत दक्षता क्षमतालाई अभिवृद्धि गर्दै सरुवा बढुवालाई निष्पक्ष र अनुमान योग्य बनाउनका लागि अग्रसर रहन निर्देशन दिनुभएको छ सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका नारायण दत्त पौडेललाई सशस्त्र प्रहरी महानिरीक्षकको दर्जा निचिन्नबाट सुशोभित गर्दै उहाँले सो कुरा बताउनु भएको हो गृह सचिव श्रेष्ठले सरुवा बढुवालाई निष्पक्ष र अनुमान योग्य बनाउनका लागि अग्रसर रहन निर्देशन समेत दिनुभएको छ गृह सचिव श्रेष्ठले संगठन सरुवा प्रणाली र वृत्ति विकास दुवैलाई प्रभावकारी रूपमा व्यवस्थित गरिएमा असन्तुष्टि र गुनासो कम हुने विश्वास समेत व्यक्त गर्नुभएको छ लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा शुरू गरेको छ मुख्यमन्त्री चेतनारायण आचार्यले आज पूजा आराधना गरेर नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो उहाँले संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशवासीका लागि गौरवको विषय भएको समेत उल्लेख गर्नुभयो राप्ती गाउँपालिका 3 स्थित मण्डलाकार प्रशासनिक केन्द्रमा मन्त्रालय निर्देशनालय तथा अन्य विभागहरूले एकै परिसरबाट सेवा प्रभाव शुरू गरेका छन् यसअघि स्वास्थ्य मन्त्रालय कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय तथा उद्योग पर्यटन तथा यातायात मन्त्रालय अलग अलग स्थानबाट सञ्चालन हुँदै आएका थिए नयाँ भवनबाट सेवा शुरू हुनु संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण उपलब्धि भएको मुख्यमन्त्री आचार्यको भनाइ छ काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ नमस्कार

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 26 440
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: Sun.
5: A complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न फेरि राष्ट्रपति समक्ष सिफारिस। सरकारले भारतसँग G2G मार्फत रासायनिक मल किन्ने। आउँदो बजेटलाई आर्थिक सुधारको प्रस्थान बिन्दु बनाउन सरकारलाई उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालको आग्रह। निजी क्षेत्रको साथ बिना 100 अर्ब डलरको अर्थतन्त्र असम्भव रहेको अर्थमन्त्री वाग्लेको भनाई। सशस्त्र प्रहरीलाई समय अनुकूल सुधार गर्ने नवनियुक्त महानिरीक्षक पौडेलको प्रतिबद्धता। भ्रष्टाचारमा शून्य सहनशीलता र सीमा सुरक्षामा प्रविधिको प्रयोग मुख्य प्राथमिकता। बेलायती पानी जहाजमा हन्टा भाइरस फैलिएको आशंका, 3 जनाको ज्यान गयो। र क्यानले लिग 2 श्रृङ्खलाको टिकट मूल्य आधाले घटायो। नेपाल खबरमा अब पूरा खबर। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 जारी गर्न पुनः राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। यसअघि सिफारिस भएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि हिजो फिर्ता पठाउनु भएको थियो। आज बसेको मन्त्री परिषद बैठकले परिमार्जन नगरी पुनः सिफारिस गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन DAP मल खरिद गर्ने निर्णय पनि गरेको छ। यसका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। बैठकले औद्योगिक क्षेत्रमा परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न र वायु गुणस्तर मापन क्षमता वृद्धिका लागि विश्व बैङ्कबाट 52 मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र 5 मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। साथै सिंहदरबार परिसरको परिमार्जित गुडी योजना स्वीकृत गरेको छ, जसमा संसद भवन परिसरमा प्रवेश सम्बन्धी विषय पनि समावेश छ। मन्त्री पोखरेलले छिमेकी देशले नेपाली भूमिमा गरेका गतिविधिप्रति दुवै देशलाई कूटनीतिक नोट पठाई विरोध जनाएको र सीमा विवाद संवाद मार्फत समाधान गर्ने पनि बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई आर्थिक सुधारको प्रस्थान बिन्दुका रूपमा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ। महासङ्घको 60औं वार्षिक साधारण सभामा ढकालले अबको चरणमा निजी क्षेत्रले नै आर्थिक सुधारको नेतृत्व लिनुपर्ने बताउनुभयो। स्रोतका लागि सरकारमै निर्भर रहने प्रवृत्ति घटाउँदै निजी क्षेत्र आफै सक्रिय भएर योजना निर्माण र कार्यान्वयनमा जुट्नुपर्नेमा उहाँको जोड छ। महासङ्घले 10 अर्ब रुपियाँ चुक्ता पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरेको समेत उहाँले जानकारी दिनुभयो। यस्तै कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभयो। आउँदो 7 वर्षभित्र नेपालको अर्थतन्त्रलाई 100 अर्ब डलरको आकारमा पुर्याउने सरकारको लक्ष्य रहेको र यसका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुने उहाँको भनाइ छ। रोजगारी सृजना र अर्थतन्त्र विस्तारका लागि ढुक्क भएर लगानी बढाउन उहाँले निजी क्षेत्रलाई आह्वान गर्नुभयो। वाग्लेले सरकारी बजेटको सीमा सीमित हुने र त्योभन्दा बढी रकम निजी क्षेत्रमा परिचालन हुने भएकाले बजेटलाई लिएर अनावश्यक हाउगुजी नगर्न पनि सुझाव दिनुभयो। नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले बदलिदो सुरक्षा चुनौतीको सामना गर्न बललाई आधुनिक र सक्षम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज गृह मन्त्रालयमा दर्जानी चिन्ह लगाएपछि उहाँले संगठित अपराध, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणाली सुदृढ बनाइने बताउनुभयो। सीमा सुरक्षालाई संगठनको मेरुदण्ड मान्दै पौडेलले खुल्ला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि बोर्डर इन्टेलिजेन्स विकास गर्ने योजना सार्वजनिक गर्नुभयो। सीमा क्षेत्रमा बोर्डर आउट पोस्टहरूको विस्तार र छिमेकी देशका सुरक्षा निकायसँगको सहकार्य थप प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो। विपद व्यवस्थापनमा शस्त्र प्रहरीको भूमिका अझ सुदृढ पार्न कुरिन्टार र मनाङका तालिम शिक्षालय बलियो बनाउने र नयाँ फायर फाइटिङ ट्रेनिङ स्कुल स्थापनाका लागि पहल गर्ने उहाँको योजना छ। संगठनभित्र सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइने महानिरीक्षक पौडेलले बताउनुभयो। कर्मचारीको मनोबल उच्च राख्न, वृत्ति विकासको स्पष्ट खाका र कल्याणकारी कार्यक्रमलाई प्राथमिकता दिने उहाँको भनाइ छ। पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउन 35 दिनको सूचना जारी गरेको छ। पृथ्वी चोक बस पार्कका लागि छुट्याएको जग्गामा दशकौंदेखि बसोबास गरिरहेका सुकुम्बासीलाई हटाउन महानगर कार्यपालिकाको बैठकले वैशाख 3 गतेको निर्णय अनुसार 35 दिने सूचना निकालेको हो। 2032 सालमा पृथ्वी चोकमा 205 रोपनी जमिनमा बस पार्क बनाउने योजना अघि सारिए पनि 50 वर्षसम्म काम हुन नसक्दा त्यहाँको जमिन अतिक्रमणमा परि अहिले 47 रोपनीमा खुम्चिएको छ। बस पार्कको जग्गामा अहिले 400 भन्दा बढी परिवार बस्दै आएका छन्। बस पार्क नबन्दा पृथ्वी चोक क्षेत्रमा यातायात अस्त व्यस्त हुने र लामो जामको समस्या निरन्तर रहँदै आएको छ। सुकुम्बासीहरूले भने उचित व्यवस्थापन बिना आफूहरूलाई हटाउन नहुने माग गरेका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरकार संघर्ष समिति कास्कीका संयोजक प्रेम बहादुर गुरुङले वडा नम्बर 9 भित्रै वा नजिकैको वडामा पहिला पुनर्वासको व्यवस्था गरेर मात्र जग्गा खाली गराउनु पर्ने माग गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। बाजुरामा चट्याङ लागेर एकजना वृद्धको ज्यान गएको छ। बुढीनन्दा नगरपालिका वडा नम्बर 3 हिजो परेको चट्याङ लागेर स्थानीय बासिन्दा 73 वर्षका नैना बुढाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीका अनुसार पशु चौपाई चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा लैजाँदै गर्दा हिजो बेलुका बाटोमै ज्यान गएको हो। लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा काम सुरु गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो। राप्ती गाउँपालिका वडा नम्बर 3 बनाइएको मण्डलाकारको प्रशासनिक केन्द्रबाट अब 10 मन्त्रालय एकै परिसरबाट सेवा प्रवाह गर्ने भएका छन्। सरकारले आफ्नै लगानीमा 3.9 करोड रुपियाँभन्दा बढी लागतमा भवन निर्माण गरेको हो। नयाँ प्रशासनिक केन्द्र सञ्चालनसँगै सेवा प्रवाह थप सहज, प्रभावकारी र एकीकृत हुने भएको छ। विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्टा भाइरसको सम्भावित प्रकोपका कारण 3 ज्यान गएको छ। अर्जेन्टिनाको उसुआइयाबाट केप भर्डेतर्फ जाँदै गरेको एमभी होन्डियस नामक बेलायती पानी जहाजमा हान्टा भाइरस फैलिएको आशंका गरेको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। डब्ल्युएचओका अनुसार अहिलेसम्म 1 हान्टा भाइरस संक्रमण पुष्टि भएको छ भने बिरामी परेका थप 5 संक्रमणको आशंका छ। यसबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। डब्ल्युएचओका अनुसार हान्टा भाइरस सामान्यतया मुसा तथा मुसाजन्य जनावरहरूको पिसाब वा मलमूत्रसँगको सम्पर्कबाट मानिसमा सर्ने गर्दछ। डब्ल्युएचओले कहिलेकाहीँ मानिस बीच पनि सर्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै गम्भीर श्वास प्रश्वास सम्बन्धी जटिलता निम्त्याउन सक्ने बताएको छ। यस घटनापछि जहाजका सञ्चालक तथा सम्बन्धित देशहरूबीच थप उपचार, आइसोलेसन र यात्राको आउँदो योजना सम्बन्धी छलफल भइरहेको खबरमा उल्लेख छ। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले कृतिपुरको त्रिवी मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलाको टिकट मूल्य घटाएको छ। नेपाल, संयुक्त अरब इमिरेट्स, युएई र ओमान सहभागी लिग टू श्रृङ्खला हेर्ने दर्शकको संख्या घटेपछि क्यानले टिकट मूल्य आधाले घटाएको हो। क्यानले यो श्रृङ्खला अन्तर्गत भोलि हुने नेपाल र ओमान बीचको अन्तिम खेलको टिकट मूल्य 200 रुपियाँ तोकेको छ। यसअघि टिकटको मूल्य 400 रुपियाँ थियो। यस्तै यही वैशाख 29 गतिदेखि सुरु हुने नेपाल, स्कटल्यान्ड र अमेरिका बीचको लिग टू श्रृङ्खलाको टिकट मूल्य पनि 200 रुपियाँ तोकिएको क्यानले जनाएको छ। चार भन्ज्याङ मित्रको खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न फेरि राष्ट्रपति समक्ष सिफारिस। सरकारले भारतसँग जी टू जी मार्फत रासायनिक मल किन्ने। आउँदो बजेटलाई आर्थिक सुधारको प्रस्थान बिन्दु बनाउन सरकारलाई उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालको आग्रह। निजी क्षेत्रको साथ बिना $100 अर्ब अर्थतन्त्र असम्भव रहेको अर्थमन्त्री वाग्लेको भनाई। शस्त्र प्रहरलाई समय अनुकूल सुधार गर्ने नवनियुक्त महानिर्देशक पौडेलको प्रतिबद्धता। भ्रष्टाचारमा सुन्ने सहनशीलता र सीमा सुरक्षामा प्रविधिको प्रयोग मुख्य प्राथमिकता। बेलायती पानी जहाजमा हान्टा भाइरस फैलिएको आशंका, 3 जनाको ज्यान गयो। र क्यानले लिग टू श्रृङ्खलाको टिकट मूल्य आधाले घटायो।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई भक्तपुरको 2 सेल्टरमा आवासको व्यवस्था भएको छ। चाङ्गु नारायण नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र मध्यपुर थिमी नगरपालिकाको कृषि विकास बैङ्कको तालिम केन्द्रको भवनमा सेल्टरका रूपमा अस्थायी बासस्थानको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो। विद्युत प्राधिकरणको तालिम केन्द्रमा 140 जना सुकुम्बासीलाई राखेको छ। यसै कोरोना भाइरसको महामारीमा पहिलो पटक चीनबाट ल्याएका नेपाली विद्यार्थीलाई यही ठाउँमा 45 दिनसम्म राखिएको थियो। यसै गरी 39 जना सुकुम्बासीहरूलाई कृषि विकास बैङ्कको तालिम केन्द्रमा राखिएको छ। 2 सेल्टरमा सुकुम्बासीहरूलाई आवास र खानाको व्यवस्था छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ। साम्पाङ नेतृत्वको टोली बस्तीमा पुगेर त्यहाँको अहिलेको अवस्था, बस्ती व्यवस्थापन, पुनर्वास र क्षतिपूर्तिका विषयमा जानकारी लिएको हो। सरकारले केही समय अघि थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाएपछि सृजित समस्या र विस्थापितहरूको अवस्था बुझ्न साम्पाङ त्यहाँ पुग्नु भएको हो। निरीक्षणका क्रममा उहाँले सरकारी कारवाहीबाट प्रभावित भएकाहरूसँग संवाद गर्दै उनीहरूको पुनर्वास र उचित व्यवस्थापनको आवश्यकताका बारेमा चासो व्यक्त गर्नुभएको थियो। अनधिकृत संरचना भत्काएपछि त्यहाँका बासिन्दाले आवास र क्षतिपूर्तिको माग गर्दै आएका छन्।
11: भक्तपुरमा टिप्परको ठक्करबाट एकजनाको ज्यान गएको छ। भक्तपुर नगरपालिका उडान नम्बर 5 रहेको भक्तपुर फ्युल सेन्टर नजिक सडकमा गैराती टिप्परको ठक्करबाट पैदल यात्री भारतको दरभङ्गा घर भएका 43 वर्षका विशुन देव सहर्नीको ज्यान गएको प्रहरले जनाएको छ। टिप्परको ठक्करबाट गम्भीर घाइते भएका सहर्नीको भक्तपुर अस्पताल दुधपाटीमा उपचार क्रममा ज्यान गएको हो। प्रहरीले टिप्परका चालकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 26 पवित्र नगरबाट लागू औषध सम्बन्धी सहित 3 पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा झापाका 33 वर्षका सबिन बस्नेत, मोरङका 21 वर्षका आयुष लिम्बू र दोलखाका 18 वर्षका किशोर रहेका छन्। प्रहरी प्रभाव गोङ्गोबुबाट खटिएको टोलीले उनीहरूलाई लागू औषध सहित पक्राउ गरेको हो। यस्तै काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर 10 लागू औषध सहित कीर्तिपुर 10 29 वर्षका योगेन्द्र महर्जन सहित 2 पक्राउ परेका छन्। प्रहरी चौकी कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई लागू औषध सहित पक्राउ गरेको हो। सुरक्षाकर्मीहरूले सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्री परिषद बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरूलाई भिडियो खिच्न रोक लगाएका छन्। कार्यालय बाहिर भिडियो खिचिरहेका सञ्चारकर्मीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीहरूले कडाई गरेका हुन्। प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरे लगतै त्यहाँ तैनात सुरक्षाकर्मीहरूले बाहिर रहेका भिडियो पत्रकारहरूलाई त्यहाँबाट तत्काल निस्कन र दृश्य सङ्कलन नगर्न आदेश दिएका हुन्। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न फेरि राष्ट्रपति समक्ष सिफारिस। सरकारले भारतसँग G2G मार्फत रासायनिक मल किन्ने। सुकुम्बासीका लागि चाँगु नारायण र मध्यपुर थिमीका 2 सेल्टरमा आवासको व्यवस्था। थापाथलीमा रहेको सुकुम्बासी बस्तीमा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङको निरीक्षण। र भक्तपुरमा टिप्परको ठक्करबाट 1 ज्यान गयो। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz र उज्यालो अनलाइन .com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ। पानी पार्ने यो प्रणाली पश्चिमबाट विस्तारै मध्य प्रदेशसम्म पुगिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हावाहुरी र मेघगर्जन चट्याङ सहितको यो प्रणाली यसअघि गण्डकी र लुम्बिनी प्रदेशमा सक्रिय थियो। यो प्रणाली पूर्वी मधेश र कोशी प्रदेशमा पनि केही समयमा पुग्ने महाशाखाको पूर्वानुमान रहेको छ। सुदूरपश्चिम प्रदेशबाट विस्तारै पूर्वी भूभागतर्फ पानी पार्ने प्रणाली सर्ने क्रममा काठमाडौँमा पनि वर्षा भएको छ। सोमबार दिउँसो करिब 3 बजेदेखि काठमाडौँमा पानी पर्न थालेको छ। आज बिहान सुदूरपश्चिमबाट वर्षा शुरू भएको थियो। त्यसपछि विस्तारै कर्णाली लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हावाहुरी मेघगर्जन चट्याङ सहित मध्यमसम्मको पानी परेको महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। काभ्रे पलाञ्चोक स्थित बीपी राजमार्गमा सवारी आवागमन फेरि बन्द गरिएको छ। जिल्लाका विभिन्न स्थानमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको काभ्रे प्रहरीले सोमबार अपरान्न 4:15 बजे जारी गरेको सूचनामा उल्लेख गरिएको छ। वर्षा रोकिए पश्चात सड़क मार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो खुलाइएको जानकारी गराइने प्रहरीले जनाएको छ। डाइभर्सन मर्मत गरी सोमबारै दिउँसोदेखि यातायात सञ्चालनमा ल्याइएकोमा अपरान्न पुनः बन्द गरिएको विशेष गरी कटुन्जेदेखि मंगलटार सड़क खण्डको घुमाउने नजिक स्थानमा वर्षासँगै समस्या निम्तिने गरेको छ। त्यहाँ रोसी खोलामा अस्थायी डाइभर्सन बनाइएको छ। भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुल्ला गराएको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। संयुक्त विद्यार्थी संगठनले काठमाडौँको माइतीघरमा सोमबार भारतको उक्त कदमको विरोधमा प्रदर्शन गरेका हुन्। सरकारले भने उक्त यात्रा हुन लागेको बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ। भारतले केही दिन अघि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो। भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा 2026 जुनदेखि अगस्तसम्म सञ्चालन हुनेछ। परराष्ट्र मन्त्रालयले हिजो मात्रै कूटनीतिक नोट पठाउँदै उक्त भूभागमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीनलाई आग्रह गरेको थियो। यसैबीच भारतले पनि जवाब फर्काउँदै मानसरोवर जाने बाटो पुराने विषय भएको दावी गरेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आफ्नो घर र कार्यालयहरूमा छापा मारेको प्रति आपत्ति जनाउनु भएको छ। एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने अवस्थामा छापा मारिएको भन्दै आपत्ति जनाउनु भएको हो।

0: हामी सँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु होला।
1: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
3: आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब बाँकी खबर। पाटनको कृष्ण मन्दिर अगाडि चक्कु प्रहार गरेर दुई दाजुभाइको हत्या गर्ने सञ्जीव नेपालीमाथिको अनुसन्धान प्रहरीले सम्पन्न गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान सम्पन्न गर्दै अभियोजनका लागि जिल्ला सरकारीको वकिल कार्यालय ललितपुरलाई प्रतिवेदन बुझाएको हो। गत चैत 25 ललितपुर भोल ढोकाका 32 वर्षीय नेपालीले छापाका 26 वर्षीय सिर्जन नेमुवाङ र सुमित नेमुवाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। चक्कु प्रहार गरेर भाग्दै गरेका नेपालीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। प्रहरीको अनुसन्धानका क्रममा नेपाली सितहरका युवा नवलपरासी गैडाकोट एकका गगन सुनार समेत चक्कु प्रहार गर्न पुगेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको थियो। र भक्तपुरमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। भक्तपुर नगरपालिका 5 स्थित आदर्शमा टिप्परको ठक्करबाट 43 वर्षीय भारतीय नागरिक विशुनदेव सहनीको मृत्यु भएको हो। बाटोमा हिँड्दै गरेका सहनीलाई 24x3156 नम्बरको टिप्परले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। टिप्पर चालक काभ्रे पलाञ्चोक मण्डन देवपुर नगरपालिका 10 च्यामिरे खरभै बनेपा बस्ने 36 वर्षीय श्याम कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हौ मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagar Phone 056-496-374-95510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक मानसिक भौतिक पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनार बरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356
2: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: पूरी बतास सहित वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै यो हप्ताभर सक्रिय रहने अनुमान। बिपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक।
0: पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिलमा पर्यटक आगमन 7% भन्दा धेरैले घट्यो। लगातार चौथो कारोबार दिन सेयर बजार घट्यो। नेप्से 34.5 अङ्कले घट्दा कारोबार रकममा पनि गिरावट।
1: पोखरामा सुकुम्बासीको विरोध प्रदर्शन, 7 दिनभित्र सूचना खारेजको माग। आफूहरूलाई काम मिल्ने ठाउँमा राख्न काठमाडौँ उपत्यका सुकुम्बासीहरूको आग्रह।
2: सरकारले त एउटा बस्ने बास दिन्छ, अब कमाएर त खान दिँदैन नि।
3: कुलतिर बस्दाखेरि काम आइरहन्थ्यो, अब कहाँनिर साथ दिइसकेपछि कुन ठाउँ लगिदिँदैन, झन् समस्या हुन्छ।
0: भारतमा विधानसभा चुनावको मतगणना चल्दै पश्चिम बङ्गालमा भाजपा सत्तारूढ टिएमसी भन्दा धेरै अगाडि।
1: र क्यानले लिग टू श्रृङ्खलाको टिकट मूल्य आधाले घटायो। आइपिएल क्रिकेटमा आज राति मुम्बई र लखनऊ खेल्दै।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-4943-33, 4395-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। हुरी बतास सहित अत्यधिक वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रणालीको प्रभावले काठमाडौँ उपत्यका सहित बागमती र मधेस प्रदेशका धेरै ठाउँमा वर्षा भएको छ। विभागको तथ्याङ्क अनुसार पछिल्लो 1 घण्टामा सिन्धुलीको नेपालथोकमा 25 मिलिमिटर, काभ्रेको नालामा 24 मिलिमिटर, सिन्धुपाल्चोकको बाहुने पाटीमा 21 मिलिमिटर, गोर्खाको बारपाकमा 26 मिलिमिटर र लमजुङको बेसी सहरमा 24 मिलिमिटर वर्षा मापन भएको छ। विभागका अनुसार आज कर्णाली र लुम्बिनी प्रदेशका धेरै जिल्लामा हुरी बतास र चट्याङ सहित मध्यम स्तरको पानी परेको छ। अहिले देशभर सक्रिय मौसम प्रणालीका कारण हुरी बतास, मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागका मौसमविद सञ्जीव अधिकारीले जानकारी दिनुभयो। हुरी बतासको गति झण्डै 40 किलोमिटर प्रति घण्टासम्म पुग्ने र केही ठाउँमा झण्डै 2 घण्टासम्म यसको प्रभाव रहनेछ। आज बेलुकापछि वर्षा केही कम हुने र राति देशभर सामान्य बदली रहने अनुमान छ। पहाडी र हिमाली भूभागका केही तथा तराईका थोरै ठाउँमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। साथै दक्षिण भूभाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखाले पनि मौसममा प्रभाव पारिरहेको विभागले जनाएको छ। यो हप्ताभर वर्षा गराउने प्रणाली सक्रिय रहने भएकाले हुरी बतास, चट्याङ र भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
1: यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रे काभ्रेले बीपी राजमार्गमा गाडी चलाउन रोक लगाएको छ। काभ्रेका विभिन्न ठाउँमा ठूलो पानी परेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा गाडी आवागमन पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीले दिउँसो 4:15 निकालेको सूचनामा लगातारको वर्षाले पहिरो, ढुङ्गा खस्ने, सडक कटान तथा खोला नालामा बहाव बढ्ने जोखिम उच्च भएकाले यात्रु तथा गाडीको सुरक्षालाई प्राथमिकता दिँदै आवागमन बन्द गरेको उल्लेख छ। वर्षा रोकिएपछि सडक मार्गमा कुनै अवरोध नभएको अवस्थामा अर्को सूचना प्रकाशन गरी बाटो खुलाइएको जानकारी गराइने प्रहरीले जनाएको छ। खुसादेवी क्षेत्रमा वर्षा हुँदा रोशी खोलामा पानीको सतह बढेपछि आज बिहानदेखि बीपी राजमार्गमा गाडी आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो। डाइभर्सन मर्मत गरी दिउँसो गाडी चलाएकोमा पुनः बन्द गरिएको हो।
0: नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिलमा पर्यटक आगमन 7% भन्दा धेरैले घटेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको अप्रिलमा 107,934 पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन्। यो संख्या गएको वर्षको अप्रिलको तुलनामा 7.3% गिरावट हो। सन् 2025 अप्रिलमा 116,490 पर्यटक नेपाल भित्रिएका थिए। अप्रिल महिनामा सबैभन्दा धेरै भारतबाट 25,196, दोस्रोमा चीनबाट 11,722 र तेस्रोमा अमेरिकाबाट 8,724 पर्यटक नेपाल आएका छन्। सन् 2019 अप्रिलमा 109,399 पर्यटक आएका थिए। त्यसपछि COVID-19 महामारीका कारण पर्यटन क्षेत्र प्रभावित भएकामा सन् 2022 सुधार हुँदै गएको वर्षको अप्रिलमा सन् 2019 अप्रिलभन्दा पनि बढी पर्यटक नेपाल आएका थिए। तर यो वर्ष मध्यपूर्वको युद्धका कारण पर्यटकको संख्या पुनः घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ। युद्धका कारण हवाई सेवामा अवरोध, मूल्य वृद्धि, सुरक्षा चिन्ता लगायतका कारण पर्यटकको संख्या घटेको पर्यटन व्यवसायीहरू पनि बताउँछन्।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 34.63 अङ्कले घटेर 2,704.08 बिन्दुमा झरेको छ। शेयर बजार लगातार चौथो कारोबार दिन घटेको हो। आज माइक्रो फाइनान्स बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक 2.5% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 240 कम्पनीको शेयर घटेकोमा 27 बढेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको बिहिबार 4,91 करोडको कारोबार भएकोमा आज 341 कम्पनीका 1,74,000 कित्ता सेयर 4,26 करोड रुपियाँमा किनबेच भएको छ।
0: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई आर्थिक सुधारको प्रस्थान बिन्दुका रूपमा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ। महासङ्घको 60 वार्षिक साधारण सभामा ढकालले अबको चरणमा निजी क्षेत्रले नै आर्थिक सुधारको नेतृत्व लिनुपर्ने बताउनुभयो। स्रोतका लागि सरकारमै निर्भर रहने प्रवृत्ति घटाउँदै निजी क्षेत्र आफै सक्रिय भएर योजना निर्माण र कार्यान्वयनमा जुट्नुपर्नेमा उहाँको जोड छ। महासङ्घले 10 अर्ब रुपियाँ चुक्ता पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरेको समेत उहाँले जानकारी दिनुभयो। यस्तै कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन निजी स्तरको भूमिका अपरिहार्य रहेको बताउनुभयो। आउँदो 7 वर्षभित्र नेपालको अर्थतन्त्रलाई 100 अर्ब डलरको आकारमा पुर्याउने सरकारको लक्ष्य रहेको र त्यसका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुने उहाँको भनाइ छ। रोजगारी सृजना र अर्थतन्त्र विस्तारका लागि ढुक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई आह्वान गर्नुभयो।
1: सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 जारी गर्न पुनः राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। यसअघि सिफारिस भएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि हिजो फिर्ता पठाउनु भएको थियो। आज बसेको मन्त्री परिषद बैठकले परिमार्जन नगरी पुनः सिफारिस गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल खरिद गर्ने निर्णय पनि गरेको छ। यसका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। बैठकले औद्योगिक क्षेत्रमा परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न र वायु गुणस्तर मापन क्षमता वृद्धिका लागि विश्व बैङ्कबाट 52 मिलियन अमेरिकी डलर सहुलियत पूर्ण ऋण र 5 मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। साथै सिंहदरबार परिसरको परिमार्जित गुरु योजना स्वीकृत गरिएको छ, जसमा संसद भवन परिसरमा प्रवेश सम्बन्धी विषय समावेश छन्। मन्त्री पोखरेलले छिमेकी देशले नेपाली भूमिमा गरेका गतिविधिप्रति दुवै देशलाई कूटनीतिक नोट पठाई विरोध जनाइएको र सीमा विवाद संवाद मार्फत समाधान गरिने बताउनुभयो।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सुकुम्बासी बस्तीबाट हटाइएकाहरूको समस्या र आशा समितिको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू।
10: हेलो आयन, के छ?
11: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
10: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
11: भिडियो अन गर न यार।
10: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
11: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
12: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
13: सम्बन्ध सधैँ फरिकलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
14: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
15: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
14: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
15: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
1: संलग्न ज्ञापन पत्र कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र पोखरा महानगरपालिकामा बुझाएको छ। पोखरा महानगरपालिकाले वैशाख 3 गतेको निर्णय अनुसार सार्वजनिक ऐलानी तथा प्रतिजग्गामा अतिक्रमण गरी बसेका संरचना 35 दिनभित्र खाली गर्न जारी गरेको सूचना 7 दिनभित्र खारेज गर्नु समितिको प्रमुख माग रहेको छ। सयौं सुकुम्बासी जिल्ला प्रशासन कार्यालयदेखि महानगरपालिकाको कार्यालयसम्म विरोध प्रदर्शन गर्दै पुगेका थिए। महानगरभित्र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी जम्मा 19,176 परिवार लामो समयदेखि बसोबास गर्दै आएको ज्ञापन पत्रमा उल्लेख छ। समितिले बसोबासीलाई उचित व्यवस्थापन, भूमि समस्या समाधान, आयोगमा सिफारिस र आधारभूत हकको ग्यारेन्टी सहित 6 बुँदे माग राखेको छ। समितिका सल्लाहकार ओम बहादुर पौडेलले 7 दिनभित्र वार्तामा बोलाएर समस्या समाधान नभए थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभएको छ। 2032 सालमा पृथ्वी चोकमा 205 रोपनी जमिनमा बस पार्क बनाउने योजना अघि सारिए पनि 50 वर्षसम्म काम हुन नसक्दा त्यहाँको जमिन अतिक्रमणमा परी अहिले 46 रोपनीमा खुम्चिएको छ। बस पार्कको जग्गामा अहिले 400 भन्दा बढी परिवार बस्दै आएका छन्।
0: यसैबीच काठमाडौँ उपत्यकामा अतिक्रमित बस्ती हटाएपछि त्यहाँ बस्दै आएकाहरू सरकारले व्यवस्था गरेको अस्थायी ठाउँमा पुगेका छन्। विस्थापितहरूलाई राख्न 5 ठाउँमा होल्डिङ सेन्टर बनाइएको छ। नागार्जुङमा 42 व्यवस्थित आवास युनिट राखिएको छ। तर सुकुम्बासी बस्तीका बासिन्दाले आफूहरूलाई काम मिल्ने ठाउँमा राख्न आग्रह गरेका छन्। विकास चापागाईको रिपोर्ट।
4: काठमाडौँको बङ्सीघाटमा बाटो पारी घर भत्काएको ठाउँमा कवाड सङ्कलन गर्नेहरू फलामका टुक्रा बटुल्न व्यस्त छन्। घर भत्किएको ठाउँमा डोजरले सम्याउन थालेको छ। बाटोवारी बागमती किनारको छेउमा खुला आकाशमा भत्केको घर हेर्दै मलिन अनुहार लिएर बस्नु भएको छ श्रीमान र चारजना छोराछोरी सहित अन्जु नेपाली। बाउबाजेको पालादेखि अरूको घरमा काम गर्दै आएको अन्जुको परिवार 2062 सालपछि धादिङको किरानचोकबाट काठमाडौँको बागमती किनारमा बस्न थालेको हो। गएको शुक्रबार सरकारले काठमाडौँको बङ्सीघाटमा अतिक्रमित घरहरू भत्काएपछि नजिकै पर्ने त्रिपुरेश्वरको रङ्गशालामा रहेको प्राथमिक दर्ता केन्द्रमा जाँदा ढिला हुँदा उहाँहरू सरकारले तोकेको होल्डिङ सेन्टरमा जान पाउनु भएन। त्यसपछि अन्जुको परिवारको बास त्यही बस्ती छेउको खोला किनारमा हुन थाल्यो, त्यो पनि खुल्ला आकाशमुनि। टाढा गए काम पाइन्न कि भन्ने दोदानमा रहेकी अन्जुलाई घर डोजरले भत्काउँदा भन्दा बढी सरकारले कहाँ लैजाला भन्ने पिर छ।
2: हाम्रो त खानी बस्ने व्यवस्था मात्रै गर्दै कमारा त हामी आफै हुन्छौँ। अब सरकारले त एउटा बस्ने बास दिन्छ, अब कमारा त खान दिँदैन नि। आफैले कमारा आफ्नो बालबच्चा पाल्नु पर्यो। भक्तपुरतिर लगे भनेदेखि मेरो बच्चा सानो अहिले 13 वर्ष भयो, यहाँ टेकुमा पढ्दैछ। भक्तपुरदेखि आउन त मेरो बाबुलाई त गाह्रो हुन्छ।
4: 22 वर्ष अघि ताप्लेजुङबाट थापाथलीको किनारमा बस्दै आउनुभएका मदन कामीको पीडा पनि अन्जुको भन्दा कम छैन। गाउँमा भएको जग्गा जमिन पहिरोले लग्यो। गाउँ छोडेर काठमाडौँ आउँदा गाडी दुर्घटना भएपछि आफू बाबु र आमाको उपचार गर्न बचेको केही जमिन पनि बेच्नु पर्यो। त्यसपछि मदनसँग केही भएन। ज्यामी काम गर्दै गुजारा चलाउनु भएका मदन श्रीमती र छोरीसहित थापा थलीको बागमती किनारमा बस्दै आउनु भएको थियो। सरकारले थापा थलीको टहरा भत्काइदिएपछि अहिले किर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बस्नु भएको छ। उहाँलाई काम र छोरीको पढाइको चिन्ता छ।
3: कुलतिर बस्दाखेरि काम आइरहन्थ्यो, अब खानेहरू साथ दिइसकेपछि कुन ठाउँ लगिदिन्छ नि, अब झन् समस्या हुन्छ। कामै छैन भने त अब खानै गाह्रो भयो कि, अन्त घरमा के भएर उद्योगै पर्ने थियो। झन् अब विकसित गर्नको लागि राम्रो गरेर अब हामीलाई पनि व्यवस्थापन फोन गरेर राम्रोसँगले राखिदियो भने चाहिँ हामी पनि राम्रै अलिकति भोट आउँछ। रोजगार पाउने ठाउँमै दियो भने अब हामीलाई खाना त अब कमाएर जस्तो दसैँ गर्दा किसिम सकिहालिन्छ। रोजगार शिक्षा जगै दियो भने पनि अब त्यस्तै छाप्रा हाम्रो पनि बसिहाल्यो।
4: किर्तिपुरकै होल्डिङ सेन्टरमा बस्न पुगेका भीमबहादुर चेपाङलाई त्यहाँ निन्द्रा लाग्दैन। दिउँसोको समयमा आफू पहिलेदेखि बसिरहेको पुरानो बस्ती थापाथली पुग्नुहुन्छ। थापाथलीको टहरामा डोजर चलेपछि पाएको काम पनि छाड्नु पर्यो।
16: मलाई अपार्टमेन्ट सपार्टमेन्ट केही पनि चाहिएको छैन। मलाई सिर्फ एक दुईवटा जग्गा दियो भनेदेखि त होइन, मेरै गाउँमा है फेरि बाँदर लुट्ने भिडमा नहोस्, दुम्सी लुक्ने दुलोकमा नहोस्, त्यस्तो जग्गामा नहोस्। मेरो नि 3 भाइ छोरा छ होइन, मैले नि केही कमाइ गर्छ उनीहरूलाई, मकै अथवा कोदो रोपेर भए नि बच्चाहरूलाई खान दिन सक्छु नि त मैले।
4: झापामा अरूको घरमा काम गर्दै आउनु भएकी माया माझी 22 वर्ष अघि घरविहीन हुनेलाई सरकारले जग्गा दिएको छ भन्ने सुनेपछि परिवारसहित काठमाडौँ आउनुभयो। काठमाडौँ आएपछि बागमतीको खोला किनारमा बस्न थाल्नुभयो। अहिले सरकारले घर भत्काइदिएपछि होल्डिङ सेन्टरमा बस्नुभएकी मायालाई सरकारले केही गर्छ कि भन्ने आशा छ।
17: आएर बाँस काटेर बसेको, छाप्रो हालेर बसेँ, अनि बिहान छाप्रो हाल्थ्यौँ, बेलुका आउँदाखेरि भत्काइदिएको थियो। जहाँसुकै जेसुकै होस् भत्काएपछि सक्यो। अहिले चाहिँ हामीले जति पनि समाचारहरूमा सुन्छौँ, कहीँ केही नभएको, हामीले माटोको अनुहारै नदेखेको मान्छे चाहिँ हामीलाई आश छ, जहाँ लगे पनि हामी जान तयार छौँ।
4: प्रधानमन्त्री बालेन्द्र शाहले असुरक्षित र जोखिमयुक्त ठाउँमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ। सरकारले कुनै पनि नागरिकलाई घरबार विहीन नबनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तर शङ्खमूलमा बस्दै आउनुभएका नवराज कार्की सरकारले घर भत्काइदिएपछि अरू पीडित जस्तै बिचल्लीमा पर्नु भएको छ। शङ्खमूलमै जन्मिनु भएका नवराज पारिवारिक समस्याका कारण एक्लै बस्दै आउनुभएको थियो। उहाँको परिवार सोलुखुम्बुबाट काठमाडौँ आएको भन्ने थाहा छ, तर अहिलेसम्म त्यहाँ जानुभएको छैन। परिवारमा कोही नभएपछि फर्निचरको काम गर्दै आफ्नो गुजारा चलाउँदै आउनुभएका नवराज घर भत्केपछि आफूलाई सरकारले हेर्दैन कि भन्ने डरले भत्काएको घर अगाडि खुला आकाशमा एउटा खाट राखेर रा बस्नु भएको छ।
18: हाम्रो घर त्यहाँ थियो, त्यहाँबाट भत्काइहाल्यो। अब भत्काउने बित्तिकै कतै न कतै त बस्नु पर्यो, भन्ने बित्तिकै हामीलाई कोठा कतै पनि पाइँदैन कि अब हामीलाई कसैले कोठा दिँदैन भनेपछि कतै न कतै बस्नको लागि मात्र म यहाँ बसेको कोठा अझै पनि कार्य जारी छ भनौँ यहाँको बस्ती भनेको 43 सालदेखि बसेको मेरो जन्म चाहिँ यहीँ भएको त्यसपछिसम्म म यहीँ नै बसेको थिएँ जग्गा जमिन भएको मान्छे त्यहाँ गयो भने कानुनी रूपमा कारवाही हुन्छ भन्ने मैले सुनेको छु होइन अब त्यो हिसाबले म कसरी जान सक्छु न त म सुल जान सक्छु न त म उहाँ जान सक्छु जता राखिराखोस् तर कमसेकम म जाने ठाउँ त छैन नि त सिप नजानेको मान्छे होइन म सिप जानेकै मान्छे हुँ होइन र पनि अब यसरी बस्नु पर्यो भने मन दुख्छ कि
4: घर भत्केपछि बिचल्लीमा परेकाहरू सरकारले पाएको पर्ने ठाउँमा राख्छ र काम गरेरै गुजारा चलाउन सकिन्छ भन्ने आशामा छन्
1: यसैबीच मनोहरा सुकुम्बासी बस्तीमा सञ्चालित सरस्वती आधारभूत विद्यालयको भवन भत्काएपछि त्यहाँ अध्ययनरत 275 जना विद्यार्थीको पढाइ अन्यलमा परेको छ भवन भत्काएपछि फर्निचर तथा शैक्षिक सामग्रीहरू लोकन्थलीको मध्यपुर थिमी नगरपालिका वडा नम्बर 1 सामुदायिक भवनमा सारिएको छ अहिले शिक्षकहरू प्रशासनिक काम र हाजिरमा मात्र सीमित छन् भने बालबालिकाको पठन पाठन पूर्ण रूपमा ठप्प भएको विद्यालयका प्रधान अध्यापक इन्दिरा महतले बताउनु भयो आज झन्डै 60 जना अभिभावक आफ्ना बालबालिकाको शिक्षाबारे जानकारी लिन विद्यालय खोज्दै आएका थिए तथापि नगरपालिकाले विद्यालय स्थानान्तरण वा नयाँ भवन निर्माणबारे अहिलेसम्म कुनै ठोस निर्णय गर्न सकेको छैन वडा नम्बर 1 अन्य कुनै सरकारी विद्यालय नभएकाले त्यही वडाभित्रै विद्यालय व्यवस्थापन गरिनुपर्ने माग स्थानीयवासी र अभिभावकहरूको छ छिटो विकल्प नखोजी 275 विद्यार्थीको शैक्षिक सत्र नै प्रभावित हुने जोखिम बढेको प्रधानाध्यापक महतले बताउनुभयो
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगन्ज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
21: सबैका लागि दृष्टि सधैँका लागि दृष्टि
22: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
23: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
24: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
23: हाम्रा सेवाहरू
24: ओपिडी सेवा
23: विशेषज्ञ ओपिडी सेवा
24: निशुल्क औषधि वितरण
23: सशुल्क फार्मेसी सेवा
24: फिजियोथेरा प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
23: विस्तृत जानकारीका लागि
24: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6096 98514-24063
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
1: अब बाँकी खबर कम्बोडिया सरकारले अनलाइन स्क्यामिङ लगायत अवैध गतिविधि नियन्त्रण गर्न कडा कानुन लागू गरेसँगै बैङ्ककमा रहेको नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूका लागि जरुरी सूचना जारी गरेको छ नयाँ कानुन अनुसार अन्तर्देशीय अपराधमा संलग्न हुनेलाई $500,000 अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय आए हुने व्यवस्था छ। दूतावासले पर्यटकीय भिसामा गएर अवधि सकिएपछि पनि बसी अवैध स्क्यामिङ केन्द्रमा काम गरिरहेका नेपालीहरूलाई तुरुन्त त्यस्तो कार्य बन्द गरी स्वदेश फर्कन कडा निर्देशन दिएको छ। उच्च तलब र आकर्षक सुविधाको प्रलोभनमा परि पर्यटकीय भिसामा कम्बोडिया पुगेर ठगी धन्दामा फस्ने नेपालीको संख्या बढ्दो रहेको दूतावासले जनाएको छ। दूतावासले वैदेशिक रोजगारीका लागि जानु अघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिन र रोजगारदाता संस्थाको आधिकारिकता यकिन गर्न आग्रह गरेको छ। साथै प्रलोभनमा पारेर कम्बोडिया पुर्याउने व्यक्ति वा एजेन्ट विरुद्ध नेपाल फर्किएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन समेत सूचित गरेको छ।
0: लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रबाट दैनिक कामकाजको शुभारम्भ गर्नुभएको हो। राप्ती गाउँपालिका वडा नम्बर 3 बनाइएको मण्डल आकारको प्रशासनिक केन्द्रबाट अब 10 मन्त्रालय एकै परिसरमा सेवा प्रवाह गर्ने भएका छन्। सरकारले आफ्नै लगानीमा 3.9 करोड भन्दा बढी लागतमा भवन निर्माण गरेको हो। नयाँ प्रशासनिक केन्द्र सञ्चालनसँगै सेवा प्रवाह थप सहज प्रभावकारी र एकीकृत हुने अपेक्षा छ।
1: काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको नागढुङ्गा सुरुङ मार्गको भौतिक प्रगति 99% पूरा भई सञ्चालनका लागि हस्तान्तरण गर्ने तयारी भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिनुभएको छ। सुरुङ सञ्चालनका लागि चिनिया कम्पनी युनिस एआरटी जेबीलाई 5 ठेक्का दिएको छ। 42 निर्माण सम्पन्न गर्ने लक्ष्यमा 4 म्याद थपिँदा थप 36 समय लागेको उहाँको भनाइ छ। झन्डै 22 रुपियाँ लागत अनुमान मध्ये 16 निर्माण र 6 जग्गा अधिग्रहणमा खर्च भएको छ। 2.688 किलोमिटर लामो यस सुरुङ मार्गमा सवारी आवत जावत र आपतकालीन उद्धारका लागि 2 छुट्टा छुट्टै सुरुङ निर्माण गरिएका छन्। मुख्य सुरुङ 11 चौडा र 2 लेनको छ। सञ्चालनपछि वार्षिक झन्डै 35 करोड रुपियाँ राजस्व उठ्ने अनुमान छ।
0: कञ्चनपुरको पुनर्वास नगरपालिका नम्बर 7 रहेको इटा उद्योगमा ट्र्याक्टर अनियन्त्रित भई ठोकिँदा 2 ज्यान गएको छ। 1 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार गैराती न्यू जनता इट्टा उद्योगमा काम गर्ने मजदुरहरू सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिरहेको ट्र्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोकिएको हो। दुर्घटनामा भारतीय नागरिक 27 अजय कुमार र 9 पवन कुमारको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते 11 बालक घुर्ला कुमारको उपचार भइरहेको छ।
1: बाजुरामा चट्याङ लागेर 1 वृद्धको ज्यान गएको छ। बुढी नन्दा नगरपालिका वडा नम्बर 3 हिजो परेको चट्याङ लागेर स्थानीय बासिन्दा 73 नैना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिनुभयो। पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा लैजाँदै गर्दा हिजो बेलुका बाटोमा ज्यान गएको हो।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको 4 राज्य र 1 केन्द्र शासित प्रदेशमा गएको महिना भएको विधानसभा चुनावको मतगणना चलिरहेको छ। प्रारम्भिक गणनामा पश्चिम बङ्गाल राज्यमा भारतीय जनता पार्टी भाजपा सत्तारूढ तृणमूल काङ्ग्रेस टिएमसी भन्दा धेरै अगाडि देखिएको छ। डाटा नेटका अनुसार भाजपा 193 र टिएमसी 95 स्थानमा अगाडि रहेको छ। 294 सदस्यीय पश्चिम बङ्गालमा विधानसभा बहुमतका लागि 148 सिट आवश्यक पर्छ। प्रारम्भिक गणनामा भाजपाले बहुमत कटाउने देखिन्छ। पश्चिम बङ्गालमा सन् 2011 टिएमसी सत्तामा निरन्तर छ र ममता बनर्जी विगत 15 मुख्यमन्त्री हुनुहुन्छ। भाजपाले पश्चिम बङ्गालमा अहिलेसम्म सरकार बनाउन सकेको छैन। पछिल्लो विधानसभा चुनावमा टिएमसीले 215 र भाजपाले 70 सिट जितेका थिए। विगत 50 पश्चिम बङ्गालमा चुनावहरू धेरै हदसम्म एकतर्फी हुँदै आएका छन्। चाहे त्यो काङ्ग्रेस होस्, वामपन्थी होस् वा तृणमूल कङ्ग्रेस, जुनसुकै पार्टीले जिते पनि अत्यधिक बहुमत हासिल गर्ने गरेका छन्। यस्तै आसाम राज्यमा भारतीय जनता पार्टी भाजपा काङ्ग्रेसभन्दा धेरै अगाडि देखिएको छ। केन्द्र शासित प्रदेश पुडुचेरीमा पनि भाजपा सम्मिलित एनडिए गठबन्धनले अग्रता लिएको छ। तमिलनाडु राज्यमा अभिनेता विजय थलपतिको तमिल भेट्री कटगम टिभीकेले अग्रता लिएको छ। केरलामा काङ्ग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट युडिएफले अग्रता लिइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। आसाम, केरला र पुडुचेरीमा अप्रिल 9 मतदान भएको थियो। तमिलनाडुमा अप्रिल 23 मतदान भएको थियो। पश्चिम बङ्गालमा अप्रिल 23 र 29 गरी 2 मतदान भएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले किर्तिपुरको त्रिवी मैदानमा चलिरहेको आइसिसी क्रिकेट विश्वकप लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलाको टिकट मूल्य घटाएको छ। नेपाल संयुक्त अरब इमिरेट्स युएई र ओमन सहभागी लिग टू श्रृङ्खला हेर्ने दर्शकको संख्या घटेपछि क्यानले टिकट मूल्य आधाले घटाएको हो। क्यानले यो श्रृङ्खला अन्तर्गत भोलि हुने नेपाल र ओमन बीचको अन्तिम खेलको टिकट मूल्य 200 रुपियाँ तोकेको छ। यसअघि टिकटको मूल्य 400 रुपियाँ थियो। यस्तै यही वैशाख 29 गतेदेखि सुरु हुने नेपाल स्कटल्यान्ड र अमेरिका बीचको लिग टू श्रृङ्खलाको टिकट मूल्य पनि 200 रुपियाँ तोकिएको क्यानले जनाएको छ।
0: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल मुम्बईको वानखेडे रङ्गशालामा राति 7:45 सुरु हुनेछ। प्रतियोगितामा मुम्बई 9 खेलमा 4 अङ्कसहित 9 र लखनऊ 8 खेलमा 4 अङ्कसहित नेट रन रेटका आधारमा पुछारमा छ। आइपिएलमा यी दुई टोलीबीच अहिलेसम्म 8 पटक भेट भएकामा लखनऊ 6 र मुम्बई 2 खेलमा विजयी भएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: पूरी बतास सहित वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै यो हप्ताभर सक्रिय रहने अनुमान। बिपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक।
0: पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रेलमा पर्यटक आगमन 7% धेरैले घट्यो। लगातार चौथो कारोबार दिन शेयर बजार घट्यो। नेप्से 34.5% घट्दा कारोबार रकममा पनि गिरावट।
1: पोखरामा सुकुम्बासीको विरोध प्रदर्शन, 7 दिनभित्र सूचना खारेजको माग। आफूहरूलाई काम मिल्ने ठाउँमा राख्न काठमाडौँ उपत्यका सुकुम्बासीहरूको आग्रह।
0: भारतमा विधानसभा चुनावको मतगण चल्दै पश्चिम बङ्गालमा भाजपा सत्तारूढ टिएमसी भन्दा धेरै अगाडि।
1: र क्यानले लिग टू श्रृङ्खलाको टिकट मूल्य आधाले घटायो। आइपिएल क्रिकेटमा आज राति मुम्बई र लखनऊ खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र पस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा पाँच दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक मानसिक भौतिक पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनार बरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।
1: स्वदेश FM 93.2 MHz
2: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडी नगरपालिका वडा नम्बर 8 भोलि सार्वजनिक सुनवाई सञ्चालन हुँदै यो हप्तामा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा म्याराथन दौड प्रतियोगिता आयोजित सातामा दुई दिन बिदा भइसँगै चितवनका पर्यटकीय क्षेत्रहरू चलायमान सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश कुनै परिमार्जन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ सरकार विरुद्ध कडा उत्रिए उचित व्यवस्थापन बिना सरकारले सुकुम्बासीका घरमा डर्जा चलाएको विषयमा तीन विपक्षी दलको आपत्ति र आशा जगाउने किसिमको बजेट ल्याउने अर्थमन्त्री डाक्टर सोनी मवाग्लेको जिखिर दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसेफ विजयको पार्टीले तमिलनाडु विधानसभा चुनावमा फराकिलो अग्रता नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा नगर कार्यपालिकादेखि वडा तहसम्मै सार्वजनिक सुनवाई सञ्चालन हुने देशकै पहिलो र हालसम्म एकमात्र स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न भइसकेको छ गत वैशाख 8 गते वडा नम्बर 1 अभियानका रूपमा सुरुवात भएको यो कार्यक्रम शुक्रबार वडा नम्बर 9 हनुमानझोलामा सञ्चालन भयो अब मंगलबार वैशाख 22 गते माडी नगरपालिका वडा नम्बर 8 र अन्तिममा बिहिबार वैशाख 24 गते माडी नगर कार्यपालिकाको सार्वजनिक सुनवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा म्याराथन दौड प्रतियोगिता आयोजना भएको छ नगर शिक्षा तथा खेलकुद विकास समितिको आयोजनामा आउँदो वैशाख 27 गते आइतबार म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने भएको हो दौडौ माडी जितौ भोलि भन्ने नारासहित आयोजित प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टा छुट्टै दूरी तय गरिएको छ पुरुषहरूका लागि सेरुवादेखि बसन्तपुरसम्म 7 किलोमिटर र महिलाहरूका लागि बर बजारदेखि बसन्तपुर बजारसम्म करिब 8 किलोमिटर दूरीमा दौड आयोजना हुने प्रारम्भिक तयारी रहेको समितिका प्रतिनिधि एवं एथलेटिक्स प्रशिक्षक कृष्ण चौधरीले बताउनुभयो कार्यक्रम तालिका अनुसार वैशाख 26 गति बेलुका 5 बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने प्रतियोगिताको उद्घाटन बिहान 7 बजे हुने र दौड सुरुवात बिहान 7:30 बजे गरिने चौधरीले बताउनुभयो म्याराथन दौड विजेता मध्ये प्रथम दोस्रो र तेस्रो पुरस्कार क्रमशः ₹7,000, ₹5,000 र ₹3,000 एवं सहभागिताको प्रमाणपत्र रहने उहाँले जनाउनुभयो माडीको बगैस्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा श्यामदुरा चयन हुनुभएको छ वन समूहको उपाध्यक्षमा गुणबहादुर रुम्बा सचिवमा लक्ष्मण सुनार सहसचिवमा नन कुमारी सुनार र कोषाध्यक्षमा चन्द्रमाया विष्ट चयन हुनुभएको छ यसै सदस्यहरूमा चन्द्रमाया नेउपाने सूर्य बोट बुद्धिबहादुर प्रजा माया घिमिरे अमृत दुरा र तकमाया राई चयन हुनुभएको छ नवलपुर कैनाकोट नगरपालिका स्थित भिरकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ सफा सुन्दर हरियाली कैनाकोट निरन्तर शनिबार अभियानले सोमबार नवलप्रासीका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डे मार्फत प्रधानमन्त्री वारेन्द्र शाहलाई ज्ञापन पत्र बुझाएको हो पत्रकार तथा लेखक वसन्त पराजुलीको उपन्यास बखानलाई कवि डाँडा कृति पुरस्कार प्रदान गरिने भएको छ कवि डाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति बखानका लागि उक्त पुरस्कार दिने निर्णय गरेको समाजका अध्यक्ष एलबी छेत्रीले जानकारी दिनुभयो उक्त पुरस्कारको राशि 15,000 रुपियाँ सम्मान पत्र तथा दोसल्ला रहेको छ बखान उपन्यास चितवनको बस्ती विकासको चरणसँगै प्रजातन्त्रका सेनानी बखान सिंह गुरुङको जीवनीमा केन्द्रित रहेर लेखिएको कृति हो पराजुली नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हुनुहुन्छ सातामा दुई दिन बिदा भएसँगै चितवनका पर्यटकीय क्षेत्रहरू चलायमान बनेका छन् चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन् गोष्ठीहरू र विवाहका लागि पनि पर्यटक चितवन आउने गर्दछन् गत वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको व्यवसायीहरूको भनाइरहेको छ स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083लाई कुनै परिमार्जन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ सोमबार बसेको मन्त्री परिषद बैठकले उक्त अध्यादेशलाई हुबहु अगाडि बढाउने निर्णय गरेको हो आइतबार मात्र राष्ट्रपतिले उक्त अध्यादेशमा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सरकारलाई फिर्ता पठाएका थिए तर सरकारले राष्ट्रपतिको सुझाव अनुसार कुनै परिवर्तन नगरी पुरानै मस्यौदालाई पुनः सिफारिस गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो
मन्त्री परिषद बैठकले विश्व बैंकबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रायोजनका लागि भन्दै सो निर्णय गरेको हो। अर्थमन्त्री डाक्टर सोनी मगरेले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री मगरेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने

0: पछि स्वार्थ पहुँच र सिटिङबाट टिकट लिने अवस्था अन्त्य भएको सो पार्टीले जनाएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तीन विपक्षी दलले उचित व्यवस्थापन बिना सरकारले सुकुम्बासीका घरमा डोजर चलाएको विषयमा आपत्ति जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले सोमबार सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरिएको संघीय संसदको अधिवेशन रोकेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि आपत्ति जनाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा नेपाल सरकार कडा नै स्पष्ट रहेको बताउनु भएको छ। सोमबार मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले विवादस्पद क्षेत्र नेपालकै भूमि भएको र यसलाई कूटनीतिक माध्यमबाट सुल्झाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। सहकारी ठगी प्रकरणमा राजसभा सभापति रवि लामिछाने र आफूसँग जोडिएको समाचारले गाली बेजती भएको भन्दै उनकी पत्नी निकिता पौडेलले हालेको मुद्दा काठमाडौँ जिल्ला अदालतले दावी नपुगेको भन्दै खारेज गरिदिएको छ। निकिताले अनलाइन खबर र जनआस्था लगायतका विभिन्न मिडियाका 29 विरुद्ध हालेको रिटमा दावी नपुग्ने भन्दै सोमबार खारेज गरेको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आफ्नो निजी निवास र व्यवसायिक कार्यालयमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छापा मारेको विषयप्रति आपत्ति जनाउनु भएको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले विभागको उक्त कार्यालय आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताउनु भएको हो। हेटौडा र काठमाडौँका घरमा समेत छापा मारिएपछि मुख्यमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। संस्कृति पार्टीका अध्यक्ष हर्कसाम्पाङ सरकार विरुद्ध कडा उत्रिनु भएको छ। उहाँ आक्रामक शैलीमा सामाजिक सञ्जालबाट कडा टिप्पणी गरिरहनु भएको छ। उहाँले सुकुम्बासी बस्ती हटाउन सेनाको परिचालनको विषय, सरकारले पुनः राष्ट्रपति कार्यालयमा सिफारिस गरेर पठाएको अध्यादेशको विषयमा तथा सुकुम्बासी समस्या समाधानको विषयलाई जोड दिँदै स्टाटसको वर्षा नै गराउनु भएको हो। दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसे विजयको पार्टीले तामिलनाडु विधानसभा चुनावमा फराकिलो अग्रता लिएको छ। उहाँको पार्टी टिभीकेले मुख्यमन्त्री एमके स्टालिनको पार्टी डिएमकेलाई रुझानमा पछाडि पारेको हो। अभिनेता विजय तामिलनाडुको साथसाथै हिन्दी भाषी क्षेत्रहरूमा पनि निकै लोकप्रिय हुनुहुन्छ। एक्जिट पोलहरूले उहाँको राम्रो प्रदर्शनको अपेक्षा गरेका थिए तर नतिजाका रुझानमा भने आश्चर्यजनक आइरहेका छन्। अब उहाँ तामिलनाडु प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ। नेपाल स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 23 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 78% मापन गरिएको छ। पछिल्लो केही घण्टामा माडीको सरसरीमा 22.8 र कल्याणपुरमा 18.6 मिलिमिटर वर्षा भएको छ भने ठुलो हुरी बतास समेत चलेको छ। हुरी बतासले केही घरहरूमा सामान्य क्षति पुर्याएको प्रारम्भिक खबरहरू आएका छन्। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिकाको वडा नम्बर 8 भोलि सार्वजनिक सुनवाई सञ्चालन हुँदै युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको धैर्यले माडीमा म्याराथन दौड प्रतियोगिता आयोजित। सातामा 2 दिन बिदा भएसँगै चितवनका पर्यटकीय क्षेत्रहरू चलायमान। सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश कुनै परिमार्जन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कसाम्पाङ सरकार विरुद्ध कडा उत्रे। उचित व्यवस्थापन बिना सरकारले सुकुम्बासीका घरमा डोजर चलाएको विषयमा तीन विपक्षी दलको र आशा जगाउने किसिमको बजेट ल्याउने अर्थमन्त्री डाक्टर सोडी मगले खोजेकी। दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसे विजयको पार्टीले तामिलनाडु विधानसभा चुनावमा फराकिलो अग्रता। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-55-69-53-98-550-77-061 र 98-550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पुनः पठाएको छ। यसअघि सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपतिले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनु भएको थियो। तर आज बसेको मन्त्री परिषद बैठकले सो अध्यादेशमाथि पुनर्विचार नगरी जस्ताको तस्तै राष्ट्रपति समक्ष पुनः सिफारिश गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्माननीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने।
3: त्यसै गरी मन्त्री परिषद बैठकले खुला सहकार्यबाट लिपुलेख लिम्पिया धुरा सीमा विवादको निकास निकाल्न नेपाल र भारत सरकार बीच समन्वय अघि बढाइएको जानकारी सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले दिनुभयो।
4: परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो। जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ। नेपालको भूमि हो, विस्तार भन्ने विषय नै आउँदैन। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ।
3: यसै गरी मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरू योजना स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगीहरूलाई कर्जा उपलब्ध गराउन तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ। उहाँले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न सबैमा आग्रह पनि गर्नुभएको छ। उहाँका अनुसार भूमि सम्बन्धी ऐन 2021 केही दफाहरू वर्तमान परिस्थिति अनुसार अध्यादेश मार्फत खारेज गरिएको छ। असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण र अन्य भूमिहीनका हकमा सम्बन्धित आयोगको सिफारिश तथा संकलित विवरणका आधारमा निर्णय गरिने उहाँले बताउनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको काठमाडौँको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका 5 पिप्ले स्थित घरमा छापा मारेको छ। मुख्यमन्त्री बानियाले आज प्रेस विज्ञप्ति जारी गर्दै राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ। राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले आफू संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाले संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वका रूपमा सधैँ साथ रहने पनि उल्लेख गर्नुभएको छ। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले भोलि संवैधानिक निकायका पूर्व प्रमुख, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा पूर्व प्रशासकसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दिउँसो 3-5 बजेसम्म परामर्श गर्न लागेको हो। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत संकलन गरिनेछ। गत वैशाख 10 गते बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी, पूर्व मुख्य सचिव, परराष्ट्रविद तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। थाइल्याण्ड स्थित नेपाली दूतावासले कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृति अनुसार 5,00,000 अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानून लागू गरेकाले भिसा अवधिभन्दा बढी नबस्न आग्रह गरेको छ। आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै पनि गैर कानूनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न रहेको भए तुरन्त बन्द गरी नेपाल फर्कन राजदूतावासले अनुरोध गरेको छ। दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परि पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान अनुरोध गर्दै आएको छ। साथै दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानु अघि नेपाल स्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्य दूतावाससँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ। पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। यही वैशाख 3 गते कार्यपालिकाको बैठक बसि महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि 5 दशक अघि जमिन छुट्याइएको थियो। बस पार्कका लागि छुट्याइएको 205 रोपनी जग्गामा 50 वर्षसम्म काम नहुँदा 205 रोपनी जमिन अहिले आएर 47 रोपनी खुम्चिएको छ। पोखरा महानगरपालिकाले गरेको अध्ययन अनुसार बस पार्कको जमिनमा 400 बढी सुकुम्बासी परिवार बस्दै आएका छन्। लामो समयसम्म बस पार्क नबन्दा अहिले सड़क पेटीबाट नै लामो तथा छोटो दूरीका बसहरू आफ्नो गन्तव्यमा छुट्ने गरेका छन्। देशैभर सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण नहुँदा अतिक्रमणको समस्या जटिल बन्दै गएको छ। उदयपुर जिल्लाका विभिन्न स्थानमा विद्यालय, गौचर, वन क्षेत्र लगायतका बहुमूल्य सरकारी जमिन अतिक्रमणमा पर्दै गएका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
0: उदयपुरमा सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभावका कारण अतिक्रमण समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ, जसले दीर्घकालीन रूपमा सार्वजनिक सम्पत्तिमाथि गम्भीर संकट निम्त्याउँदै गएको छ। उदयपुर गढी गाउँपालिका 5 स्थित पञ्चावती माध्यमिक विद्यालयको नाममा करिब 21 बिघा 18 कट्ठा 18 धुर जग्गा रहे पनि विद्यालय आफै ऐलानी जग्गामा सञ्चालन नहुन बाध्य भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम कार्की।
5: त्यत्तिकै छ, त्यो जङ्गल छ, उदयपुर गढीमै झन् 10 बिघा त्यसरी जङ्गल छ, त्यो हामीले कहाँ एरिया छ भन्ने पनि पत्ता लगाउन सकेको छैन। केही जग्गा चाहिँ पहिलेदेखि नै घरेलु रूपमा व्यक्ति व्यक्तिलाई दिएको छ, त्यसबाट केही चाहिँ आमदानी हुन्छ, केही सार्वजनिक रूपमा प्रयोग भएको छ। नेपाल दरबारमा एउटा भकुने चोरी भन्ने छ खेलकुद मैदान, त्यो चाहिँ स्कुलकै नाममा पर्छ।
0: जिल्लाको सदरमुकाम समेत रहेको त्रिगा नगरपालिका 12 रहेको पूर्व हवाई फिल्डको नाममा दर्ता रहेको करिब 14 बिघा 16 कट्ठा 16 धुर सरकारी जग्गामा हाल रङ्गशाला, मदन भण्डारी सभाहल र तरकारी बजार निर्माण भइसकेका छन्। तर बाँकी क्षेत्रमा भने स्थानीयले अतिक्रमण गरी घरटहरा निर्माण गरेका छन्। गाईघाटमै रहेको हात्तीमारा खोला समेत अतिक्रमणमा परेको स्थानीयहरूले गुनासो गर्न थालेका छन्। चौदण्डीगढी नगरपालिकामा रहेको ज्योति माध्यमिक विद्यालयको नाममा करिब 39 बिघा 8 कट्ठा 14 धुर जग्गा अभिलेखमा देखिए पनि हाल विद्यालयले करिब 2 बिघा मात्र उपयोग गरिरहेको छ। बाँकी जग्गा कतै बस्तीका रूपमा विकास भएको छ भने कतै सामुदायिक विद्यालय सञ्चालनमा आएको छ। नारद आदर्श माध्यमिक विद्यालयको नाममा रहेको ठुलो क्षेत्रफलको जग्गा पनि हाल मानव बस्तीमा परिणत भइसकेको स्थानीयको भनाइ छ। यी घटनाहरू प्रतिनिधि मात्र हुन्। उदयपुर मालपोत कार्यालयका प्रमुख डुबिन्द्र प्रसाद बराल।
6: हाम्रो टोटल सरकारी सार्वजनिक जग्गा अन्तर्गत पहाडी क्षेत्रमा 52,873 रोपनी 5,03,3 नाम, तराई क्षेत्र मध्ये जम्मा 5,62,385 बिघा 17 कट्ठा 16 धुर सरकारी सार्वजनिक जग्गा छ उदयपुर जिल्लामा।
0: उदयपुरमा वन क्षेत्र मात्रै करिब 29,573 बिघा जमिन अतिक्रमण भई बस्तीमा परिणत भइसकेको अनुमान गरिएको छ। सरकारवालाहरूका अनुसार कमजोर नक्साङ्कन, अभिलेखीकरणमा कमी, नियमित अनुगमनको अभाव तथा कानुनी कार्यान्वयनमा कमजोरीका कारण समस्या थप जटिल बन्दै गएको हो। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
3: सार्वजनिक सेवा प्रसारण नेपालले पहिलो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समिति अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। सार्वजनिक सेवा प्रसारण ऐन 2081 व्यवस्थाअनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ। प्रतिवेदन ग्रहण गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि भएका प्रयासप्रति धन्यवाद व्यक्त गर्नुहुँदै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका सुझावहरू कार्यान्वयनमा ल्याउने बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले विभिन्न सार्वजनिक संस्थाहरूमा लामो समयदेखि विद्यमान समस्याहरूलाई जडैदेखि समाधान गर्न आवश्यक रहेकोले संस्थागत सुधारका लागि आधारभूत तहबाटै पुनर्संरचना आवश्यक रहेको बताउनुभयो। प्रतिवेदन पेश गर्दै अध्यक्ष डाक्टर विष्टले नेपाल टेलिभिजन र रेडियो नेपालको वर्तमान अवस्था, प्राविधिक क्षमता, संगठनात्मक संरचना, प्रसारण प्रणाली, वित्तीय अवस्था, हालसम्म गरिएका सुधारका प्रयास, विद्यमान चुनौतीहरू तथा आगामी कार्ययोजना लगायतका विषय समेटिएको जानकारी दिनुभयो। दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल निर्माण भएको छ। गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाखु खोला र पंगु र पाहा खोलामा पक्की पुल निर्माण गरिएको हो। पुल निर्माणपछि गाउँपालिकाका सबै ओडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुर्पु साङबो घलेले जानकारी दिनुभयो। चारवटा पुल निर्माणका लागि करिब 24 करोड रुपियाँ खर्च भएको छ। गाउँपालिकाले आफ्नो इलाका क्षेत्रको ग्रामीण बस्तीमा हालसम्म 74 किलोमिटर ग्रामीण सड़क पनि निर्माण गरिसकेको छ। बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्या पर्यटनको विकास गर्ने भएको छ। प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न चारवटा निकुञ्जलाई छनौट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ। प्रदेशका लाङटाङ, शिवपुरी, नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो। यी चार निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्य जन्तु अवलोकन, पदयात्रा र प्रकृति मैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको उहाँले बताउनुभयो। चारवटै निकुञ्ज क्षेत्रमा पर्या पर्यटन प्रवर्धनका लागि आधार तय गर्ने गरी काम शुरू गरिएको मन्त्रालयले जनाएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका साथ स्थित इँटा उद्योगमा ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर साईका अनुसार गैराती मजदूरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेको अवस्थामा पानी छर्किन प्रयोग गरिएको ट्र्याक्टर अनियन्त्रित भई उनीहरू सुतेको चट्टामा ठोकिएको थियो। मृत्यु हुनेमा भारत उत्तर प्रदेश बहराइच जिल्लाका 27 वर्षीय अजय कुमार र 9 वर्षीय पवन कुमार रहेका छन्। घटनापछि ट्र्याक्टर चालक फरार रहेको र खोज तलास जारी रहेको प्रहरीले जनाएको छ। 12 ताल र 18 विशाल घाँसे मैदान रहेको अछाम जिल्लाको सुन्दर मनोरम रामा रोशन पर्यटकीय क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईको गन्तव्य बनेको छ। रामा रोशन पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउन पैदल मार्ग निर्माण, हेलिप्याड निर्माणदेखि ताल संरक्षण लगायतका विभिन्न प्रयास भइरहेका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
7: सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष 2082-83 करिब 50 लाख बजेट विनियोजन गरी रामासन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति मार्फत विकासका लागि विभिन्न

0: बधा निर्माण गरिरहेको छ। विभिन्न ताल तथा मैदानसम्म पुग्न सहजताका लागि स्थानीय स्तरमा पाइने सामग्रीको प्रयोग गरी व्यवस्थित पैदल मार्ग निर्माण सँगै विभिन्न संरचना तयार भइरहेको बताउनुहुन्छ रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्ण बहादुर बिक।
1: रामेदेखि रोशन मैदानसँग जाने बाटो बनाइराखेको अवस्था छ। रोशन मैदानदेखि माथि चाका जाने एउटा साहसिक पर्यटकहरूका लागि त्यो सुविधा सम्पन्न नभए जान मिल्ने त्यो बाटो पनि करिब सम्पन्न भएको छ। 50 लाख जति बजेट विभिन्न शीर्षकमा छ। पर्यटकहरूलाई यो क्षेत्रभित्र घुम्नलाई जुन यहाँका 12 उपखण्ड 18 मैदानहरू घुम्नलाई बाटो बनेकै छैन भनौँ, हामी त्यसको संरक्षण गर्ने, सम्वर्धन गर्ने, प्रचार प्रसार गर्ने, यसलाई विश्व सामु पुर्याउने र पर्यटकहरूको आगमन कसरी सहजता गर्ने भन्ने नै हाम्रो कर्तव्य पनि हुन आउँछ।
0: रामारोशनमा पुग्न विगतको भन्दा केही सहजता भए तापनि थप सुधारको आवश्यकता रहेको महसुस गरेको बताउनुहुन्छ मगसिनबाट रामारोशन घुम्न आउनुभएका आन्तरिक पर्यटक धनकुमार केसी।
2: अहिले रामारोशन क्षेत्र विगतको भन्दा फर्क मारेको मैले महसुस गर्छु। विगतमा यहाँ बस्ने खाने होटलको अभाव थियो, छाना बस्नु पर्थ्यो अथवा टेन्ट लिएर बस्नु पर्थ्यो, बस्नुको लागि पनि सामान्य व्यवस्था छ। त्यो सँगसँगै ट्रेकिङ रुट पनि बनाइएको छ, जसले गर्दा त्यो बाटोमा एकाउन्ट स्टार्ट गरेर हामी डेस्टिनेसनमा पुग्न सक्छौँ। तालहरूमा पनि बोटिङको व्यवस्था छ। जुन हिसाबले विकास हुनुपर्ने हो त्यसमा मैले अभाव फर्केको महसुस गरेको छु।
0: रामारोशन पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुन्छ असमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्य टीका संग्रोला ज्वाला।
3: हाम्रो पहिलो प्राथमिकतामा भनेको यो रामारोशन पर्यटकीय सर्किट यो विश्वले नै देख्ने गरी गर्नुको रामारोशन यसलाई एउटा एकदम सुन्दर राम्रो नगरी बनाउनु पर्छ पहिलो प्राथमिकतामा राखेर सरकारले आफै काम गरिरहेको छ।
0: रामारोशनमा घुम्न आएका अधिकांश पर्यटकले बाटोको स्तरोन्नति गर्न र व्यवस्थित सुविधा सम्पन्न होटलको व्यवस्था गर्न सम्बन्धित सरकारलाई सुझाव दिएका छन्। आगामी दिनमा तिनै तहका सरकारले समन्वय गरी यस क्षेत्रको विकासमा प्राथमिकता दिएमा पर्यटन विकास सँगै स्थानीय नागरिकको आय आर्जनमा समेत टेवा पुग्नेछ। एकमत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
4: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताउनु भएपछि इरानले अमेरिकी सैनिकहरू सो जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाले मानवीय आधारमा फँसेका पानी जहाजहरूलाई बाहिर निकाल्न सघाउने बताउनु भएपछि इरानले अमेरिकालाई कार्यवाहीको चेतावनी दिएको हो। इरानी सेनाले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोजे जोसुकैमाथि पनि कार्यवाही हुने बताएको छ। इरानको भनाइले फेरि सैन्य भिडन्त हुन सक्ने संकेत देखाएको छ। अमेरिकी जलसेना उक्त क्षेत्रमा प्रवेश गर्यो भने केही सातादेखि जारी युद्ध विराम संकटमा पर्न सक्नेमा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्। इरानी संचार माध्यमका अनुसार इस्लामिक रेभोल्युसनरी गार्ड कोर IRGCले स्ट्रेट अफ हर्मुजमा इरानी पक्षले नियन्त्रणमा लिएको नयाँ क्षेत्र देखिने गरी नक्साहरू पनि सार्वजनिक गरेको छ। फेब्रुअरी महिनाको अन्तिमतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि होर्मुज जलमार्गमा 2000 जहाजमा झण्डै 20,000 यात्रुहरू फँसेको संयुक्त राष्ट्रसंघीय निकाय IOMले जनाएको छ। विश्व स्वास्थ्य संगठन WHOका अनुसार अटलान्टिक महासागरमा यात्रा गरिरहेको एक क्रूज जहाजमा हान्टा भाइरस संक्रमणका कारण 3 मृत्यु भएको छ। उक्त घटना अर्जेन्टिनाको उसुआइयाबाट केप भर्डेतर्फ जाँदै गरेको एमभी होन्डियन्स नामक क्रूज जहाजमा भएको हो। विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार हालसम्म 1 प्रयोगशालाबाट हान्टा भाइरस संक्रमण पुष्टि भएको छ भने थप 5 संक्रमणको शंका गरिएको छ। कुल 6 प्रभावित मध्ये 3 मृत्यु भइसकेको छ भने 1 दक्षिण अफ्रिकाको अस्पतालमा गम्भीर अवस्थामा उपचाररत छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमा पुष्टि भएको हान्टा भाइरस सामान्यतया मुसा वा मुसाजन्य जनावरहरूको पिसाब वा मलमूत्रसँगको सम्पर्कबाट मानिसमा सर्ने गर्छ। विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधानोम गेब्रेससले सामाजिक सञ्जाल मार्फत प्रभावित यात्रुहरूको चिकित्सा उद्धार, जोखिम मूल्याङ्कन तथा आपतकालीन प्रतिक्रिया जारी रहेको जानकारी दिनुभएको छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
5: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आम नागरिकमा आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याउने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। करिब 100 अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ परिहार्य रहने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
6: निजी क्षेत्रको भूमिका एकदमै अग्रस्थानमा छ। हामीले झन्डै 100 अर्ब डलरको अर्थतन्त्रको कल्पना गरेका छौँ अर्को लगभग 7

0: लम्बियो भने पनि एउटा माइलस्टोन चाहिँ त्यो $100 billion इकोनोमीलाई चुनाव अगाडि पनि भाषा पत्रमा पनि र अहिले पनि त्यसलाई रिइन्फोर्स गर्दै गर्दा त्यो लक्ष्य पुर्याउनको लागि निजी क्षेत्रको साथ भएन भने त्यो असम्भव छ भन्ने कुरा हामीले बुझेका छौँ। त्यसैले जब क्रिएसन रोजगारी सिर्जनाको हिसाबले र अर्थतन्त्रको आकारलाई फराकिलो बनाउनलाई र त्यसलाई अर्को उचाइमा लानको लागि निजी क्षेत्र एकदमै महत्वपूर्ण छ भन्ने बुझेका छौँ।
1: अर्थमन्त्री डाक्टर वाग्लेले मन्त्री परिषदमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन सम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो। निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा मार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधार मार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ढकालले पछिल्लो राजनीतिक परिवर्तन पछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक संकेत भएको बताउनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 34.63 अंकले घटेर 2704.08 बिन्दुमा कायम भएको छ। सोमबार 341 कम्पनीको 1,74,524 कित्ता सेयर 68,635 पटक खरिद बिक्री हुँदा 4,26,53,90,000 बराबरको कारोबार भएको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिएसँगै पोखराका होटलमा विगतको तुलनामा 10% पर्यटकहरू बढेको जनाइएको छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरामा विशेष गरी आन्तरिक पर्यटकको चहल पहल बढेको र यस समयमा क्षमताको 10% थप पर्यटकहरू बढिरहेको जानकारी दिनुभयो। यसै गरी चितवनको सौराहामा पनि पर्यटकीय क्षेत्रहरू चलायमान बनेका छन्। जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन्।
2: अब खेल समाचार अझै बमबाट।
3: नेपालले ओमनसँग आफ्नो अन्तिम खेल मंगलबार खेल्दैछ। ओमनसँग मंगलबार खेल्दै गर्दा नेपालले अझै पनि कायम रहेका कमी कमजोरीहरू सुधार गर्ने प्रयास गर्दै ओमनसँगको पहिलो खेलको हारको बदला लिएर श्रृङ्खलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ। साथै यस श्रृङ्खलामा 3 जितका साथ नेपालले अर्को सातादेखि सुरु हुने अर्को श्रृङ्खलामा उच्च मनोबल लिएर जानेछ। नेपालले आगामी सातादेखि लिग टूका शीर्ष 2 टोली अमेरिका र स्कल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी श्रृङ्खलाको लय महत्वपूर्ण हुनेछ। लिग टू अङ्क तालिकामा हाल ओमन 27 खेलमा 31 अङ्क जोडेर तेस्रो स्थानमा यथावत छ भने नेपालले 23 खेलमा 16 अङ्क जोडेर 7 स्थानमा छ। अर्को टोली युएईको 24 खेलमा 14 अङ्क छ। यी श्रृङ्खलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भएको थियो। नेपालले युएईसँगको 2 खेल जितिसकेको छ। अब ओमनलाई पनि हराएर नेपाल श्रृङ्खलामा तेस्रो जितको खोजीमा हुनेछ। नेपाल ओमन हालसम्म ओडीआई फर्मेटमा 9 पटक आमने सामने भएका छन्। नेपालले 3 खेल जित्दा 5 खेलमा पराजित भएको छ, 1 खेल रद्द भएको छ। कृतिपूर्णमा भने यी 2 टोली 4 पटक आमने सामने भएका छन्, जसमा नेपालले 1 खेल जित्दा ओमनले 3 खेल जितेको छ। लिग टू क्रिकेट अन्तर्गत कृतिपूर्णमा भएका खेलमा नेपालले ओमनलाई हराइसकेको छैन। कृतिपूर्णमा आएको 1 जित भने एसिसी प्रिमियर कप खेलेका थिए। नेपाल युनाइटेड अरब इमिरेट्स युएई र ओमन सम्मिलित आइसिसी विश्वकप क्रिकेट लिग टूको सिरिजमा दर्शक नआएपछि नेपाल क्रिकेट संघ क्यानले टिकट मूल्य घटाएको छ। जारी सिरिजमा क्यानले प्रति खेलको टिकट मूल्य 400 रुपियाँ राखेको थियो, तर 50 ओभरको खेलमा दर्शक नआएपछि क्यानले सोमबार टिकट मूल्य आधा घटाउँदै 200 रुपियाँमा झारेको हो। क्यानका अनुसार घटेको मूल्य मंगलबार हुने नेपाल र ओमन बीचको खेलदेखि नै लागू हुनेछ। त्यस्तै 12 मेबाट कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने नेपाल अमेरिका र स्कल्यान्ड सम्मिलित सिरिजमा पनि यही मूल्य कायम हुने भएको छ।
2: अब मौसम। आज राति कोशी र मध्य प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 26.2 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, वर्षा 7.9 मिलिमिटर। पोखराको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस,

0: 26.4 मिलिमिटर र दिपायलको अधिकतम 24.7 डिग्री सेल्सियस, न्यूनतम 17.2 डिग्री सेल्सियस, वर्षा 2.4 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरणको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। र अमेरिकी सेना होर्मु क्षेत्र प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
1: वैदिक सनातन धर्म रक्षा तथा विश्व शान्तिको भाव राखी हुन गइरहेको सद्गुरुदेव श्री अर्चना बाबा 5 दिने आरोग्य शिविरमा सहभागी बनौ। यही वैशाख 19 गते शनिबारदेखि 23 गते बुधबारसम्म शारीरिक, मानसिक, भौतिक, पैतृक साथै मनुष्य जन्म भएका हर प्रकारका समस्याहरूको दैविक र वैदिक विधिबाट निशुल्क उद्धार तथा उपचार गरिन्छ। समय हरेक दिन बिहान 10 बजेदेखि 3:30 बजेसम्म। स्थान माडी नगरपालिका 3 इनारबरुवा माडी चितवन। आयोजक श्री अर्चना बाबा धाम ओम श्री संप्रदाय समस्त शम्भू परिवार माडी चितवन। उक्त अनुष्ठानमा सहभागी भई प्रत्यक्ष लाभ लिनुहुन सबैमा हार्दिक अनुरोध गर्छ।

0: कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त होइन? यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन?
1: माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ, जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ।
2: सम्पर्क 97484-36036 र 98244-42209।
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ।
4: Beachland English School, Madi 5 नया पिपरियामा नया भर्ना सम्बन्धी सूचना।
5: यस बिचल्यान्ड इङ्ग्लिस स्कुल माडी पाँचमा शैक्षिक सत्र 2082 लागि प्ले ग्रुप नर्सरीदेखि कक्षा 9 लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: विद्यालयका विशेषताहरू:
5: दक्ष तथा तालिम प्राप्त शिक्षकबाट पूर्ण अङ्ग्रेजी माध्यमबाट बालमैत्री शिक्षण पद्धति,
4: खेल सामग्री र अडियो भिडियो प्रयोग मार्फत अध्यापन हुने,
5: मन्टेसोरी विधिबाट पूर्व प्राथमिक कक्षा सञ्चालन र बालमैत्री वातावरणमा कक्षा सञ्चालन,
4: नृत्य गायन अतिरिक्त कक्षा तथा शैक्षिक भ्रमण,
5: यातायात सुविधा र स्वच्छ शान्त वातावरण,
4: स्काउट तेक्वान्डो इको क्लब साइन्स क्लब फुटबल क्लब आदि जस्ता सह पाठ्यक्रम गतिविधि,
5: व्यवस्थित कक्षा कोठा सिसी क्यामेरा आधुनिक कम्प्युटर ल्याब साइन्स ल्याब र ई पुस्तकालयको व्यवस्था,
4: होम भिजिट र फोन मार्फत विद्यार्थीको अवस्था बारे नियमित जानकारी र कमजोर विद्यार्थीका लागि विशेष कक्षा,
5: मासिक परीक्षा र निरन्तर मूल्याङ्कन प्रणाली, अभिभावक विद्यार्थी परामर्श कक्षा तथा लग बुक र कमेन्ट बुक मार्फत विद्यार्थीको प्रगति पहिचान।
4: समयमै आफ्ना बाबु नानी भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
5: बिचल्यान्ड इङ्ग्लिस स्कुल माडी पास नयाँ पिपरिया चितवन। सम्पर्क 98451-51785, 98550-63912 र 98211-10900।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर्दा तलाई हेरम।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल्छ।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 0656-1040 र 98452-0828, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
9: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले

0: ओखती फेस जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ CIM
1: अहिले बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय, मध्यपूर्व युद्धको असर, मुख्य सिजनमै नेपालमा पर्यटक आगमन 7.3% घट्यो।
1: जति पर्यटकहरूको संख्या छ त्यो एसियाली मुलुकहरूबाट जम्मा 31% जति पर्यटकहरू हाम्रो एसियाली मुलुकहरूबाट चाहिँ आउनुभएको देखिन्छ।
0: सीमा विवादमा नेपालको अडान कायमै, संसदबाटै समाधान खोज्ने सरकारको नीति, संवेदनशील र प्रभावकारी परराष्ट्र नीतिमा जोड दिन राजदूतहरूको सुझाव।
2: ती प्रमाणलाई अगाडि सारेर कूटनैतिक मामिलाबाट नै हल गर्नुपर्छ। अब अरू हाम्रो जस्तो सानो मुलुकले भारत जस्तो ठुलो शक्तिशाली मुलुकसँग अन्यथा ढङ्गले यसलाई चल्ने कुरो भएन।
0: सुकुम्बासी बस्ती खाली गराउने अभियान तीव्र, हालसम्म 1,616 परिवार सरकारको सम्पर्कमा, पूर्वतिर सर्दै वर्षा प्रणाली, आज राति पनि ठुलो पानी पर्ने।
3: श्री मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्टाङ सहित मध्यम प्रमाणको वर्षा तथा बाँकी प्रदेशको एक दुई स्थानमा मात्रै मेघगर्जन चट्टाङ सहितको हल्का वर्षा चाहिँ सम्भावना देखिन्छ।
0: सुकुम्बासी बस्ती खाली गराउने अभियान तीव्र, हालसम्म 1,616 परिवार सरकारको सम्पर्कमा, पूर्वतिर सर्दै वर्षा प्रणाली, आज राति पनि ठुलो पानी पर्ने सम्भावना र आइसिसी पुरुष क्रिकेट लिग दुई अन्तर्गतका खेलहरूका लागि टिकट मूल्य घटे पनि खेल प्रेमीहरू निकै खुसी।
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रचुर मात्रामा पर्यटकीय सम्भावना भएको नेपालले आफूलाई केवल गन्तव्यका रूपमा होइन रूपान्तरणको यात्राका रूपमा विश्व सामु प्रस्तुत गर्नुपर्दछ। जहाँ पर्यटकले आफूलाई नयाँ रूपमा भेट्छ, प्रविधि र परम्परा, डाटा र कथा, नवप्रवर्धन र दिगोपनलाई सँगै जोड्न सके नेपालले आफ्नो पर्यटकीय पहिचानलाई थप उचाइमा पुर्याउन सक्दछ। नेपालमा पर्यटकको सम्भावना बढाउन सके भने नेपालको आर्थिक आमदानी पनि निकै बढ्ने देखिन्छ। साझा खबरमा अब खबर विस्तृतमा सन्तोषी रावलबाट।
5: सरकारले लिम्पियाधुरा कालापानी क्षेत्र नेपालको भएको विषयमा आफ्नो अडान स्पष्ट रहेको पुनः दोहोऱ्याएको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सीमा विवादको विषयमा नेपाल दृढ रहेको र समाधानका लागि कूटनीतिक संवादलाई प्राथमिकता दिएको बताउनुभयो। पछिल्लो समय लिपुलेख हुँदै कैलाश मानसरोवर जाने मार्ग भारत र चीनले खुलाएपछि नेपालमा पुनः सीमा विवाद चर्किएको हो। यस सन्दर्भमा सरकारले औपचारिक रूपमा आफ्नो धारणा हिजो राखिसकेको जनाउँदै प्रवक्ता पोखरेलले परराष्ट्र मन्त्री मार्फत कूटनीतिक नोट समेत जारी गरिएको जानकारी दिनुभयो। उता भारत सरकारले भने हिजो एक नोट जारी गर्दै लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्र नेपालका नरहेको पुनः दोहोऱ्याएको छ। ती क्षेत्र नेपालको रहेको पृष्ठभूमि नरहे भन्दै नेपालको दाबी नपुग्ने जनाएको थियो। भारत सरकारले यस कदम विरुद्ध केही संगठनले आज विरोध समेत जनाएका छन्। सीमा विवादका कारण भारत बीचको ऐतिहासिक सम्बन्धलाई लिएर चिन्ता चासो पनि बढिरहेको छ। यसैबीच चीनका लागि नेपालका सात पूर्व राजदूतले बदलिदो भू राजनीतिक परिवेश बीच नेपालले अझ संवेदनशील प्रभावकारी परराष्ट्र नीति अपनाउनु पर्नेमा जोड़ दिएका छन्। लिम्पियाधुरा सम्बन्धी सरकारले हालै जारी गरेको वक्तव्य बारे संयुक्त प्रतिक्रिया दिँदै उनीहरूले नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डता प्रति स्पष्ट अडान सकारात्मक कदम भएको बताएका छन्। पूर्व राजदूत राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीला मणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले संयुक्त वक्तव्य जारी गर्दै लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दावी गरेका छन्। उहाँले मित्र राष्ट्र चीन र भारतले नेपालको संवेदनशीलतालाई सम्मान गर्ने विश्वास व्यक्त गर्दै विषयमा थप कूटनीतिक पहल गर्न आग्रह गरेको सिआइएनसँग कुरा गर्दै पूर्व राजदूत कार्कीले बताउनुभयो।
2: कूटनैतिक नोट पठाएको यो पहिलो पटक होइन, अगाडि पनि केन्द्रमा हामीले जतिखेर लिपुलेखको बारेमा दुई देश बीचमा सहमति बनाएका थिए त्यतिखेरै हामीले 14-15 कहिले जस्तो लाग्छ त्यतिखेरै हामीले चाहिँ नोट पठाएका हौ होइन। चाइनिज पक्षको प्रतिक्रिया चाहिँ यो तिमीहरू दुई देश बीचको मामिला हो, त्यसमा के नै विवाद छ भन्ने कुरो हामी जानकार छौँ। तिमीहरू दुई पक्षको जुन विवाद छ तिमीहरू पछि सुलहबाट चाहिँ समस्या होइन कूटनीतिक माध्यमबाट समाधान गर, हामीमा हामीलाई त्यस्तो आपत्ति छैन भन्ने आशयको उनीहरूको प्रतिक्रिया थियो। अलि पछाडि अर्को एउटा प्रतिक्रिया उनीहरूले के पनि दिएको थिए, तिमीहरूसँग भएका दसी प्रमाणहरू छन् भने हामीलाई उपलब्ध गराइदियो, त्यसको आधारमा हामी सोध्छौँ भनेर भनेको थिए। तर त्यो दसी प्रमाणहरू नेपाल गभर्मेन्टले प्रस्तुत गर्ने काम गरेको छैन होइन। अहिले मलाई के लाग्छ भने भारतको जुन दाबी आएको छ नेपालको दाबी पुग्दैन भन्ने ढङ्गको जुन कुराकानी गरिरहेको छ त्यो उसको एकपक्षी दाबी हो। आफूसँग भएका प्रमाणहरू होइन 1816 सुगौली सन्धिमा होइन जो सन्धि भएको छ त्यो सन्धिका प्रावधानले हामी त्यो क्षेत्र हाम्रो भन्ने हाम्रो जुन दाबी छ त्योसँग हामीसँग पर्याप्त प्रमाण छन्। ती प्रमाणलाई अगाडि सारेर कूटनैतिक मामिलाबाट नै हल गर्नुपर्छ। अब अरू हाम्रो जस्तो सानो मुलुकले भारत जस्तो ठुलो शक्तिशाली मुलुकसँग अन्यथा ढङ्गले यसलाई चल्ने कुरो भएन।
5: राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाउनु भएको अध्यादेश 24 घण्टा नबित्दै सरकारले पुनः जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सरकारले राष्ट्रपति समक्ष पठाएको हो। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कदमलाई अस्वीकार गर्दै सरकारले फेरि अध्यादेश जारी गर्न सिफारिस गरेको हो। मन्त्री परिषदले सिफारिस गरेको अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउने बारे कानूनमा स्पष्ट व्यवस्था भएको राष्ट्रपतिले अध्यादेश जारी गर्नुको विकल्प नभएको संविधान जानकारहरू बताउँछन्। राष्ट्रपतिले संवैधानिकको मर्म र संवैधानिक परिषद बहुमतको निर्णय हुने व्यवस्थालाई भत्काउन नहुने भन्दै अध्यादेश फिर्ता गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले परम्परागत बैलरलाई इलेक्ट्रोनिक बैलरले प्रतिस्पर्धापन गर्न उद्योगलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने 52 मिलियन डलर बराबरको सहुलियत ऋण तथा 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले भारतसँग जी2जी खरिद माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिस्पी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठक संसद भवन परिसरमा प्रवेश लगायतका विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरु योजना स्वीकृति गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने

0: सहायता सहयोग र प्रतिबद्धताको लागि गरिएको थियो। संसद सञ्चालनमा संसदको कार्य व्यवस्था परामर्श समितिमा सचेतकहरू पनि रहने भएकाले संसदलाई कसरी प्रभावकारी अनि परिणाममुखी र यसको मर्म गरिमा महत्ता र यसको मूल्य मान्यतालाई जोगाउँदै परिणाम ल्याउने भन्ने कुरामै बढी बहस भयो।
1: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले आईसीसी पुरुष क्रिकेट लीग दुई अन्तर्गतका खेलहरूका लागि टिकट मूल्य घटाउने निर्णय गरेसँगै क्रिकेट प्रेमीहरूमा नयाँ उत्साह थपिएको छ। किर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलहरूमा अब दर्शकहरूले मात्र 200 रुपियाँमै प्रवेश पाउनेछन्। यसअघि महँगो टिकटका कारण मैदान सुनसान जस्तै देखिन थालेपछि क्यानले यस्तो कदम चालेको हो। भोलि नेपाल र ओमान बीचको खेल 200 रुपियाँमा नै हेर्न पाइने क्यानले जनाएको छ।
2: सन्तोषी रावल। असिना पानीले गहुँ जौ आलु लगायतका हिउँदे बालीमा क्षति,
3: गहुँमा जौमा आलुमा लगायत बोट बिरुवा हावाहरूले कारणले गर्दाखेरि पनि फलफुलको पनि तह नष्ट पनि भएको छ, अन्न बालीको पूर्ण क्षति भएको छ।
2: अन्य जिल्लामा जस्तै बझाङको उच्च लेकाली तथा दुर्गम क्षेत्रमा पनि बढी क्षति। रिपोर्टसँगै स्थानीय पालिकामा न्यायिक समितिको क्षमता बढाउनु पर्ने लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। बागमती तथा यसका सहायक नदी किनारमा जोखिमयुक्त र अतिक्रमित संरचना हटाउने सरकारी अभियान तीव्र बनिरहेका बेलामा हालसम्म 1816 परिवार का 7779 जना सरकारको सम्पर्कमा आएका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जनचासो र तोकिएको विषयमा मात्र केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। नेपालमा विदेशी पर्यटक आउने क्रम 7.3% घटेको छ। अघिल्लो वर्षको अप्रेल महिनाको तुलनामा गएको अप्रेलमा पर्यटक आउने क्रम 7.3% घट्दै 107,934 सीमित रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। मध्यपूर्व क्षेत्र अन्तर्राष्ट्रिय हवाई यातायातको प्रमुख ट्रान्जिट हबका रूपमा रहेका क्षेत्रमा अस्थिरता भएका कारण नेपाल आउने यात्रुहरू घटेका हुन्। पानी पर्ने क्रम तत्काल कम नहुने मौसमविदहरूले बताएका छन्। आज देशका विभिन्न स्थानमा मुसलधारे पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सक्रिय रहेको पानी पार्ने प्रणालीका कारण अहिले पूर्वतिर सर्दै गएको र केही दिन अझै पानी पर्ने बताइएको छ। बझाङका उच्च लेकाली

0: तथा दुर्गम क्षेत्रका क्षेत्रमा पछिल्ला दिनमा लगातार परेको असिना पानीले हिउँदे बालीमा क्षति पुर्याएको छ। जिल्लाको 26 पाथिरोरा, केदारसिंह, दुर्गाथली, सुरमा र साइपाल गाउँपालिका लगायतका विभिन्न क्षेत्रमा असिना पानीले गहुँ जौ लगायतका हिउँदे बाली नष्ट गरेको छ।
1: खेतमा पाक्न लागेको गहुँबाली असिनाले सोत्तर बनाएको छ। वर्षभरिको खाद्यान्न मानिएको गहुँ पाक्न लागेको थियो, तर जौँ लगायत गहुँ सबै ढल्यो। अब परिवार पाल्न नै समस्या हुने चिन्ता लागेको 26 पातिभेरा गाउँपालिका वडा नम्बर 7 का स्थानीय सुनिल बोहराको भनाइ छ।
2: पाक्ने भित्राउने समय भएको जौँ गहुँमा पूर्ण रूपमा क्षति पुर्याएको छ भने भर्खरै टुसाउँदै गरेका आलुमा पनि पूर्ण रूपमा क्षति पुर्याएको छ। पाक्ने अवस्थामा रहेका विभिन्न किसिमका फलफुलहरूमा पनि पूर्ण रूपमा क्षति पुर्याएको छ। यो क्षतिप्रति स्थानीय सरकारको पूर्ण रूपमा ध्यान
1: केदारसिंह गाउँपालिका वडा नम्बर 8 दहसनका किसान जनक धामीले यस वर्ष खाद्यान्न उत्पादन घट्ने चिन्ता लागेको बताउनु भयो। राम्रो उत्पादन हुने आशा थियो, तर एकैछिनको असिनाले धेरै दुःख दिएको छ। आलु र गहुँ दुवैमा क्षति पुगेको उहाँको भनाइ छ।
3: गहुँमा, जौमा, आलुमा लगायत बोट बिरुवा हावाहरूको कारणले गर्दाखेरि पनि फलफुलको पनि तह नष्ट पनि भएको छ, अन्न बालीको पूर्ण क्षति भएको छ।
1: स्थानीय वासीका अनुसार असिनासँगै आएको वर्षा र चिसो हावाले खेतबारीमा लगाइएका बालीमा असर परेको छ। विशेष गरी लेकाली क्षेत्रमा पाक्न लागेको गहुँ र जौ सबैभन्दा बढी प्रभावित भएको छ। कृषि ज्ञान केन्द्र बझाङका प्रमुख जनक सिंह,
4: खेती भएको कुरा चाहिँ अब जस्तै भिडियोहरू शब्द सामनाको भयो, सबिसिरको भयो, हावाहुरीले क्षति भएको भन्ने किसिमको कुराहरू चाहिँ आएको छ। अब हामी कहाँ अहिले नै डाटाको कति क्षति के भन्ने विवरण चाहिँ आइपुगेको छैन। तत्काललाई गहुँ भयो, जौ भयो है, खाद्यान्न बालीहरूमा अनि तरकारीहरूमा चाहिँ टनेलहरूमा क्षति भएको छ हावाहुरीले विशेष गरेर। बाहिर लगाइएको काँक्रा, फर्सी, लौका, घिरौला, बोडीहरूमा चाहिँ बढी क्षति भएको छ। टमाटरहरू भयो, टन्नेलभित्र लगाएको होइन, हजुर, विशेष गरेर गहुँ जौँ नै असिनाले धेरै नोक्सान गरेको थान्नातिरको 26 पाथिभेरातिरको थलारातिरको भिडियोहरू आइरहेको थियो।
1: प्राकृतिक विपदका कारण किसानको उत्पादनमा असर पर्ने भएकाले स्थानीय तहसँग समन्वय गरेर आवश्यक राहत तथा प्राविधिक सहयोगका विषयमा पहल गरिने आश्वासन आए पनि यो पूरा हुने वा नहुनेमा कुनै टुङ्गो नभएको किसानको भनाइ छ। सुनिल मण्डेल, CIN, रेडियो खप्तडावाज, बझाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। स्थानीय पालिकामा न्यायिक समितिको क्षमता बढाउनु पर्ने,
5: यसलाई व्यवस्थित गर्न सक्यो भने नेपालका अदालतहरूमा जो मुद्दाका चाङ छन्, विवादका चाङ छन्, ती चाङहरू घटाउने उपायका रूपमा यो हुन सक्छ।
0: मुद्दाहरूलाई मेलमिलापमा रूपान्तरण गर्न भूमिका खेल्नुपर्ने, विशेष कुराकानी बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तल्लो तहमै नागरिकलाई न्याय पाउन भनेर स्थानीय पालिकामा न्यायिक समितिको व्यवस्था गरिएको छ। न्यायिक समितिमा जनशक्ति बढाउने र क्षमता बढाउने हो भने समितिले मुद्दाहरूलाई मेलमिलापमा रूपान्तरण गर्न सक्छन्। यसै सन्दर्भमा प्युठान नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक देवेन्द्र वर्मासँग हामीले कुराकानी गरेका छौं।
5: विशेष गरी स्थानीय न्यायिक समितिलाई यदि समुदायसम्म बुझाउन सक्ने हो भने यो अत्यन्तै राम्रो र समुदायले न्याय पाउने विषयमा पैसा खर्च गर्न नपर्ने अथवा निशुल्क रूपमा न्याय पाउने अवस्था सिर्जना हुने एकातर्फ भने अर्कोतर्फ यसलाई व्यवस्थित गर्न सक्यो भने नेपालका अदालतहरूमा जो मुद्दाका चाङ छन् विवादका चाङ छन् ती चाङहरू घटाउने उपायका रूपमा यो हुन सक्छ।
0: जस्तो नागरिकले चाहिँ न्यायको अनुभव कस्तो गर्दो रहेछन् त्यहाँ निष्पक्ष न्याय दिन सकिने अवस्था के छन् होइन त्यसको लागि संयन्त्रहरूको कुरा स्रोतका कुराहरू कस्ता छन्।
5: विशेष गरी स्थानीय न्यायिक समितिले पाएको अधिकार नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 41 एक र दुईमा उल्लेख भएको अधिकार अन्तर्गत 13 फैसला गर्न मिल्ने र 11 मेलमिलाप गराउने भनेर उल्लेख गरिएको छ। त्यो बाहेक संघ र प्रदेशले स्थानीय न्यायिक समितिलाई समितिले गर्ने भनेर निर्णय गरेकाहरू करिब 5 छन्। त्यो सबै कुराहरू हेर्दा फैसलामा जोड दिन थालियो स्थानीय न्यायिक समितिले भने फेरि त्यसमा विवाद आउन सक्छ अथवा हामी प्युठान नगरपालिकाले चाहिँ यो 4 जति विवादहरू हेरेका छौँ त्यो विवादहरूमा अहिलेसम्म एउटा मात्रै बाध्यताले फैसला गरेका छौँ नत्र अन्यथा सबै हामी मेलमिलापमा गएका छौँ। सशक्त बनाउन सक्ने हो भने त्यो न्यायिक समितिका 3 र मेलमिलापकर्ताहरू दक्ष मेलमिलापकर्ताहरू हुने हो भने धेरै समस्याहरू त्यहीबाट समाधान हुने र समाधान पनि दुवैले जितेको अनुभूति गरेर समाधान हुने अवस्था हुन्छ भन्ने मलाई लाग्छ।
0: हजुर, अब समुदाय तहमा चाहिँ यो न्यायिक समितिको बारेमा कतिको नागरिकहरूलाई सबैलाई थाहा छ छैन होइन त्यस्तो खालको सचेतनाका कार्यक्रमहरू चाहिँ भएका छन् कि छैनन्।
5: यो नयाँ विषय भएको कारणले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले उ गरेपछिको परिकल्पना भएको हुनाले बल्ल यो प्र्याक्टिस भएको 9 भएको छ। अहिले पनि समुदायमा विवाद भयो भने चौकी नै जाने अथवा सिडिओ कार्यालयमै जाने वा त्यसपछि माथि अदालतमै जाने भन्ने छ, देशव्यापी नै छ। झन्नै 500 आमा समूहहरूसम्म यो विषय लिएर पुग्न थाल्दैछौँ, पुग्ने तयारी गरिरहेका छौँ। यसले कस्ता कस्ता विवादहरू स्थानीय न्यायिक समितिमा आउन सक्छन्, कस्ता कस्ता विवादहरू न्यायिक समितिले हेर्न सक्छ र त्यहाँ मेलमिलाप हुँदा के हुन्छ भन्ने अवस्थालाई जानकारी गराउन सकिन्छ। अहिले पनि हाम्रो गाउँघरमा र यो मलाई लाग्छ नेपालका जुनसुकै भागमा पनि चलन छ, जहाँ अझ पुराना बस्तीहरूमा फल्लाको बाजेले मेरो बाजेलाई मुद्दा हाले हुनाले म अहिले पनि त्यसको घर जान्न भन्ने अहिलेसम्म छ।
0: अब चाहिँ जस्तो संघीय सरकार प्रदेश सरकारले चाहिँ जस्तो यो न्यायिक समितिलाई बलियो बनाउनको लागि यसको क्षमता विकास गर्नको लागि कस्तो खालको भूमिका खेलेका छन्?
5: नियमले अथवा अरूको जिम्मेवारीले खेल्नुपर्ने हो, तर अहिलेसम्म चाहे संघको कानुन मन्त्रालय, न्याय कानुन मन्त्रालय होस्, चाहे प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय होस्, उहाँहरूले कुनै पनि प्रत्यक्ष रूपमा स्थानीय न्यायिक समितिलाई बलियो बनाउने, क्षमता विकास गर्ने, विभिन्न स्रोत साधनका विषयमा जानकारी गराउने गर्नुभएको छैन मैले बुझियो 4 आइपुग्दासम्म।
0: एउटा न्याय निष्पक्षता, निष्पक्षपूर्ण न्याय होइन, सबैले न्याय पाउन् भन्ने किसिमले त्यो वातावरण सिर्जना गर्नको लागि चाहिँ अब पालिकामा कहिलेकाहीँ नेतृत्व फरक हुँदाखेरि त्यस्तो किसिमले न्यायमा फरक भन्ने कहीँ कहीँ त्यस्ता कुराहरू नै आएको छन्। अब त्यो न्यायिक समितिले एकदमै स्वतन्त्र निष्पक्ष रूपमा न्याय दिनको लागि चाहिँ अहिले भइरहेको संयन्त्रमा के थप्यो भने चाहिँ अझ मान्छेलाई ढुक्क बनाउन सकिन्थ्यो भन्ने हुन्छ।
5: जो साना तिना छेउ घर छेउका टोलका अथवा कसैलाई अन्याय पर्यो यस्ता प्रकारका विषयहरू हेर्न पर्ने भए हुनाले त्यहाँ फैसलामा नगएर 3 हामीलाई कानुनले नै भनेको छ मेलमिलाप बसाल्न सक्ने, यदि त्यो 3 पनि भएन भन्ने लाग्छ भने फेरि न्यायिक समितिले पनि उहाँहरूलाई पुनः बोलाएर मेलमिलापकै लागि प्रयत्न गरियो भने यो चाहिँ दुवै पक्षले उइन हुने हुन्छ। त्यो हुँदा कतैतिर पनि ढल्कियो कि अथवा यो फैसला गर्दा पो एउटाले जित्ने र एउटाले हार्ने हुन्छ त, मेलमिलाप जाँदा त दुवैले जित्ने हो, त्यो हुन्छ भन्ने मलाई लाग्छ। मेलमिलापकर्ताहरूको दक्षता अभिवृद्धि, मेलमिलाप परिषदले दिएको तालिम पुस्तिका अथवा उहाँहरूको योजना अनुसार 8 दिन 48 घण्टाको तालिम लिएकै हुनपर्छ भन्ने छ र त्यो सँगै ब्याचलर पास अथवा बिए पास कम्तीमा हुनपर्छ भन्ने छ। यो कहाँ हेरेर उहाँहरूले कुन भूगोललाई हेरेर नियम बनाउनुहुन्छ? कम्तीमा हाम्रा दूर दराजमा त अहिले पनि गाउँमा एसएलसी पास एसी पास भएको पनि कहीँ कहीँ मुस्किलले भेटिन सक्छ। त्यो भएर मेलमिलापकर्ता कर्ता भयो भने त्यो समुदायका लागि भएको हुनाले त्यो समुदायले पत्याउने मान्छे मेलमिलापकर्ता हुन सक्ने अवस्था सिर्जना भयो भने र उहाँहरूलाई पटक पटक

0: मेलमिलापकर्ताहरूका लागि मेलमिलाप परिषदले र अन्य योसँग सम्बन्धित सरकारवालाहरूले उहाँहरूको क्षमता विकास गर्ने उत्कृष्ट हुन सक्छ। अहिले जे छ विषय यो ठूलो विषय छैन, हामीले सम्हाल्न सक्नेछ। जोसुकै स्थानीय तहमा आउँदा पनि त्यत्रो अधिकार दिँदै गर्दा स्थानीय तहमा त्योसँग जोडिएको कर्मचारीको अभाव देखियो। अहिले प्युठान नगरपालिकामा एकजना अधिकृत हुनुहुन्छ, एकजना सहयोगी सहायक हुनुहुन्छ, उहाँहरू दुईजनालाई भ्याइ नभ्याइ छ।
1: कति जति मुद्दा हुन्छ त्यहाँ के रे भनौँ न निवेदन?
0: हामीसँग गत वर्ष 86 विवाद हेऱ्यौँ, यो वर्ष आज म तपाईँसँग कुरा गर्दा 66 विवाद दर्ता भएर छलफलका क्रममा छन्। र 66 विवाद भनेर हजुरहरूले हेर्दै जाँदा त्यो सङ्ख्या थोरै देखिएला, तर एउटा 10 वडा भएको नगरपालिका जसमा 66 पक्ष भयो भने उसको प्रति उत्तर लगाउने मान्छे 66 भयो। त्यो तामेली गर्न जाने, त्यो बुझाउन जाने पनि त्यही कर्मचारी हो। त्यो भूगोल दुर्गम छ, त्यसपछि फेरि आएर मेलमिलापको बसाइ हुन पर्यो। त्यति मेलमिलापको बसाइ हुँदा पनि मेलमिलापमा भएका कुराहरूलाई एकजनाले कम्तीमा टाइप गरेर एकजनालाई त्यसलाई रेकर्ड गर्ने मेलमिलापकर्ताका लागि सहयोगी पनि चाहियो। यो सबै हेर्दाखेरि कम्तीमा कानुन बुझेको दरबन्दी नेपाल सरकारले स्थानीय सरकारका लागि न्यायिक समितिका लागि सुनिश्चित गरिदिने अवस्था भयो भने त्यसले अझ बढी सहज हुन्छ। भोलि जो निर्वाचित भएर आउनुहुन्छ, निर्वाचित भएर आउने साथीहरूले सिधै जाँदा हामी जस्तरी पहिलो वर्ष हामी नै ब्लाइन्ड जस्तो भयौँ, पुरै के गर्ने भन्ने, अनि बुझ्दै हामी यहाँसम्म पुग्यौँ भने केही हदसम्म हामीले पनि यो कार्यकालमा भएका 753 नै स्थानीय तहका उपप्रमुख उपाध्यक्षहरूले सहजीकरण गर्नुभएको छ। अघिल्लोले केही सहज गर्नुभयो, अहिलेकाले अझ त्यसलाई बाटो फराकिलो गराउनु भयो, भोलिकालाई सजिलो त होला।
1: सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको विषयमा आफ्नो अडान स्पष्ट दोहोऱ्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाउनु भएको अध्यादेश 24 नबित्दै सरकारले पुनः जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले जनचासो र तोकिएको विषयमा मात्र केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। नेपालमा विदेशी पर्यटक आउने क्रम 7.3% घटेको छ। पानी पर्न थालेसँगै बिपी राजमार्ग आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। र नेपाल क्रिकेट संज्ञानले आइसिसी पुरुष क्रिकेट लिग अन्तर्गतका खेलहरूका लागि टिकट मूल्य घटाउने भएपछि क्रिकेट प्रेमी उत्साहित भएका छन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 22 बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: समय सूचक का साथमा
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: वन क्षेत्रमा आगो बाल्ने, रुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
4: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकार सबै मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitawannationalpark.gov.np। दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 93 98 5570 7061 र 98 5570 7053। 24 इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। नेपाली भूमि अतिक्रमण गर्ने भारतीय हेपा प्रवृत्तिको चौतर्फी विरोध, चीनले समेत समर्थन गर्नु दुखद, कूटनीतिक नोट पठाउँदैमा विवाद समाधान नहुने विज्ञहरूको टिप्पणी, निर्णायक वार्ता गर्न सुझाव।
1: भारतले जुन हस्तक्षेपकारी नीति त्यहाँ अवलम्बन गरेको छ, जुन अतिक्रमण त्यहाँ जारी गरेको छ, त्यसलाई चाहिँ थोरै वैधता दिने प्रयास चीनबाट पनि भयो कि भन्ने त्यहाँ देखिन्छ।
2: नेपाल सरकारको पनि जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ, त्यो हाम्रो प्रेस कन्फरेन्सबाट आइसकेको छ।
0: होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको मानवाधिकार अवस्थाबारे अनुगमन गर्न सांसदहरूको माग, जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, शेखर गोल्छालाई धरोटीमा छान्न सर्वोच्चको आदेश, बीपी राजमार्गमा सवारी आवागमन फेरि बन्द, देशका धेरै स्थानमा वर्षा जारी, साताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने, साथमा प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

That's right. यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका।
1: लेक लिम्पिया धुरा र कालापानीमा छिमेकी देशले बेला बेला लगाउने गिद्दी नजरका कारण विवाद दोहोरिँदै आएको छ, जसको चौतर्फी विरोध भइरहेको छ। नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले सञ्चालन गर्न लागेको कैलाश मानसरोवर यात्राको विषयले नेपाल पुनः झुरुक्क भएको छ। सत्तारूढ प्रतिपक्ष सबै दल एकै ठाउँमा उभिएका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने दलको सहकार्य र कूटनीतिक संवाद मार्फत समाधान निकाल्ने विषय भएको स्पष्ट पार्नु भएको छ। साथै परराष्ट्र मन्त्रालयले जारी गरेको कूटनीतिक नोट सार्वजनिक जानकारीका लागि मात्र नभई औपचारिक रूपमा पठाइएको पत्र भएको पनि उहाँले उल्लेख गर्नुभएको छ।
2: नेपाल सरकार प्रतिबद्ध छ, यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो, त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यस
1: रूपमा पठाइएको पत्र भएको पनि उहाँले उल्लेख गर्नुभएको छ।
2: नेपाल सरकार प्रतिबद्ध छ, यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो, त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ। नेपाल सरकारको पनि जुन सिमाना विवाद
1: नेपाली अतिक्रमण गर्ने सत्तारूढ दल रासोपाका समर्थकहरूले यसअघि कहिल्यै नभए जस्तो गरी प्रचार गरिरहेका छन्, जुन कुरा सत्य नभएको परराष्ट्रविदहरू बताउँछन्। स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा पहिलो पटक भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट सहित विरोध पत्र बुझाइएको थियो। कोरोना काल 2077 सालमा भारतले व्यापारिक मार्ग नै बनाउन थाल्दा नेपालले विरोध गरेको थियो। तत्कालीन परराष्ट्र मन्त्री प्रदीप गेवालीले परराष्ट्र मन्त्रालयमा भारतीय राजदूतलाई बोलाएर कूटनीतिक नोट सहित विरोध पत्र नै बुझाउनु भएको थियो। अझ सार्वभौम संसदले सर्वसम्मत रूपमा लिपुलेक लिम्पियाधुरा र कालापानी समितिको चुच्चे नक्सा नै जारी भएको थियो। नेपाली भूमि अतिक्रमणपाली भ्रमण गर्ने भारतीय चीनको समर्थन हुनत कुरा भएको सीमाविद रन भण्डारीले बताउनु भएको छ।
3: पुरानै घाउ हो यो, बेला बखत बल्झिरहने यसको पुरानो चरित्र बनेको छ र यसमा चिनको भन्दा पनि यसमा भारतको इन्ट्रेस्ट हो र भारतले अतिक्रमण गरेको नेपाली भूमि भएकोले यो समस्या चाहिँ हाम्रो खासमा भारतसँगको हो। तर पछिल्लो पटक चाहिँ के भइदियो भने भारतले त्यो लिपुलेक नाका भएर मानसरोवर यात्रीका लागि जुन त्यो रुट उसले खोल्ने भन्यो, त्यो खोल्नका लागि उसले चिनसँग जुन सहमति गर्यो त्यसमा अब नजानिदो किसिमले भन्ने कि जानिदो किसिमले भन्ने कि अब भारतीय इन्ट्रेस्टमा चिन पनि त्यसमा लतारिएको भन्ने कि अब त्यसमा चिनले पनि नेपालको सार्वभौमिकतामाथि भारतले जुन हस्तक्षेपकारी नीति त्यहाँ अवलम्बन गरेको छ, जुन अतिक्रमण त्यहाँ जारी गरेको छ, त्यसलाई चाहिँ थोरै वैधता दिने प्रयास चिनबाट पनि भयो कि भन्ने त्यहाँ देखिन्छ। नभए यो खास गरी समस्या भारत र नेपालको हो, यो यसमा चिनको र नेपालको कुनै समस्याको कुरा होइन। तर उसले भारतीय अतिक्रमणलाई वैधता दिने प्रयास चिनबाट पनि भएको देखिन आउँदाखेरि यसमा चिन मुछिनु चाहिँ यसमा यो दुःखद कुरा हो।
1: भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गराएको विरोधमा काठमाडौँमा प्रदर्शन नै भएको छ। संयुक्त विद्यार्थी संगठनले काठमाडौँको माइतीघरमा भारतको दादागिरी विरुद्ध प्रदर्शन गरेका हुन्। वैदेशिक हस्तक्षेप बन्द गर्न माग गर्दै भारत र चीन विरुद्ध विद्यार्थीहरूले नारा नै लगाएका छन्। नेपाल सरकारले उक्त यात्रा हुन लागेको बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ। रासोपा नेतृत्वको सरकारले मात्रै होइन, यसअघिका सरकारले पनि नेपाली भूमि अतिक्रमण भएको विषयमा बोलेका थिए, तर भारत भ्रमणमा नेपाली नेतृत्वको मुख्य एजेन्डा नै सीमा विवाद परेन। अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने भारतीय सीमा अतिक्रमणको मुद्दामा नेपाली शासकहरूको पनि कमजोरी रहेको सीमाविद भण्डारीले बताउनु भएको छ। यही कमजोरीमा टेकेर भारतले साना छिमेकीलाई जे गरे पनि हुन्छ भन्ने नीति अवलम्बन गरेको उहाँले बताउनुभयो।
3: साना छिमेकीलाई जे गरे पनि हुन्छ भन्ने उसको त्यो चरित्रले गर्दाखेरि चाहिँ नेपालको यो पश्चिमी सीमा चाहिँ भारतीय अतिक्रमणमा परेको हो, र यसमा दोषी फेरि भारत मात्र छैन, यसमा हाम्रा शासक वर्गको पनि उत्तिकै समस्या देखिन्छ। किन भन्दाखेरि यो अब सत्ता बाहिर रहँदाखेरि हाम्रा जति पनि राजनीतिक दलहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो मुद्दालाई टर्काउने ठुलो मुद्दा बनाउने, तब तर सत्तामा पुगेपछि कसैले पनि यो मुद्दालाई टुङ्गोमा नपुर्याइकन छोड्दाखेरि भारत यसबाट झन्झन हौसिँदै अब नेपालीहरूले गर्ने के होइन, खालि यो चाहिँ प्रतिपक्षमा रहँदाखेरिको मुद्दा मात्रै हो उनीहरूको भन्ने त्यो मनोविज्ञानले गर्दाखेरि चाहिँ ऊ झन्झन अगाडि बढ्दै गएको अवस्था हो।
1: भारतले केही दिन अघि लिपुलेख पास हुँदै कैलाश मान सरोवर यात्रा खुला गरेको थियो। भारत सरकारले आयोजना गर्ने कैलाश मान सरोवर यात्रा 2026 जुनदेखि अगस्तसम्म सञ्चालन हुनेछ। यस विषयमा परराष्ट्र मन्त्रालयले हिजो मात्रै कूटनीतिक नोट पठाउँदै उक्त भूभागमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीनलाई आग्रह गरेको थियो। भारतले पनि जवाब फर्काउँदै मान सरोवर जाने बाटो पुरानै विषय भएको दावी गरेको छ। लिपुलेख विवाद नेपालको कूटनीतिक इतिहासमा एक गहिरो घाउको रूपमा रहेको छ। पछिल्लो समयमा नेपालको सहमति र संलग्नता बिना भारत र चीनले यस नाकालाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने सहमति गरेपछि यो विवाद पुनः सतहमा आएको छ। नेपाल सरकारले लिपुलेख कालापानी र लिम्पिया धुरा क्षेत्र आफ्नो अभिन्न भूभाग भएको दावी गर्दै आए पनि हालसम्मका विरोधहरू केवल डिप्लोमेटिक नोट वा प्रेस विज्ञप्ति जारी गर्ने कार्यमा मात्र सीमित भएका छन्। कूटनीतिक क्षेत्रका विज्ञहरूले कागजी विरोध मात्र नभई परिणाममुखी वार्ता र ठोस पहलको आवश्यकता उल्याएका छन्। नेपालले विभिन्न समयमा भारतसँग वार्ताको प्रस्ताव गरे पनि सीमा विवाद सुल्झाउन निर्णायक वार्ता हुन सकेको छैन। सीमाविद रतन भण्डारीले कूटनीतिक नोट पठाउँदैमा विवाद समाधान भएको नठान्न र भारतसँग सिधै वार्ता गरेर टुङ्ग्याउन नेपाल सरकारलाई सुझाव दिनुभएको छ।
3: कूटनीतिक नोट त बुझाइसक्यो नि हामीले, अब त्योभन्दा बढी के गर्न सकिन्छ भन्ने किसिमले गयो भने यो कुरा कहीँ पनि पुग्दैन, किनभने हिजो पनि हामीले दुई पटक तिन पटक यो बुझाइसकेको अवस्था हो। र यसमा इमिडिएट ठोस कदम चालिनुपर्छ, होइन भने यो जस्तो 77 सालमा बलजोको इस्यु त्यो बेला कोरोनाकोमा न्यू बनाएर त्यो द्विपक्षीय खासै कुरा अगाडि बढ्न सकिएन भन्यो, त्यसपछि यो मुद्दा टार्दै टार्दै अनि भारत र नेपालका यो राजनीतिक तहमा भएका उच्च स्तरीय भ्रमणमा पनि यो मुद्दालाई समावेश नगर्ने एजेन्डामा नराख्ने र त्यो एजेन्डामा समावेश नगरेको अवस्थामा मात्रै द्विपक्षीय भ्रमण हुने भन्ने त्यो सहमतिका आधारमा यो बिचमा थुप्रै के अरे भारत भ्रमणका कुराहरू पनि भए, जस्तो शेरबहादुर देउबा, प्रचण्ड, केपी ओली दुई तिन पटक भारत भ्रमणमा जानुभयो, तर यो कुरा उठेन। यो नगरेको अवस्थामा मात्रै द्विपक्षीय भ्रमण हुने भन्ने त्यो सहमतिका आधारमा यो बिचमा थुप्रै के अरे भारत भ्रमणका कुराहरू पनि भए, जस्तो शेरबहादुर देउबा, प्रचण्ड, केपी ओली दुई तिन पटक भारत भ्रमणमा जानुभयो, तर यो कुरा उठेन। यो नगरेको अवस्थामा मात्रै द्विपक्षीय भ्रमण हुने भन्ने त्यो सहमतिका आधारमा यो बिचमा थुप्रै के अरे भारत भ्रमणका कुराहरू पनि भए, जस्तो शेरबहादुर देउबा, प्रचण्ड, केपी ओली दुई तिन पटक भारत भ्रमणमा जानुभयो, तर यो कुरा उठेन। यो
1: आफ्नो स्वार्थ अनुकूल कदम चालिसकेपछि मात्रै नोट पठाउने प्रवृत्तिले समस्या झन् जटिल बन्दै गएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।

0: छन्।
1: काभ्रे पलाञ्चोक स्थित बीपी राजमार्गमा सवारी आवागमन फेरि बन्द गरिएको छ। जिल्लाका विभिन्न स्थानमा वर्षा भइसँगै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको काभ्रे प्रहरीले आज प्रडक्ट प्रकाशन बाटो खुलाइएको जानकारी गराइने प्रहरीले जनाएको छ। डाइभर्सन मर्मत गरी आज दिउँसोदेखि नै यातायात सञ्चालनमा ल्याइएकामा अपराह्न पुनः बन्द भएको छ। यसै गरी देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ। पानी पार्ने प्रणाली अझै एक हप्ता रहनेछ। काभ्रे पलाञ्चोकको खानी खोलामै बागमती खोलाले बगाएर एकजनाको मृत्यु भएको छ। बागमती खोलाको घुम्तीबाट बगाएका धानी खोला सात निवासी शेतेरो गुम्बाको मृत्यु भएको खानी खोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिनुभयो। सरकारले विश्व बैंकबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न, उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व ऋण र अनुदान स्वीकार गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन DAP मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 3 विपक्षी दलले उचित व्यवस्थापन बिना सरकारले सुकुम्बासीका घरमा डोजर चलाएको विषयमा आपत्ति जनाएका छन्। डोलप्रसाद अर्यालले आज सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा विपक्षी दलका नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरिएको संघीय संसदको अधिवेशन रोकेर सरकारले अध्यादेश ल्याएको विषयमा आपत्ति जनाएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेएनजी आन्दोलनका क्रममा जलेका सवारी साधनका नाममा इन्धन दुरूपयोग नभएको निष्कर्ष निकालेको छ। उक्त विषयको सत्य तथ्य छानबिन गर्न मन्त्रालयले सहसचिव स्तरको समय जगत्तमा छानबिन समिति गठन गरेको थियो। भिडियो खिचिरहेका संचारकर्मीलाई प्रधानमन्त्री बालेन्द्र शाहले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाई गरेका थिए। मन्त्री परिषद बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री शाहले पत्रकारतर्फ संकेत गर्दै सुरक्षाकर्मीसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनी मुवागले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। आज नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वागले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाउनु भयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालको राजनैतिक स्थायित्वलाई आर्थिक समृद्धिको अभूतपूर्व अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो। साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले 60 वर्षको कालखण्डले साना, मझौला र ठूला सबै व्यवसायलाई एउटै मञ्चमा जोड्दै राष्ट्रिय उद्यमशीलता र आर्थिक रूपान्तरणको मार्ग प्रशस्त गरेको बताउनु भएको हो। पश्चिम एसिया युद्धको असर नेपालको पर्यटन आगमनमा देखिएको छ। नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रेलमा पर्यटक आगमनमा 7.3% गिरावट आएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् 2026 अप्रेलमा 1,07,934 पर्यटक नेपाल भित्रिएका छन्। भारतको पश्चिम बंगालमा करिब 15 वर्षपछि सत्ता परिवर्तन हुने देखिएको छ। हालै सम्पन्न विधानसभा निर्वाचनपछि सोमबार भइरहेको मतगणनामा भारतको सत्तारूढ दल भारतीय जनता पार्टी बीजेपीले नै अग्रता कायम गरेको हो। कीर्तिपुर स्थित त्रिवी मैदानमा नेपाल युए र ओमान बीच आईसीसी विश्वकप क्रिकेट लीग टूको त्रिकोणात्मक एक दिवसीय सिरिज भइरहेको छ। सिरिजको आफ्नो तेस्रो खेलमा युए विरूद्ध नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए। नेपालले जितेको उक्त खेलपछि ऐरी एउटा कुरामा चिन्तित थिए। उनी त्रिवी मैदानमा दर्शक नआएको चिन्तित बनेका हुन्। ऐरीले चिन्ता व्यक्त गरेको तीन दिन पछि क्यानले टिकटको मूल्य घटाएको छ। क्यानले मंगलबार ओमान विरूद्ध हुने खेलको टिकट मूल्य 200 रुपियाँ तोकेको छ। यसअघि टिकटको मूल्य 400 रुपियाँ थियो। अझ नेपाल र युए बीच राति खेलाइएको दुई खेलको टिकट मूल्य 750 थियो। उक्त खेलहरूमा दर्शकको संख्या न्यून थियो। क्यानले यो सिरिजपछि नेपाल अमेरिका र स्कटल्याण्ड बीचको लिग टूको त्रिकोणात्मक सिरिजको 6 खेलको टिकट मूल्य पनि घटाएको छ। ती खेलको टिकट मूल्य पनि 200 नै हुने क्यानको भनाइ छ।
0: योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
2: जानकारीका लागि 1489 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: सेंसेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआईमा मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टिडोर रेकमा 1 केजी एयर डिसवासरमा ट्याब्लेट्स र माइक्रो ओभनमा कुकिङ किट। हरेक खरिदमा सर्ट सर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई खरिद गर्न सकिन्छ।

यो नया वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा स्योर शॉट गिफ्ट्स। वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: एलजी का टीवी एंड होम अप्लायंसेस को खरीदना आकर्षक कैश बैक तथा पक का उपहार। फ्रंट लोड वॉशिंग मशीन 6 kg एरियल, टॉप लोड वॉशिंग मशीन 2 kg एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन 1 kg एरियल, माइक्रोवेव ओवन कुकिंग किट र एसी फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजीएलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अनलाइनमा आज साथमा हुनुहुन्छ बिनु शर्मा।
3: अनलाइनमा आजको लागि हामीले अन्नपूर्ण पोस्ट .com/ अकुत सम्पत्तिको निष्पक्ष छानबिन शीर्षकको सम्पादकीय विचार लिएका छौ। सरकारले 2062-63 पछि राज्यको उच्च ओहदामा बसेकाहरूको सम्पत्ति छानबिन गर्न गठन गरेको आयोगको क्षेत्राधिकार राजपत्रमा प्रकाशन भएर आएको छ। अब पूर्व न्यायाधीश राजेन्द्र भण्डारी अध्यक्षताको उक्त आयोगलाई काम गर्ने बाटो खुलेको छ। उच्च ओहदामा बसेर अकुत कमाएका भनिएकाहरूले विदेशमा लुकाएको सम्पत्ति छ भने पनि त्यसको खोजी गर्नेछ आयोगले, अनि श्री पदाधिकारीको मात्र नभई तिनका आफन्तसम्मको लहरो तान्नेछ। वास्तवमा हिजोका ती पदाधिकारीको जीवनशैली र देखिएकै सम्पत्ति अनि तिनको देखिने आमदानी बीच आकाश जमिनको फरक छ। त्यसैले सर्वसाधारणकै नजरमा ती भ्रष्ट देखिए। 1,00,000 रुपियाँ महिनामा आमदानी गर्ने हो भने पनि सन्तान पढाउने र काठमाडौँ वा ठूला शहरमा घर जग्गा जोड्न सम्भव छैन। तर त्यति पनि पारिश्रमिक नभएका उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक कर्मीको सम्पत्ति भने ठूल्ठूला शहरमा छर्लङ्गै देखिएका पनि छन्। अझ लुकाएका कति होला भन्ने कौतूहल जनमानसमा छ। त्यसैले नै बालेन्द्र नेतृत्वको सरकारले शक्तिशाली आयोग गठन गरेको छ। जसको आमदानी कति हो र खर्च कति हुन्छ भन्ने यकिन गर्ने राज्यको कुनै प्रणाली बसेन। त्यसैले स्रोत नभएको सम्पत्ति थुपार्ने होड छ। त्यसैले नै भ्रष्टाचार निम्त्यायो। सम्पत्तिको स्रोत खुलाउने कानून नभएको पनि होइन, तर शक्तिशालीहरूले कानूनका छिद्रबाट पसेर सबै आमदानी वैध बनाउने वा राज्यका कानूनलाई नटेर्ने पनि गरे। तसर्थ जनतामा ठूला बडाबाट भ्रष्टाचार भएको धारणा बन्यो। त्यसलाई निराकरण गर्ने र साँच्चै भ्रष्टाचार भएको स्रोत नखुले पनि सम्पत्ति फेला पर्दा कारवाही गर्ने हेतु सरकारले गठन गरेको आयोगले राखेको छ। उच्च पदस्थ सबै भ्रष्ट सम्पत्तिका मालिक पनि छैनन्। सरकारले गठन गरेको आयोगले छानबिन गरी दूधको दूध पानीको पानी बनाउँदा असल र निष्ठावान तथा इमान्दारहरूका लागि पनि हितकर हुन्छ। सबैलाई एउटै डालोमा राखेर हेर्ने प्रवृत्तिबाट मुक्त हुन्छन्। यस्तै प्रकृतिको आयोग 2059 सालमा भैरव लम्सालको अध्यक्षतामा गठन भएको थियो। त्यसकै प्रतिवेदनकै आधारमा अख्तियार वा अरू निकायले भ्रष्टाचारको मुद्दा लगाएनन्। 2062-63 साल आन्दोलनमाथि छानबिन गर्न गठन भएको कृष्ण संग्रायमा नेतृत्वको आयोगको सिफारिस गर्न पनि कार्यान्वयन हुन सकेन। त्यस्ता आयोग विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आयोगकै छानबिन प्रमाण पर्न नसक्ने र सिफारिसका आधारमा कारवाही गर्न नमिल्ने भन्दै न

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
2: योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: विषादी विसुन औषधि होइनन्। अनावश्यक विषादी प्रयोग नगरौं नगराउं। प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
2: हाम्रो खानाको करिब दुई तिहाई हिस्सा परशेषित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
1: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यावसायिक कीट विकास केन्द्र हरियर भवन।

0: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक इस होम 518।
1: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ सीमाविद रतन भण्डारी। यो लिपुलेक लिम्पियाद्वारा कालापानीमा भारत र चीनको इन्ट्रेस्ट के होला र यो पटक पटक नेपालसँग यो बल्झिरहन्छ?
2: अब यो पुरानै घाउ हो, यो बेला बखत बल्झिरहने यसको पुरानो चरित्र बनेको छ र यसमा चीनको भन्दा पनि यसमा भारतको इन्ट्रेस्ट हो र भारतले अतिक्रमण गरेको नेपाली भूमि भएकोले यो समस्या चाहिँ हाम्रो खासमा भारतसँगको हो। तर पछिल्लो पटक चाहिँ के भइदियो भने भारतले त्यो लिपुलेक नाका भएर मानव सरोवर यात्रीका लागि जुन त्यो रुट उसले खोल्ने भन्यो, त्यो खोल्नका लागि उसले चीनसँग जुन सहमति गर्यो त्यसमा अब नजानिदो किसिमले भन्ने कि जानिदो किसिमले भन्ने कि अब भारतीय इन्ट्रेस्टमा चीन पनि त्यसमा लतारिएको भन्ने कि अब त्यसमा चीनले पनि नेपालको सार्वभौमिकतामाथि भारतले जुन हस्तक्षेपकारी नीति त्यहाँ अवलम्बन गरेको छ, जुन अतिक्रमण त्यहाँ जारी गरेको छ, त्यसलाई चाहिँ थोरै वैधता दिने प्रयास चीनबाट पनि भयो कि भन्ने त्यहाँ देखिन्छ। नभए यो खास गरी समस्या भारत र नेपालको हो, यो यसमा चीनको र नेपालको कुनै समस्याको कुरा होइन। तर उसले भारतीय अतिक्रमणलाई वैधता दिने प्रयास चीनबाट पनि भएको देखिन आउँदाखेरि यसमा चीन मोचिनु चाहिँ यसमा यो दुःखद कुरा हो।
1: अब यो सन् 2015 पनि यस्तै खालको समस्या आएको थियो कैलाश मानसरोवर यात्राका सम्बन्धमा, अहिले पनि त्यही प्रकृतिको हो कि अलिक फरक हो भन्ने लाग्छ यहाँलाई?
2: अब त्यो बेला उसले व्यापारिक नाका बनाउने भनेको थियो 2015 त्यो सम्झौता अनुसार चीनसँग, होइन? अनि त्यसपछिका दिनमा अब पछिल्लो चरणमा विभिन्न पटक त्यहाँ जस्तो कैलाश मानसरोवर हाइवे बनायो भारतले, हामी पनि त्यो ठाउँ पुगेर आदि त्यो जहाँसम्म गाडी जान्छ त्यहाँ हेरेका थियौँ, होइन? अब त्यो हाइवे उसले चीनको अब स्वशासित क्षेत्र तिब्बतमा जुन कैलाश मानसरोवर पर्दछ त्यहाँ जाने भारतीय तीर्थयात्रीका लागि अहिले चाहिँ बाटो खोल्ने भनेर उसले त्यो सहमति गरेको देखिन्छ।
1: भनेको उसले त्यो कैलाश मानसरोवर यात्राका लागि नेपाली भूमि प्रयोग नगरी नहुने अवस्था छ कि के छ? यहाँले स्थलगत अवलोकन गर्दा के देख्नुभयो?
2: अब त्यो त 30 किलोमिटर भित्रको नेपाली भूमि हो लिपुलेक भनेको, होइन? लिपुलेकबाट लिम्पियाधुराको दूरी तपाईँको 30 किलोमिटर छ। अब जमिनबाट सिधै नाप्ने हो भने त त्यो 70-80 किलोमिटर छ, होइन? अब नेपाल भारत र चीनको पश्चिमी त्रिदेशीय बिन्दु लिम्पियाधुरा हो, अर्थात् नेपालको भारतसँगको पश्चिमी सीमा लिम्पियाधुरा हो, जहाँबाट महाकाली निस्किन्छ। सुगौली सन्धिले परिभाषा गरेको महाकाली पनि लिम्पियाधुराबाटै नै निस्किन्छ। त्यो बेला देखेका दस्तावेज, नक्सा, पत्राचार सबै कुराले लिम्पियाधुरालाई महाकालीको सीमा मानेको छ। तर भारतले अब जब स्वतन्त्र भयो 1947 पछि उसले चाहिँ त्यो लिम्पियाधुराबाट 30 किलोमिटर

0: पूर्वमा पर्ने र कालापानीबाट 14 किलोमिटर उत्तरमा रहेको दिपु लेख नाकालाई चाहिँ उसले चीनसँग व्यापार मार्ग अहिले आएर यो तीर्थयात्रीका लागि पदमार्ग अर्थात् अहिले त सडकै पुर्याइसकेका छ त्यहाँ अब त्यहाँबाट उनीहरूलाई चीन प्रवेशका लागि अब त्यो त्यो सहजीकरण गर्ने त्यसका लागि चीनसँग समन्वय गर्ने आदि इत्यादि कुरा गरेकोले यो त विशुद्ध नेपाली भूमि हो, नेपालभित्रको भूमि हो, यो तिर्देशीय बिन्दु पनि होइन। त्यो त्यो भूमि भनेको त खालि नेपाल र चीनसँग जोडिएको नाका मात्रै हो दिपुलेको। त्यसमा त भारत तलबाट तपाईँको 15-20 किलोमिटर माथि आएर त्यो नाकामा पनि उसले आफ्नो त्यो हाइकम प्रदर्शन गरिराखेको छ, त्यो नाका आफ्नो भनिराखेको छ। हिजोको उसको वक्तव्य हेर्दाखेरि पनि त्यसको कुनै अर्थ र औचित्य र कुनै टुक देखिँदैन, किनभने त्यो ऐतिहासिक दस्तावेज सुगौली सन्धि त्यो बेलादेखिका हाम्रा नक्सा त्यहाँको मालपोत त्यहाँ कुराहरू त्यहाँको जलविज्ञानको आधारमा सबै कारणले गर्दाखेरि पनि लिम्पियाधुरा चाहिँ यो नेपाली भूमि हो, यसमा के भन्छ भारतको कुनै त्यसमा अधिकार हुन्छ र छ भन्ने देखिँदैन।
1: अब अधिकार नहुँदा नहुँदै पनि नेपाललाई उसले आफ्नो नेपालको भूमि प्रयोग गरेर भारतको एकपक्षीय बलमिचाइ जस्तै देखियो नि त। यो त
0: यो त एकपक्षीय बलमिचाइ हो, त्यो आज होइन, धेरै पहिलादेखि उसले त्यो व्यवहार त्यो नीति उसले अवलम्बन गर्दै आएको छ नेपालको हकमा। अब कालापानी मात्र होइन, सुस्तामा पनि त्यत्रो सीमा अतिक्रमणको कुरा छ, तपाईँको मेची सीमा महेशपुरको त्यो समस्या अहिले पनि जीवितै छ, नेपालको 72-75 ठाउँमा भारतले यसरी सीमा अतिक्रमण गरेको छ, र त्यसमा सबैभन्दा बढी अतिक्रमित भूभाग चाहिँ भारतबाट लिम्पियाधुरा लिपुलेख र कालापानी क्षेत्र हो, जुन त्यो भारतको अब एउटा हैकमवादी सानो छिमेकीलाई उसले दमनकारी नीति, एउटा अर्काको सार्वभौमिकतालाई नस्वीकार्ने र अरू साना छिमेकीलाई जे गरे पनि हुन्छ भन्ने उसको त्यो चरित्रले गर्दाखेरि चाहिँ नेपालको यो पश्चिमी सीमा चाहिँ भारतीय अतिक्रमणमा परेको हो, र यसमा दोषी फेरि भारत मात्र छैन, यसमा हाम्रा शासक वर्गको पनि उत्तिकै समस्या देखिन्छ। किन भन्दाखेरि यो अब सत्ता बाहिर रहँदाखेरि हाम्रा जति पनि राजनीतिक दलहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो मुद्दालाई चर्काउने ठुलो मुद्दा बनाउने, तब तर सत्तामा पुगेपछि कसैले पनि यो मुद्दालाई टुङ्गोमा नपुर्याइकन छोड्दाखेरि भारत यसबाट झन्झन हौसिँदै अब नेपालीहरूले गर्ने के होइन, खालि यो चाहिँ प्रतिपक्षमा रहँदाखेरिको मुद्दा मात्रै हो उनीहरूको भन्ने त्यो मनोविज्ञानले गर्दाखेरि चाहिँ ऊ झन्झन अगाडि बढ्दै गएको अवस्था हो।
1: अहिले कूटनीतिक नोट पठाएको भनेको छ अहिलेको दुई तिहाई बहुमतको सरकारले, यो कूटनीतिक नोटलाई चाहिँ कसरी लिन सकिन्छ त?
0: अब कूटनीतिक नोटलाई सकारात्मक रूपमै लिनुपर्ने हुन्छ, किन भन्दाखेरि यसमा नेपाली भूमिमाथि तिमीहरूले अतिक्रमण गर्न पाउँदैनौ, यो हाम्रो भूमि हो भनेर सरकारले औपचारिक रूपमा दुवै देशलाई पत्र पठाउनु राम्रो कुरा हो, तर यो पत्र पठाउने काम फेरि अहिले मात्रै भएको होइन, कतिपय मिडियाहरूले सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूले अर्थात् पार्टीका विभिन्न व्यक्तिहरूका कुराहरू हेर्दाखेरि चाहिँ अहिले यो वर्तमान सरकारले मात्रै पहिलोपटक यो कूटनीति नोट बुझायो कि भन्ने त्यो किसिमको भ्रम सिर्जना गर्न खोजिएको देखिन्छ, तर कुरा त्यस्तो होइन। यो विषयमा सबैभन्दा पहिला 2015 भारत र चीनबीच लिपुलेख सम्झौता हुँदाखेरि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले पहिलोपटक यसमा औपचारिक रूपमा विरोध पत्र बुझाएको थियो, त्यसपछि पछिल्लो पटक यो जब यो हाम्रो राजनीतिक नक्सा जारी भयो त्यसपछि त्यो प्रधानमन्त्री ओली हुनुहुन्थ्यो, ओलीको परराष्ट्र मन्त्री हुनुहुन्थ्यो प्रदीप गेवाली, गेवालीले चाहिँ भारतीय राजदूतलाई मन्त्रालयमै बोलाएर विरोध पत्र त्यो बेला पनि दिएको अवस्था हो, तर अहिले चाहिँ विरोध पत्र बुझाउँदाखेरि भारतीय राजदूतलाई चाहिँ मन्त्रालयमा बोलाएर औपचारिक रूपमा त्यसरी बुझाएको जानकारी बाहिर आएको छैन। अब त्यो सरकार नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जुन 6 बुँदे त्यो मिडियाले उठाएका प्रश्नको जवाब भनेर जुन त्यहाँ कुरा उल्लेख गरेको छ त्यसको बुदा 3 र 5 हेर्नुभयो भने त्यहाँ कूटनीतिक पत्र बुझाइएको छ भनेर भने छैन, कूटनीतिक तवरबाट जानकारी गराइएको छ मात्रै भनेको छ,
1: दुवै पक्ष र कूटनीतिक माध्यमबाट पुनः अवगत गराइएको छ भनेको
0: तीन नम्बरमा छ, र 5 नम्बरमा चाहिँ तपाईँको चीनलाई पनि सो विषयमा अवगत गराइएको भन्ने बेहोराको कुरा छ होइन। यसले अब कूटनीतिक पत्र नै पठाएको होला लाग्छ पठाउन चाहिँ, तर त्यहाँ भाषा फरक परेको पनि हुन सक्ला, नभए भारतले इमिडिएट फेरि त्यसको प्रतिक्रिया जनाएको छ हिजो नै होइन। अब कूटनीतिक नोट नदिएको भए त भारतले त्यसरी त्यो प्रतिक्रिया जनाउँदैन थियो होला, तर भारतको अब चरित्रको

0: टिक नोट बुझाएको हो भने यसमा नेपालको अब्जेक्सन हुनु त्यो जायज कुरा हुनुपर्छ, तर यतिले मात्र पुग्दैन यो, किनभने यो राजनीतिक दलहरूले काम पनि बिगार्ने, हिजोकै दिनमा फरक मत भनेर मत फरक मत पनि दर्ज गर्ने एउटा गलत परिपाटी हाबित छ नेपालमा अहिले पछिल्लोबाट। अब कुटनीतिक नोट त बुझाइसक्यो नि हामीले, अब त्योभन्दा बढी के गर्न सकिन्छ भन्ने किसिमले गयो भने यो कुरा कहीँ पनि पुग्दैन, किनभने हिजो पनि हामीले दुईटै पटक तिन पटक यो बुझाइसकेको अवस्था हो। तर यसमा इमिडिएट ठोस कदम चालिनुपर्छ, होइन भने यो जस्तो 77 सालमा बल जोगो इस्यु त्यो बेला कोरोनाकोमा न्यू बनाएर त्यो द्विपक्षीय खासै कुरा अगाडि बढ्न सकिएन भन्यो, त्यसपछि यो मुद्दा टार्दै टार्दै अनि भारत र नेपालका यो राजनीतिक तहमा भएका उच्च स्तरीय भ्रमणमा पनि यो मुद्दालाई समावेश नगर्ने एजेन्डामा नराख्ने र त्यो एजेन्डामा समावेश नगरेको अवस्थामा मात्रै द्विपक्षीय भ्रमण हुने भन्ने त्यो सहमतिका आधारमा यो बिचमा थुप्रै के अरे भारत भ्रमणका कुराहरू पनि भए, जस्तो शेरबहादुर देउबा प्रचण्ड केपी ओली दुई तिन पटक भारत भ्रमणमा जानुभयो, तर यो कुरा उठेन, यो कुरा चाहिँ त्यहाँ एजेन्डामा परेन। त्यो भएर अहिले पनि अब यो कुटनीतिक नोट बुझाइहालियो नि भन्दैमा यसले निकास पाउँछ भन्ने होइन, तर यसलाई एउटा नेपालको विरोध जनाउनु यो चाहिँ राम्रो कुरा हो भन्ने चाहिँ लाग्छ।
1: अब ठोस पहल चाहिँ के गर्नुपर्छ होला, के छ यहाँको सुझाव?
0: अब यो त के छ भने यो जस्तो नेपाल सरकारले यो बिचमा पनि दुईवटा समिति बनाएर लिपुलेक र यो कालापानी निम्त्याद्वारा यो लिपुलेक सम्बन्धमा चाहिँ दुईटा प्रतिवेदन तयार गरेको छ। एउटा पहिलो प्रतिवेदन चाहिँ 72 सालमा सूर्यनाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले तयार गरेको छ भने दोस्रो पटक ओलीको पालामा चाहिँ यो विष्णु उप्रेतीको अध्यक्षतामा गठित अर्को समितिले पनि प्रतिवेदन तयार गरेको छ। मलाई लाग्छ ती प्रतिवेदनहरूले पनि सरकारलाई भारतसँग यो विषयमा कुरा गर्ने र त्यो क्षेत्र नेपालको नै हो भन्ने थुप्रै तथ्य प्रमाणहरू समेटेको हुनुपर्छ जस्तो मलाई लाग्छ। होइन भने त्यो समितिका विज्ञ पदाधिकारीहरू नियुक्त गरेर त्यसमा राज्यले त्यत्रो खर्च गर्दैन थियो, उनीहरूलाई तलब सुविधा सबै दिएर सरकारले नै दस्तावेजहरू तयार गरेको छ। अर्को बाहिर पनि विज्ञ विशेषज्ञहरूसँग जस्तो मैले पनि केही किताब लेखेका थिएँ, अरू कानुनविदहरू पनि हुनुहुन्छ, इतिहासकार पनि हुनुहुन्छ, भूगोलविद, जलस्रोतविद, सबैको विचार धारणाका आधारमा चाहिँ छलफल चलाएर भएका प्रमाणहरू एक ठाउँमा राखेर अझै बेलायती स्थित ब्रिटिस लाइब्रेरीमा पनि थुप्रै ऐतिहासिक दस्तावेजहरू छन् त्यहाँबाट ल्याएर भारतलाई अरू विषयलाई थाती राखेर पहिला हामी यो विषय नटुङ्ग्याइकन हामी कुनै पनि विषयमा अगाडि बढ्दैनौँ भन्ने किसिमले गयो भने यो कुराले निकास पाउला, होइन भने यस्तै लिङ्गरिङ हुन्छ, यसलाई फेरि भारतको नीति नै यसलाई डाइभर्ट गर्ने, डिले गर्ने र त्यसपछि यसलाई डिस्ट्रो गरेर यो मुद्दा नै किल गर्ने उसको रणनीति छ, त्यो हुँदै आएको छ, त्यो प्रकृति त्यो के भन्छ प्रक्रिया चाहिँ अब दोहोरिनु हुन्न।
1: अब वार्ता नै गर्नु पर्यो त्यसो भए त यो कुटनीतिक नोट पठाएर भन्दा पनि,
0: कुटनीतिक नोट त एउटा आधार हो, यसले भोलि राम्रै कुरा गर्छ किन भन्दाखेरि नेपालको अब्जेक्सनको कुरा भयो, तर यो कुरा निचोडमा पुर्याउने त फेरि वार्ताले नै हो। अब यसका लागि के पनि भएको थियो भने जस्तो विगतमा भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक नेपाल आउँदाखेरि चाहिँ सीमा अतिक्रमण अर्थात् सीमा विवाद सम्बन्धमा यो भारतीयहरूले चाहिँ विवाद भन्छ, हामीले चाहिँ अतिक्रमण भन्छौँ, यो यस्ता मुद्दाहरू छुल्टाउने भनेर परराष्ट्र मन्त्रालयको सहसचिव स्तरीय संयुक्त समिति गठन गरेर त्यसलाई जिम्मा दिने भन्ने सहमति भएको थियो। तर अब यो लिम्पियाधुरा लिपुलेक कालापानीको कुरा के हो भने यो मन्त्रालयको एउटा कर्मचारी त्यो यत्रो इस्यु छ राष्ट्रियताको स्वाधीनताको सार्वभौमताको एउटा सहसचिव तहको कर्मचारीको वार्ताको लेभलबाट यो मुद्दा चाहिँ टुङ्गोमा पुग्न गाह्रो हुन्छ, यसलाई चाहिँ राजनीतिक तहबाट वार्ताको टेबलमा राखिनुपर्छ, त्यो भनेको परराष्ट्र मन्त्री स्तरीय र प्रधानमन्त्री स्तरीय वार्ताका आधारमा मात्रै यो मुद्दाले निकास पाउन सक्छ र त्यसका लागि हामीले आवश्यक तथ्य प्रमाणहरू जुटाएर त्यसमा हाम्रो होमवर्क गरेर गृह कार्य गरेर विज्ञ विशेषज्ञका राय सुझाव लिएर हामी अगाडि गयौँ भने र भारतलाई यसका लागि हामीले दबाब दियौँ राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा पनि यो कुरा हामीले लग्यौँ भने उसलाई नैतिक दबाब परेर यो मुद्दाले निकास पाउन सक्छ, होइन भने यो मुद्दा यत्तिकै बेला बेला फेरि बल्झिरहने कुरा मात्रै हुन्छ, यसले निकास पाउने सम्भावना रहँदैन।
1: समय दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई।
0: हजुर, धन्यवाद यहाँलाई पनि।
2: स्वदेश FM। बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार।

0: आजको कार्यक्रममा राष्ट्रपतिले पुनर्विचार गर्न भनेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारद्वारा जस्ताको तस्तै फेरि शीतल निवास फर्काउने निर्णय अब राष्ट्रपति सामु रहेको विकल्प बारे नेपाल बार एसोसिएसनका अध्यक्ष भन्छन् लिपुलेख विवादमा भारत र चीनलाई नेपालको अडान पुनः अवगत गराएको सरकार सहकार्य मार्फत समाधान गर्न उत्सुक
1: नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध
0: अनि आफ्ना केही जहाजहरूलाई हुर्मुज जलमार्ग पार गराएको अमेरिकाको भनाए सबभन्दा पहिला प्रमुख विश्व समाचार
2: अशोक दाहालबाट समाचार सुन्नुहोस् अमेरिकी सेनाले आफ्ना युद्धपोतको सहयोगमा इरानी नाकाबन्दी तोड्दै दुईवटा अमेरिकी झण्डावाहक पानी जहाजहरूले होर्मुज स्ट्रेट पार गरेको बताएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजबाट सुरक्षित आवत जावत सुरु गर्ने घोषणा गरेसँगै यो जलमार्गमा पानी जहाजहरूको सहयोगका लागि गल्फ क्षेत्रमा दुईवटा लडाकु पानी जहाज परिचालन गरिएको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन अमेरिका र इरान कूटनीतिक गतिरोधमा अल्झिरहँदा स्ट्रेट अफ होर्मुजमा भएको पछिल्लो गतिविधिले युद्ध पुनः चर्किने बिन्दु कति नजिक छ भन्ने स्मरण गराएको छ सामुद्रिक आवत जावतको निगरानी गरिएका तथ्याङ्कहरूले थप केही जहाजहरूले यो मार्गबाट वार पार गर्ने प्रयास गरिरहेको देखाएका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले पश्चिम बंगालको विधानसभा चुनावमा जित हासिल गरेको छ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले पहिलो पटक यो राज्यमा चुनाव जितेको हो चुनाव भइरहेका चार राज्यमध्ये भाजपाले असममा पनि लगातार तेस्रो पटक जित हासिल गर्ने निश्चित जस्तै देखिएको छ संघीय संसदमा दुई तिहाई बहुमत नभएको भाजपालाई पश्चिम बंगालमा पाएको सफलताले देशैभरि युनिफर्म सिभिल कोड लागू गर्ने प्रयासमा सघाउ पुग्ने ठानिएको छ हान्टा भाइरसको सम्भावित प्रकोपका कारण पानी जहाजमा तीनजनाको मृत्यु भएको विवरणपछि अर्जेन्टिनाबाट आएको उक्त जहाजलाई केप भर्डले आफ्नो तटमा रोकिने अनुमति दिन अस्वीकार गरेको छ देशका स्वास्थ्य अधिकारीहरूले आफ्नो देशका नागरिकहरूको सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि जहाजका सञ्चालकले बिरामी अवस्थामा रहेका थप दुईजना यात्रुको उद्धारका लागि अनुमति माग गरेका छन् जहाजमा यात्रारत तीनजनाको मृत्यु भए पनि दक्षिण अफ्रिकामा एउटा अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक ब्रिटिस नागरिकमा मात्रै हालसम्म हान्टा भाइरस पुष्टि भएको छ पश्चिमी पाकिस्तानका एकजना स्थानीय अधिकारीले गत महिना अमेरिकाले कब्जामा लिएको एउटा इरानी कन्टेनर जहाजबाट नियन्त्रणमा लिइएका 22 जनामध्ये 15 जनालाई हस्तान्तरण गरिएको बताएका छन् यसअघि इस्लामाबादले चालक दलका सबै सदस्यहरूलाई आफ्नो हिरासतमा पठाइएको बताएको थियो इरानमाथि लगाइएको अमेरिकी नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा अमेरिकाले यसअघि टोस्का नाम गरेको इरानी पानी जहाज कब्जामा लिएको थियो र इरान युद्धका कारण मार्च महिनामा दुबई विमानस्थलमा यात्रुहरूको संख्यामा 2/3 कमी आएको UAE बताएको छ अमेरिका र इजरायली आक्रमणको इरानले प्रतिकार गर्दा तेलको धनी राष्ट्र UAE यो विमानस्थल पनि कैयौं पटक आक्रमणको निशानामा परेको थियो यो बीबीसी नेपाली सेवा हो
0: साझा पखमा यहाँलाई स्वागत छ सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिसको निम्ति जस्ताको तस्तै फेरि शीतल निवास फर्काउने निर्णय गरेको छ सरकारले उक्त अध्यादेश पठाएको एक साता पश्चात राष्ट्रपतिद्वारा पुनर्विचारको लागि सरकारलाई फिर्ता गरेको भोलिपल्टै मन्त्री परिषदले त्यसलाई पुनः राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको हो उक्त अध्यादेश बाहेक सरकारले पठाएका अन्य 7 अध्यादेश चाहिँ राष्ट्रपतिले जारी गरिसकेका छन् एक रिपोर्ट सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गरिएको बताएको थियो वैशाख 14 गते नै शीतल निवास पठाइएको भनिएको उक्त अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न भन्दै आइतबार फिर्ता पठाइदिएका थिए सोमबार बसेको मन्त्री परिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सो अध्यादेश जस्ताको तस्तै फेरि राष्ट्रपति कहाँ पठाइएको जानकारी दिए
3: संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्मानीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्मानीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने
0: सरकारले फेरि राष्ट्रपतिलाई अध्यादेश सिफारिस गर्न भनेपछि अब उनको विकल्प के हुन्छ? नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्,
4: अध्यादेशको बारेमा स्पष्ट यसै गर्नुपर्छ भन्ने व्यवस्था संविधानमा छैन, तर अध्यादेश भन्दा बलियो ऐन पास गरेर जाँदा चाहिँ एकचोटि इन्कार गरेकोमा फेरि आयो भने राष्ट्रपतिले स्वीकार गर्नुपर्ने भन्ने व्यवस्था संविधानमा छ। त्यही अनुसरण गर्दाखेरि र यो प्रणाली सञ्चालनको लागि अब यसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प छैन जस्तो लाग्छ।
0: गत साता राष्ट्रपति पौडेलले अध्यादेश बारे विभिन्न कानूनविदहरूसँग परामर्श गरेका थिए। कतिपयले सरकारको विषय भएकाले राष्ट्रपतिले अध्यादेश जारी गर्नुपर्ने सुझाव दिएको र कतिपयले चाहिँ ती अध्यादेशको अन्तर्वस्तु यदि संविधान कानूनका विपरीत छन् भने फर्काउनु पर्ने सुझाव दिएको विवरण आएका थिए। विपक्षी दलहरूले चाहिँ नियमित संसद छलेर अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरिरहेका छन्। तर राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी बाहेक अन्य 7 अध्यादेश पटक पटक गरी जारी गरिसकेका छन्। तीनमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 र सहकारी पहिलो संशोधन अध्यादेश 2083 रहेका छन्। अर्को विषय, भारत र चीनले नेपालले दावी गर्दै आएको भूभाग लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेपछि उत्पन्न विवादका माझ सरकारले यो विषय दुई सरकार बीच सहकार्य गर्दै कुराकानी मार्फत समाधान गरिने बताएको छ। यसअघि परराष्ट्र मन्त्रालयले नेपालको अडान कूटनीतिक माध्यमबाट भारत र चीनलाई पुनः अवगत गराइएको जनाएको थियो। एक रिपोर्ट। नेपालको परराष्ट्र मन्त्रालयको भनाई पश्चात भारतका तर्फबाट आएका विवरणहरूमा त्यहाँको विदेश मन्त्रालयका प्रवक्ताले नेपालले गर्दै आएको भौगोलिक दावी उचित नभएको र ऐतिहासिक तथ्य तथा प्रमाणमा आधारित नभएको उल्लेख गरेका छन्। उनले भारत नेपालसँग सबै द्विपक्षीय मामिलामा रचनात्मक अन्तर्क्रिया गर्न खुला रहेको पनि बताएका छन्। आज मन्त्री परिषद बैठक पश्चात सरकारका प्रवक्ताले पत्रकारहरूले यसबारे प्रश्न सोद्धा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले उक्त भूभाग नेपालकै भएकामा आफूहरू प्रतिबद्ध रहेको भन्दै दुई सरकारबीच सहकार्य मार्फत सम्बोधन गरिने संकेत गरे।
3: यसमा नेपाल सरकार प्रतिबद्ध छ, यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो, त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ। नेपाल सरकारको पनि जुन सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ, त्यो हाम्रो प्रेस कन्फरेन्सबाट आइसकेको छ। बाँकी दुई सरकार बीच सहकार्य हुँदै कुरा गर्ने विषय हो।
0: भारतको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो प्रतिक्रियामा लिपुलेखबाट सन् 1954 नै कैलाश मानसरोवर यात्रा भइरहेको उल्लेख गरेका छन्। यसबारे साथी प्रदीप बस्यालले नापी विभागका पूर्व महानिर्देशक तथा उक्त सीमा विवादबारे जानकार बुद्धिनारायण श्रेष्ठलाई सम्पर्क गरी भारतले हवाला दिएको 1954 यात्राको सन्दर्भ के हो भनेर सोधेका थिए।
5: 1954 भारत र चीनको बीचको सम्झौता, त्यसमा खास गरेर सीमावर्ती क्षेत्रको जनताहरू मात्रै आउन जान पाउने, सीमावर्ती क्षेत्रभन्दा अरू जान आउन नपाउने, औषधि उपचार गर्न पनि जान पाउने, सानो सानो पाक्लाकोटसम्म जान पाउने मात्रै हो। अनि महत्त्वपूर्ण कुरा के छ भने त्यो 1954 भएको भारत र चिनको सम्झौता 10 वर्षमा नवीकरण गर्नुपर्ने हो। 10 वर्षमा नवीकरण भएन, 1964 नवीकरण भएन। किनभनेदेखि 1962 भारत र चिनको बिचमा सीमा युद्ध भयो, त्यो जिउँदो छैन। त्यो 1954 जुन हवाला भारतले दिन्छ त्यो सन्धि त मरिसक्यो। मैले पहिले भने नि त्यस बेला पनि पेटिटेड मात्रै, फ्रन्टियरको जनताको लागि मात्रै हो। अब अहिले त लिपुलेखबाट हेर्नुहोस्, अब बेजिङ पनि पुग्न सक्ने, सङ्घाई जान सक्ने इत्यादि छ। अहिले सन् 2015 मे 15 चाहिँ नरेन्द्र मोदी चीन जाँदाखेरि दुई देशको भेटी भएको सम्झौता छ, त्यो पनि भारत र चीनले नेपाललाई व्यवस्था गरेर यस्तो गरेको हो। तर त्यो लिपुलेखको सम्प्रभुता हाम्रो हो,
6: खास गरी एक दशक यता सम्बन्धी भारत चीन अझ बढी नेपाललाई नै सम्पर्कमा नराखिकन सम्झौताहरू गरिरहँदाखेरि चाहिँ यसले अवस्था यस्ता स्थिति भन्दा पनि झन् बिगारिरहेको अवस्था हो।
5: लिपुलेख नेपालले काला पानी इत्यादि दाबी गर्ने बित्तिकै भारत बेखुस हुन्छ, तर यसको समाधानको लागि चाहिँ हाम्रो नेपाल सरकारले भारतलाई अनुरोध गर्नुपर्छ कि विदेशी बिन्दु स्थापना गरौँ हामी, जहाँ भारत नेपाल र चिनको सिमाना भेट हुन्छ। पहिले भारत र नेपाल मन्जुर गर्नु पर्यो विदेशी बिन्दु स्थापना गर्न, त्यसपछि चीनलाई पनि सहकार्य गराएर त्रिदेशीय बिन्दु स्थापना गरियो भने बिजुले काला पानी निम्ती झुरा कसको हो भन्ने एकदम छिनापाना हुन्छ। हाम्रो अहिलेको सरकार बालेनको सरकारले भारतसँग मैत्रीपूर्ण तरिकाले कूटनीतिक पहल गरेर त्रिदेशीय बिन्दु स्थापना गर्नुपर्छ।
0: उनी थिए नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। फेरि अर्को विषय, सुकुम्बासी बस्ती हटाउने क्रमका माझ प्रधानमन्त्री बालेन्द्र शाहले नागरिक हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्य लिएको फेसबुक मार्फत जनाएका छन्। उनले कुनै पनि नागरिक घरबार विहीन हुने अवस्था सिर्जना हुन नदिइने बताए। उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सुकुम्बासीको समस्या समाधान गर्न अधिकार सम्पन्न प्राधिकरण गठन गरिने भन्दै नआतिन आग्रह गरेको छ। यसबीच कतिपयले पहिला आवास व्यवस्थापन नगरी उठीवास गर्छ।

0: यसो नेपालको भूमि हो विस्तार भन्ने विषय नै आउँदैन।
1: भारत सरकारले पनि खुल्ला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ।
2: यसै गरी मन्त्री परिषद बैठकले भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले संसद भवन परिसरमा प्रवेश व्यवस्था लगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरु योजना स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न, उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु स्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण व्यवस्थापन गरेर भूमिहीन तथा व्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले सरकारका सबै कदम नागरिक विस्थापित गर्न नभई आवासको हक सुनिश्चित गर्दै दीर्घकालीन समाधान निकाल्न केन्द्रित रहेको स्पष्ट पार्नु भएको छ। उहाँले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानून बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ। सरकार प्रेस स्वतन्त्र तथा नागरिकको सूचनाको हक र संवैधानिक मर्यादाप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले आज प्रेस नोट जारी गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय परिसरभित्र आज संचारकर्मीलाई भिडियो खिच्न रोक लगाइएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै अवरोध नभएको जनाएको छ। सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेसमाथिको अङ्कुशका रूपमा अतिरञ्जित नगर्न सचिवालयले आग्रह गरेको छ। सभामुख डोल प्रसाद डीपी अर्यालले प्रतिनिधि सभा तथा कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ। समिति सभापतिहरूले संसद अधिवेशनबारे विषय उठाए पनि सभामुख अर्यालले त्यसबारे भोलि मात्रै निर्णय हुने बताउनु भएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि 3 तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। शुल्क निर्धारणका सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले शिक्षामा सुधारका लागि 3 तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरूरी रहेको बताउनु भएको हो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले शुल्क निर्धारण र छात्रवृत्तिका विषयमा मन्त्रालयमा गुनासो आएको भन्दै छात्रवृत्ति वितरण पारदर्शी बनाउन आग्रह गर्नुभयो। उहाँले संस्थागत विद्यालयमा शुल्क नियमन, मन्त्रालयमा आएका शुल्क सम्बन्धी गुनासा पालिकामै पठाइदिने संयन्त्र बनाइएको जानकारी दिँदै आवश्यक सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताउनुभयो। मन्त्री पोखरेलले स्थायी रूपमै 2 दिन सार्वजनिक बिदा दिने विषयमा आवश्यक अध्ययन र पाठ्यक्रम लगायत विषयमा गृह कार्य भइरहेको पनि जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेएनजी आन्दोलनका क्रममा नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरूपयोग नभएको स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मन्त्रालयले गरेको छानबिनका क्रममा कर्मचारीले जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग नगरेको बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरूपयोग भन्ने गरेको विषय सञ्चार माध्यममा आएपछि मन्त्रालयले गत वैशाख 15 गते छानबिन समिति गठन गरेको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर वानियाको काठमाडौँको नक्साल र सुन्धारा तथा हेटौँडा उपमहानगरपालिका 5 पिप्ले स्थित घरमा छापा मारेको छ। मुख्यमन्त्री वानियाले आज प्रेस विज्ञप्ति जारी गर्दै राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा सहयोग गर्न आफू तत्पर रहेको बताउनु भएको छ। राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले आफू संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाले संघीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वका रूपमा सधैँ साथ रहने पनि बताउनुभयो। पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी बनाइएको संरचना हटाउनका लागि 35 दिनको सूचना जारी गरेको छ। यही वैशाख 3 गते कार्यपालिकाको बैठक बसी महानगरपालिकाले अतिक्रमित संरचना हटाउन सूचना गरेको हो। पोखरामा सुविधा सम्पन्न बस पार्क निर्माणका लागि 5 दशक अघि 205 रोपनी जग्गा जमिन छुट्याइएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
3: हेलो,
4: के गर्दैछौ?
3: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
4: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
3: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
4: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
3: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
5: अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण नेपालले पहिलो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समिति अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हा समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। सार्वजनिक सेवा प्रसारण ऐन 2081 व्यवस्था अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ। प्रतिवेदन ग्रहण गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर तिमल सिन्हाले सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि भएका प्रयासप्रति धन्यवाद व्यक्त गर्नुहुँदै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका सुझावहरू कार्यान्वयनमा ल्याइने बताउनुभयो। दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न 4 स्थानमा पक्की पुल निर्माण भएको छ। गाउँपालिका अन्तर्गतको घिचेत खोला, फलाकु खोला र पंगु र पाहा खोलामा पक्की पुल निर्माण गरिएको हो। पुल निर्माणपछि गाउँपालिकाका सबै ओडाका नागरिकलाई हिउँद तथा वर्षा दुवै याममा सहज यातायात सुविधा पुगेको गाउँपालिका अध्यक्ष नुरपु साङबो घलेले जानकारी दिनुभयो। 4 पुल निर्माणका लागि करिब 24 करोड रुपियाँ खर्च भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताएपछि इरानले अमेरिकी सैनिकहरू सो जलमार्गमा प्रवेश गरे आक्रमण गर्ने चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाले मानवीय आधारमा फँसेका पानी जहाजहरूलाई बाहिर निकाल्न सघाउने बताउनु भएपछि इरानले अमेरिकालाई कार्यवाहीको चेतावनी दिएको हो। इरानी सेनाले हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोज्ने जोसुकैमाथि पनि कारवाही हुने बताएको छ। फेब्रुअरी महिनाको अन्तिमतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि हर्मुज जलमार्गमा 2000 जहाजमा झण्डै 20,000 यात्रुहरू फँसेको संयुक्त राष्ट्रसंघीय निकाय आईओएमले जनाएको छ। बंगलादेशमा मार्चदेखि हालसम्म दादुरा संक्रमित 311 बालबालिकाको मृत्यु भएको छ। बंगलादेशमा उपचारका लागि अस्पताल तथा स्वास्थ्य केन्द्रमा पुगेका सम्भावित संक्रमित व्यक्तिहरूको संख्या 41,793 पुगेको छ। सरकारी स्वास्थ्य सेवाका प्रवक्ता जाहिद रिहानले केही बालबालिकाको अवस्था अझै गम्भीर रहेको र रेकर्ड भएका मृतकको संख्या संकलन गर्ने कार्य जारी रहेको बताउनुभयो। दादुरा अत्यधिक संक्रामक रोग हो र यो खोकी र हाँच्यु गर्दा वा हावाबाट समेत फैलन्छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आम नागरिकमा आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याउने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। करिब 100 अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ परिहार्य रहने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
7: निजी क्षेत्रको भूमिका एकदमै अग्रस्थानमा छ। हामीले झन्डै 100 अर्ब डलरको अर्थतन्त्रको कल्पना गरेका छौँ अर्को लगभग 7 सालमा। त्यसलाई लम्बियो भने पनि एउटा माइल स्टोन चाहिँ त्यो 100 बिलियन डलरको इकोनोमीलाई चुनाव अगाडि पनि बाचा पत्रमा पनि र अहिले पनि त्यसलाई रिइन्फोर्स गर्दै गर्दा त्यो लक्ष्य पुर्याउनको लागि निजी क्षेत्रको साथ भएन भने त्यो असम्भव छ भन्ने कुरा हामीले बुझेका छौँ। त्यसैले जब क्रिएसन, रोजगारी सिर्जनाको हिसाबले र अर्थतन्त्रको आकारलाई फराकिलो बनाउनलाई र त्यसलाई अर्को उचाइमा सुधारमा लानको लागि निजी क्षेत्र एकदमै महत्वपूर्ण छ भन्ने बुझेका छौँ।
6: अर्थमन्त्री डाक्टर वाग्लेले मन्त्री परिषदमा निजी क्षेत्रको संरक्षण तथा प्रवर्धन सम्बन्धी रणनीतिक प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो। निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षा मार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने अर्थमन्त्री डाक्टर वाग्लेले स्पष्ट गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधार मार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनु पर्नेमा जोड दिनुभयो। अध्यक्ष ढकालले पछिल्लो राजनीतिक परिवर्तन पछि स्थिर सरकार गठन हुनु आर्थिक सुधारका लागि सकारात्मक संकेत भएको बताउनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 34.63 अंकले घटेर 2704.08 बिन्दुमा कायम भएको छ। सोमबार 341 कम्पनीको 1,74,524 कित्ता सेयर 68,635 पटक खरिद बिक्री हुँदा 4,26,53,90,000 बराबरको कारोबार भएको छ। सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिएसँगै पोखराका होटलमा विगतको तुलनामा 10% पर्यटकहरू बढेको जनाइएको छ।
2: अब खेल समाचार अझै बमबाट।
8: नेपालले ओमनसँग आफ्नो अन्तिम खेल मंगलबार खेल्दैछ। ओमनसँग मंगलबार खेल्दै गर्दा नेपालले अझै पनि कायम रहेका कमी कमजोरीहरू सुधार गर्ने प्रयास गर्दै ओमनसँगको पहिलो खेलको हारको बदला लिएर श्रृङ्खलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ। साथै यस श्रृङ्खलामा 3 जितका साथ नेपालले अर्को सातादेखि सुरु हुने अर्को श्रृङ्खलामा उच्च मनोबल लिएर जानेछ। नेपालले आगामी सातादेखि लिग टूका शीर्ष 2 टोली अमेरिका र स्कल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी श्रृङ्खलाको लय महत्वपूर्ण हुनेछ। लिग टू अङ्क तालिकामा हाल ओमन 27 खेलमा 31 अङ्क जोडेर तेस्रो स्थानमा यथावत छ भने नेपालले 23 खेलमा 16 अङ्क जोडेर 7 स्थानमा छ। अर्को टोली युएईको 24 खेलमा 14 अङ्क छ। यी श्रृङ्खलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भएको थियो। नेपालले युएईसँगको 2 खेल जितिसकेको छ। अब ओमनलाई पनि हराएर नेपाल श्रृङ्खलामा तेस्रो जितको खोजीमा हुनेछ। नेपाल ओमन हालसम्म ओडीआई फर्मेटमा 9 पटक आमने सामने भएका छन्। नेपालले 3 खेल जित्दा 5 खेलमा पराजित भएको छ, 1 खेल रद्द भएको छ। कृतिपूर्णमा भने यी 2 टोली 4 पटक आमने सामने भएका छन्, जसमा नेपालले 1 खेल जित्दा ओमनले 3 खेल जितेको छ। लिग टू क्रिकेट अन्तर्गत कृतिपूर्णमा भएका खेलमा नेपालले ओमनलाई हराइसकेको छैन।
2: अब मौसम। आज राति कोशी र मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने मन्त्री परिषदको निर्णय। भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकका लागि दीर्घकालीन समाधानको प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घरमा सम्पत्ति शुद्धिकरण विभागको छापा। सुशासनको पक्षमा राज्यका जुनसुकै तहले गर्ने कार्यमा सहयोग गर्ने मुख्यमन्त्री बानियाको प्रतिबद्धता। र अमेरिकी सेना हर्मुज क्षेत्र प्रवेश गरे आक्रमण गर्ने इरानको चेतावनी। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
1: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
2: हो र
1: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
5: पहिला मलाई विश्वास लाग्थेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556951174 मोबाइल 98550509034
7: हेलो आयन के छ
8: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ हरि माडीतिर हाम्रो नेपालमा
7: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
8: भिडियो अन गर न यार
7: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
8: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
9: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556010 40 र 98452028 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई टेकमाइन्डलाई
11: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
12: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
11: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
13: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
9: सम्पर्क 98119-32811 र 98653-73687
13: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
9: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौँ
13: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ
9: वन क्षेत्रमा आगो बाल्ने चुरु वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
13: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
9: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98550-92260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np

0: एक्सप्रेस एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश

0: नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। नगर कार्यपालिकादेखि एउटा तहसम्मै सार्वजनिक सुनवाई सञ्चालन हुने देशकै पहिलो र हालसम्म एकमात्र स्थानीय तहका रूपमा स्थापित माडी नगरपालिकाका अधिकांश वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न भइसकेको छ। गत वैशाख 8 गते वडा नम्बर 1 अभियानका रूपमा सुरुवात भएको यो कार्यक्रम शुक्रबार वडा नम्बर 9 हनुमानझोलामा सञ्चालन भयो। अब मंगलबार वैशाख 22 गते माडी नगरपालिका वडा नम्बर 8 र अन्तिममा बिहिबार वैशाख 24 गते माडी नगर कार्यपालिकाको सार्वजनिक सुनवाई नगर कार्यपालिका भवन परिसरमा सञ्चालन हुने कार्यतालिका रहेको छ। युवाहरूमा स्वास्थ्य सचेतना अभिवृद्धिको ध्येयले माडीमा म्याराथन दौड प्रतियोगिता आयोजना भएको छ। नगर शिक्षा तथा खेलकुद विकास समितिको आयोजनामा आउँदो वैशाख 27 गते आइतबार म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने भएको हो। दौडौ माडी जितौ भोलि भन्ने नारासहित आयोजित प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टा छुट्टै दूरी तय गरिएको छ। पुरुषहरूका लागि सेरुवादेखि बसन्तपुरसम्म 7 किलोमिटर र महिलाहरूका लागि बर बजारदेखि बसन्तपुर बजारसम्म करिब 8 किलोमिटर दूरीमा दौड आयोजना हुने प्रारम्भिक तयारी रहेको समितिका प्रतिनिधि एवं एथलेटिक्स प्रशिक्षक कृष्ण चौधरीले बताउनुभयो। कार्यक्रम तालिका अनुसार वैशाख 26 गति बेलुका 5 बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने, प्रतियोगिताको उद्घाटन बिहान 7 बजे हुने र दौड सुरुवात बिहान 7:30 बजे गरिने चौधरीले बताउनुभयो। म्याराथन दौड विजेता मध्ये प्रथम, दोस्रो र तेस्रो पुरस्कार क्रमशः ₹7,000, ₹5,000 र ₹3,000 एवं सहभागिताको प्रमाणपत्र रहने उहाँले जनाउनुभयो। माडीको बगा स्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा श्यामदुरा चयन हुनु भएको छ। वन समूहको उपाध्यक्षमा गुणबहादुर रुम्बा, सचिवमा लक्ष्मण सुनार, सहसचिवमा नन कुमारी सुनार र कोषाध्यक्षमा चन्द्रमाया विष्ट चयन हुनु भएको छ। यसै सदस्यहरूमा चन्द्रमाया नेउपाने, सूर्य बोट, बुद्धिबहादुर प्रजा, माया घिमिरे, अमृत दुरा र तकमाया राई चयन हुनु भएको छ। नवलपुर कैनाकोट नगरपालिका स्थित भिरकुटी कागज कारखानाको व्यवस्थापन तथा श्रमिकहरूको बक्यौता तत्काल भुक्तानीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाइएको छ। सफा सुन्दर हरियाली कैनाकोट निरन्तर शनिबार अभियानले सोमबार नवलप्रासीका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डे मार्फत प्रधानमन्त्री वारेन्द्र शाहलाई ज्ञापन पत्र बुझाएको हो। पत्रकार तथा लेखक वसन्त पराजुलीको उपन्यास बखानलाई कवि डाँडा कृति पुरस्कार प्रदान गरिने भएको छ। कवि डाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति बखानका लागि उक्त पुरस्कार दिने निर्णय गरेको समाजका अध्यक्ष एलबी छेत्रीले जानकारी दिनुभयो। उक्त पुरस्कारको राशि 15,000 रुपियाँ, सम्मान पत्र तथा दोसल्ला रहेको छ। बखान उपन्यास चितवनको बस्ती विकासको चरणसँगै प्रजातन्त्रका सेनानी बखान सिंह गुरुङको जीवनीमा केन्द्रित रहेर लेखिएको कृति हो। पराजुली नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हुनुहुन्छ। सातामा 2 दिन बिदा भएसँगै चितवनका पर्यटकीय क्षेत्रहरू चलायमान बनेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन्। गोष्ठीहरू र विवाहका लागि पनि पर्यटक चितवन आउने गर्दछन्। गत वर्षहरूको तुलनामा यस वर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको व्यवसायीहरूको भनाइरहेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083लाई कुनै पनि मार्जन नगरी पुनः प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले उक्त अध्यादेशलाई हुबहु अगाडि बढाउने निर्णय गरेको हो। आइतबार मात्र राष्ट्रपतिले उक्त अध्यादेशमा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सरकारलाई फिर्ता पठाएका थिए। तर सरकारले राष्ट्रपतिको सुझाव अनुसार कुनै परिवर्तन नगरी पुरानै मस्यौदालाई पुनः सिफारिस गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तरमापन क्षमता बढाउने प्रायोजनका लागि भन्दै सुनिर्णय गरेको हो। मन्त्री डाक्टर सोरिङ बाङ्रीले आशा जगाउने किसिमको बजेट ल्याउने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री बाङ्रीले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले आगामी स्थानीय तह निर्वाचनमा स्वार्थ पहुँच र सेटिङको आधारमा टिकट दिने व्यवस्था अन्त्य गरेको बताएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले राजसपाको तर्फबाट उम्मेद्वार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकाडेमीबाट उत्तीर्ण हुनेपर्ने बाध्यकारी व्यवस्था अनुमोदन गरेपछि स्वार्थ पहुँच र सेटिङबाट टिकट लिने अवस्था अन्त्य भएको सो पार्टीले जनाएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने तीन विपक्षी दलले उचित व्यवस्थापन बिना सरकारले सुकुम्बासीका घरमा डोजर चलाएको विषयमा आपत्ति जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले सोमबार सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आह्वान गरिएको संघीय संसदको अधिवेशन रोकेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि आपत्ति जनाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा नेपाल सरकार कडा निष्पष्ट रहेको बताउनु भएको छ। सोमबार मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले विवादस्पद क्षेत्र नेपालकै भूमि भएको र यसलाई कूटनीतिक माध्यमबाट सुल्झाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। सहकारी ठगी प्रकरणमा राजसपा सभापति रवि लामिछाने र आफूसँग जोडिएको समाचारले गाली बेजती भएको भन्दै उनकी पत्नी निकिता पौडेलले हालेको मुद्दा काठमाडौँ जिल्ला अदालतले दावी नपुगेको भन्दै खारेज गरिदिएको छ। निकिताले अनलाइन खबर र जनआस्था लगायतका विभिन्न मिडियाका 29 विरुद्ध हालेको रिटमा दावी नपुग्ने भन्दै सोमबार खारेज गरेको हो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बान्यालले आफ्नो निजी निवास र व्यवसायिक कार्यालयमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छापा मारेको विषयप्रति आपत्ति जनाउनु भएको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले विभागको उक्त कार्यालय आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताउनु भएको हो। हेटौडा र काठमाडौँका घरमा समेत छापा मारिएपछि मुख्यमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सरकार विरुद्ध कडा उत्रिनु भएको छ। उहाँ आक्रामक शैलीमा सामाजिक सञ्जालबाट कडा टिप्पणी गरिरहनु भएको छ। उहाँले सुकुम्बासी बस्ती हटाउन सेनाको परिचालनको विषय, सरकारले पुनः राष्ट्रपति कार्यालयमा सिफारिस गरेर पठाएको अध्यादेशको विषयमा तथा सुकुम्बासी समस्या समाधानको विषयलाई जोड दिँदै स्टाटसको वर्षा नै गराउनु भएको हो। दक्षिण भारतीय सिनेमाका सुपरस्टार जोसे विजयको पार्टीले तामिलनाडु विधानसभा चुनावमा फराकिलो अग्रता लिएको छ। उहाँको पार्टी टिभीकेले मुख्यमन्त्री एमके स्टालिनको पार्टी डिएमकेलाई रुझानमा पछाडि पारेको हो। अभिनेता विजय तामिलनाडुको साथसाथै हिन्दी भाषी क्षेत्रहरूमा पनि निकै लोकप्रिय हुनुहुन्छ। एक्जिट पोलहरूले उहाँको राम्रो प्रदर्शनको अपेक्षा गरेका थिए तर नतिजाका रुझानमा भने आश्चर्यजनक आइरहेका छन्। अब उहाँ तामिलनाडु प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ। अवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5573 98 5577061 र 98 5577 0053।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5576 2440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: स्वदेश एफएम 93.2 MHz
1: के भो
2: म कोही कोही सँग बोल्या छैन
3: म पनि कोही कोही सँग बोल्या छैन।

0: Strādāji nispokšā.
1: Sodies FM, Tirana Petroklub, 2 MHz.

0: 너 먹쳐 너 비벅쳐 서대인이스 벅쳐
1: 소디스 FM 트리아노비토플로 2MHz

0: जे भयो त्यो राम्रो भयो, जे हुँदैछ त्यो राम्रै हुँदैछ, जे हुनेछ त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चाताप नगर, भविष्यको पनि चिन्ता नगर, वर्तमान चलिरहेको छ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएमको प्रसारणमा
2: आजको प्रातःकालीन बसाइमा म यहाँहरूलाई स्वदेश एफएममा स्वागत गर्दछु। आफ्नो गीतोपदेश गरौँ, यहाँहरूलाई स्वागत गर्छु। वेदेषु यज्ञेषु ततस्सु चैव दानेषु यद पुण्यफलं प्रदिष्टम् अत्येति तद सर्वमिदं विदित्वा योगी परं थानमुपैति चाद्यं। परमात्मा यस्तो वाक्य बोल्नुहुन्छ परमात्माले। हेर्नुहोस् त भगवान् भन्नुहुन्छ, जसले भक्ति मार्ग स्वीकार गरेको छ, भक्ति मार्ग त्यस्तो भक्ति मार्ग स्वीकार गर्ने जो भक्त छ उसलाई भगवान् भन्नुहुन्छ, अथवा उसलाई वेदाध्ययन तपस्या दान दार्शनिक चिन्तन तथा सकाम कर्म गर्दा प्राप्त हुने फलबाट वञ्चित हुनु पर्दैन। केवल भक्तिले मात्र पनि उसले यी सबै फलहरूलाई प्राप्त गर्दछ र अन्त्यमा ऊ परम नित्य धाममा पुग्न सफल हुन्छ। परमात्मा यस्तो कुरा गर्नुहुन्छ, ए वेद पढ्नुहोस्, यज्ञ गर्नु, तपस्या गर्नु, दान गर्नु, यसबाट जे जे किसिमको पुण्य उत्पादन हुन्छ परमात्माको भक्ति गर्नाले भक्तलाई ती सबै फल प्राप्त हुन्छ भन्नुहुन्छ भगवान् श्रीकृष्ण। यसरी यो श्लोकमा 7 or 8 अध्यायहरूको उपसंहार गरिएको पाइन्छ। यसमा परमात्मा भन्नुहुन्छ, भक्तिको विशेष वर्णन गर्नुहुन्छ। मानिसले आफ्ना गुरुको निर्देशनमा रहेर वेदाध्ययन गर्नुपर्ने हुन्छ। गुरुको निर्देशनमा रहेर शुद्धसँग वेदाध्ययन गर्नुपर्छ। अशुद्ध भयो भने अनि त्यसको अलिकति पुण्य फल पनि विपरीत हुन जान्छ। भार्यम रक्षतु भैरवी भएन र भार्यम भक्षतु भैरवी भयो भने अनि विपरीत हुन जान्छ। त्यसै गरेर वेदाध्ययन गर्दाखेरिमा पनि बहुत शुद्धताका साथ वेदको अध्ययन गर्नुपर्छ। त्यसमा विभिन्न सूत्रहरू रहेका हुन्छन्, सारहरू रहेको हुन्छ, स्वरको उतार चढाव हुन्छ। यसरी मन्त्र उच्चारण गर्दाखेरिमा पनि वेदहरूको अध्ययन गर्दाखेरिमा पनि बहुत होसियारीका साथ शुद्धसँग वाचन गर्नुपर्छ र यसरी मानिसले आफ्ना गुरुको निर्देशनमा रहेर वेदाध्ययन गर्नु अति उत्तम रहन्छ। गुरुकै रेखदेखमा बसेर धेरै धेरै तपस्याहरू पनि गर्नुपर्ने हुन्छ। ब्रह्मचारी सेवक जस्तो बनेर गुरुका घरमा रहनुपर्छ र उसले घर घरै भिक्षा मागेर गुरु कहाँ ल्याउनुपर्छ। गुरुकै आज्ञा अनुसार उसले भोजन गर्दछ। यदि कुनै दिन गुरुले आफ्ना विद्यार्थीलाई भोजन गर्न बोलाउन बिर्सनु भयो भने त्यो दिन उक्त विद्यार्थीले उपवास गर्दछ। भोकै बहदछ। ब्रह्मचर्य पालनका यस्तै केही वैदिक नियमहरू हुन्छन्। त्यो नियमभित्र बसेर वेदाध्ययन गर्नुपर्ने हुन्छ। अहिलेको प्रसङ्ग त्यो बेलाको प्रसङ्गभन्दा अलि फरक अवस्था देख्नमा आइराखेको छ। अहिलेको प्रसङ्ग वेदाध्ययन ब्रह्मचर्य आश्रममा बसेर यसरी गर्न सक्ने परिस्थिति देशमा सम्भव छैन। यो यदाकदा यसको प्रयासहरू नभएको होइन, प्रयासहरू भइराखेको छ, आश्रमहरू खुलिराखेका छन्, तैपनि वातावरण अनुकूलित छैन। 5 वर्षको उमेरदेखि 20 वर्षसम्म आफ्ना गुरुका निर्देशनमा रहेर वेदको अध्ययन गर्ने विद्यार्थी नै पूर्ण रूपमा परिचालन चरित्रवान मानिस बन्न जान्छ। वेदको अध्ययन कल्पना विलास गरी व्यक्तिले अथवा व्यक्तिको मनोरञ्जनका लागि नभएर चरित्र निर्माणका लागि हो। वेदाध्ययन चरित्र निर्माणका 5 वर्षदेखिको लिएर उसले 20 वर्ष अरू प्लस गरेर 25 वर्षको उमेरसम्म ऊ चाहिँ वेदाध्ययन गर्छ, गुरुको चाहिँ आशीर्वाद प्राप्त गर्छ, अनि त्यसपछि ऊ ब्रह्मचर्य पुरा गरेर गृहस्थाश्रममा उसको प्रवेश हुन्छ। यो अवस्थामा गुरुमा अत्यन्त भक्ति राखेर सिकेको विद्या अनि उसको लाभदायक हुन्छ। र अलिकति गल्ती भयो भने त्यसको विपरीत अर्थ पनि हुन्छ। एकपटक बाबु गर्भमा हुँदा बाबाले 8 ठाउँमा वेद गल्ती पढ्नु भएछ। गर्भको बाबुले बाबालाई बाबा हजुरले गल्ती पढ्नु हो भनेर भन्नुभयो। भनेपछि बाबाले चाहिँ नै उहाँलाई अनि गाली गर्नुभयो, त गर्भमा छँदै माम मेरो गल्ती देखाउँछ भनेर रिसाउनु भयो। तर गल्ती गरेको आफूले चाहिँ नि महसुस गर्नु भएन। त 8 ठाउँमा बाङ्गो भएर जन्मनु परोस् भनेर उहाँले श्राप दिनुभयो। 8 वक्रको जन्म भयो 8 ठाउँमा बाङ्गो भएर। तर उहाँ यस्तो ज्ञानी हुनुभयो, पछि पुत्रस्य परमो धर्म पितृधारसमो नहि भन्ने यो सूत्र अनुसार जनक महाराजको मिथिलामा जनक महाराजको दरबारमा पण्डितहरूको परीक्षा थियो। त्यहाँ चाहिँ आफ्ना बाबा अनि परीक्षामा पास नभएर जलासन गरेर बस्नुभएको थियो जल समाधिमा। 8 वक्र गएर त्यहाँ चाहिँ नि आफूको विद्वत्ता त्यहाँ प्रस्तुत गर्नुभयो, सबैलाई जित्नुभयो। जितिसकेपछि उहाँले वरदान माग भएर अरूले भन्दा मेरा बाबाको जल समाधिबाट पार दिनुहोस्, मलाई अर्थ चाहिँदैन, मेरो बाबाको जो जल समाधि गर्नुभएको छ समाधिबाट उहाँको व्युत्थान होस् भनिकन माग्नुभयो। यसरी आफ्ना पिताजीलाई छोराले त्यो जल समाधिमा बसिसकेको अवस्थाबाट उद्धार गरेर अनि बाबालाई चाहिँ लिएर घरमा आउनुभएको कुराहरू हामीले इतिहासमा पढ्न सक्छौँ। त्यसकारणले त्यो बेलाको त्यस्तो अवस्था थियो, बाबु त्यस्तो एउटा विद्वान थिए 8 वक्र। बाबाले गल्ती पढेर त्यो शुद्ध नभएको हुँदा अनि गर्भैदेखि त्यो बाबुले यस्तो ज्ञान गरेर बाबालाई सम्झाएको थियो, बाबाले विपरीत सम्झिदिनु भयो र आफै त्यो जनक महाराजको पण्डित सभामा परीक्षामा उहाँ फेल हुनुभयो। अनि त्यहाँको शर्त अनुसार उहाँ चाहिँ जल समाधिमा गएर बस्नुपर्ने परिस्थिति त्यहाँ भयो। त्यो स्वीकार गरेको परिस्थितिबाट उहाँ जल समाधि भोगिरहनु भएको थियो। यो कुरा 8 वक्रले थाहा पाउनु भयो। उहाँले भन्नुहुन्छ, पुत्रस्य परमो धर्म पितृधारासमो नहि छोराको धर्म ठुलो धर्म चाहिँ पितृको उद्धार गर्नु हो। मेरो बाबा जलमा गएर समाधि दिएर बस्नुभएको छ तपस्या गरेर, उहाँलाई मैले उत्तीर्ण गराएर लिएर आउनु नै मेरो कर्तव्य हो भनेर त्यो अपाङ्ग शरीर लिएर बहुत कष्टका साथ उहाँ चाहिँ जनक महाराजको दरबारमा पुग्नु, दरबारमा पुगेर त्यहाँका पण्डितहरूलाई विजयलाई आफूले जित्नु हो पण्डितहरूलाई, अनि त्यो शर्त अनुसार उनीहरू जल समाधिमा जानुपर्ने भए तापनि उहाँले क्षमा दिनुभयो। उहाँले मात्रै माग्नुभयो, के माग्नुभयो भन्दा मेरो पिताजीलाई जुन दण्डित गर्नुभएको छ त्यो दण्डबाट मेरो पिताजीको मुक्ति होस् भनेर मागेर आफ्नो पिताजीलाई फेरि घरमा लिएर आउनुभयो। यसैलाई भनिन्छ पुत्रस्य परम हो धर्म पितृधार समो नै। यहाँसम्मका कुराहरूलाई राखेर आजको बसाइबाट म बिदा लिन्छु। जय।

0: आज विक्रम सम्बत 2083 वैशाख 22 गते मंगलबार जेठ कृष्ण चतुर्थी 5 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंहसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा गरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल।
2: विदेशमा लुकाएको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती, अध्यादेश मार्फत निजामती ट्रेड युनियन खारेज, सरकारले हुबहु अध्यादेश पुनः पठाएपछि राष्ट्रपति नैतिक संकटमा, हुकुमी शासनको अभ्यासमा सरकार लागेको भन्दै आलोचना शुरू, लिपुलेख पासका विषयमा नेपाल सरकारले पठायो कूटनैतिक नोट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आजको नागरिक दैनिकमा छापिएको कृष्ण बहादुरको सपनामा जुट्दै गाउँले शीर्षकको शुभ समाचार।
0: काठमाडौँको सुकुम्बासी बस्तीमा चलेको डोजरले देशभरको ध्यान खिचिरहेका बेला इलाम नगरपालिका 5 बरबोटे स्थित भोरलेनीका गाउँले भने एक विपन्नको घर ठडाइदिन श्रमदान गरिरहेका छन्। दिनहो 60 भन्दा बढी गाउँले 59 वर्षे कृष्ण बहादुर लिम्बुको छानो नचुहिने र बतासले न उडाउने घरको सपना पूरा गरिदिन जुटेका हुन्। कृष्ण बहादुर बोल्न सक्दैनन्, शारीरिक अपाङ्गतासँग जुझ्न त छँदैछ, त्यसमाथि गरिबीले थचक्क थिचेपछि आफ्ना सन्तानको गर्जो टार्ने, स्कूल पढाउने सम्मको आमदानी समेत छैन उनको। एक छोरीको बिहे भयो, एक छोरा आफन्तले पढाउँदै छिन्, अर्की सानी छोरी साथमा छिन्, तर कृष्ण बहादुरले आफू गरिब भए पनि धनी बनेर आलिशान महलमा बस्ने सपना चाहिँ कहिल्यै देखेनन्। उनी आफ्नो सपनालाई संकेतमा व्यक्त गर्छन्, पानी नचुहिने र हावाले न उडाउने छानो भएको सानो झुप्रामा बस्न पाइयोस्, छोराछोरीले पेटभरि खान पाउन्, बोली नभएर के भो, उनको हावभाव र स्वभावले बताउँछ। गाउँघर छरछिमेक इष्टमित्रसँग रमाइलो गरौं, हाँस खेल गरौं, जति बाँचिन्छ रमाइलो गरेर बाँचौं। यी सपना पूरा गर्न कृष्ण बहादुरले आफ्नो इमान्दारितालाई कहिल्यै कतै बन्धक राखेनन्, गाउँमा बदनामी कमाएनन्, दुई पैसाका लागि समाज बिर्सेनन्, आफ्नै पसिनामा बाँचे, कहिले आधा र कहिले पेटभरि खाए। स्थानीय संकेत गर्छन्, केही दिनपछि पानी नचुहिने, छानो न उडाउने घरभित्रिने साइत आउनेछ।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका विभिन्न एफएमहरू संसारभर नेपाली नेटवर्क .com र युट्युब तथा फेसबुकमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विदेशमा लुकाएको सम्पत्ति अनुसन्धान कसरी शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ। सरकारले 2062-63 यताका सार्वजनिक ओहदामा बसेका उच्च पदस्थ राजनैतिक पदाधिकारी एवं कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न गठित जाँचबुझ आयोगलाई नेपालका अलावा विदेशमा लुकाइएको सम्पत्ति पनि अनुसन्धान गर्ने कार्यदेश दिएको छ। यससँगै सार्वजनिक पदको दुरूपयोग गरी भ्रष्टाचार गर्ने र त्यसरी आर्जित गैर कानूनी सम्पत्ति विदेश पुर्याउनेहरू पनि न्यायिक जाँचबुझको रडारमा आउने भएका छन्। तर विदेशमा पुर्याएको सम्पत्ति र विदेशमै बसोबास गरिरहेका त्यस्ता व्यक्तिहरूलाई छानबिन अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया भने सहज छैन। नेपालमा अपराध गरेर विदेश पुगेका थुप्रै व्यक्ति अझै कानूनी दायरामा आएका छैनन्। इन्टरपोलबाट रेड नोटिस जारी गरेर पनि त्यस्ता व्यक्तिहरूको खोजबिन तथा फिर्ता ल्याउने विगतमा पहल भए पनि सम्बन्धित देशबाटै उचित सहयोग नहुँदा थुप्रै व्यक्ति विदेशमा बसिरहेका छन्। नेपालमा भ्रष्टाचार गरेर दोषी ठहर भएका कतिपय नेपाली र विदेशी व्यक्ति पनि कार्यवाहीको दायराबाट बाहिरै छन् र कूटनीतिक प्रयास र इन्टरपोलले विदेश भागेका व्यक्तिहरूको खोजबिनमा प्रयास गरिरहेको छ। त्यसका बावजुद अभियुक्त र आरोपित व्यक्ति फिर्ता ल्याउने विषय झन् पेचिलो बनिरहेको छ। यता जाँचबुझ आयोगका प्रवक्ता गणेश केसी भन्छन्, नेपालबाट कसैले अवैध रूपमा सम्पत्ति विदेश पुर्याएको तथ्य प्रमाणित भए फिर्ता ल्याउन उचित सिफारिश हुन्छ। के पहल गर्नुपर्ने हो गर्छौ। विदेश पुगेका नेपालीसँग पनि अथवा सम्पत्ति देखिएको छ त्यसको पनि खोजबिन हुन्छ। त्यस्तै पूर्व न्याय महान्यायाधिवक्ता बद्री बहादुर कार्की भन्नुहुन्छ, सम्पत्ति जाँचबुझ गर्न कुन कानून समातिन्छ, समातेको छ त्यो हेर्नुपर्छ। 2046 पनि पम्फा देवीले स्विजरल्याण्डमा सम्पत्ति लुकाएको र त्यसलाई ल्याउने भनेकै हो तर त्यो गफै भयो।
3: गोर्खापत्रले अध्यादेश मार्फत ऐन संशोधन निजामती ट्रेड युनियन खारेज शीर्षकमा खबर छापेको छ। सरकारले निजामती कर्मचारीको दलीय ट्रेड युनियन सम्बन्धी व्यवस्थाको अन्त्य गरेको छ। निजामती कर्मचारीले निजामती सेवा ऐन 2049 अवधिमा रही अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्ने व्यवस्था सरकारले अन्त्य गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 मार्फत सरकारले दलीय ट्रेड युनियन गठन सम्बन्धी व्यवस्था खारेज गरेको हो। निजामती सेवा ऐन 2049 परिभाषा खण्डको ज एक र दुई तथा ऐनको दफा 49 निजामती ट्रेड युनियन गठन सम्बन्धी व्यवस्था गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साता निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गरेकोमा सो मस्यौदामा समेत दलीय ट्रेड युनियनको व्यवस्था हटाउने प्रस्ताव गरिएको छ। मस्यौदा विधेयकमा निजामती सेवा राजनीतिक रूपमा तटस्थ रहने, निजामती कर्मचारीले राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था छ। अध्यादेश मार्फत निजामती सेवा ऐन 2049 परिभाषा खण्डको ज एक र दुई झिकिएको छ।
2: सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न पुनर्राष्ट्रपति समक्ष सिफारिश गरेपछि राष्ट्रपति र प्रधानमन्त्री बीच असहज परिस्थिति बनेको छ। राष्ट्रपति कार्यालयले पुनर्विचारका लागि आइतबार फिर्ता पठाएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 मन्त्री परिषदको सोमबारको बैठकले पुनः जस्ताको तस्तै प्रमाणीकरण गर्न सिफारिश गरेपछि अवस्था सिर्जना भएको हो। सरकारले सिफारिश गरेका 8 अध्यादेश मध्ये राष्ट्र राष्ट्रपतिले सातवटा प्रमाणीकरण गरिसकेका छन्। उनले संवैधानिक परिषद सम्बन्धी अध्यादेशलाई भने पुनर्विचार गर्न मन्त्री परिषदमा फिर्ता पठाएका थिए। फिर्ता पठाएको भोलिपल्ट बिहानै सरकारले सोही अध्यादेशलाई जस्ताको त्यस्तै पुनः सिफारिस गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल यो अध्यादेशलाई लिएर नैतिक संकटमा परेका छन्। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संसदले नै संवैधानिक परिषद काम कर्तव्य र अधिकार र कार्यविधि पहिलो संशोधन ऐन 2082 प्रमाणीकरणका लागि पठाएको थियो। वर्तमान सरकारले पनि सोही प्रकृतिको अध्यादेश ल्याउन संसद अधिवेशन रोकेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो। बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले वैशाख 8 गते वैशाख 17 गतेका लागि संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरे बमोजिम 9 गते अधिवेशन आह्वान गरेको थियो, तर वैशाख 10 गते सरकारले विशेष कारणवश भन्दै आह्वान भइसकेको अधिवेशन स्थगित गर्न सिफारिस गरेको थियो।
3: भारत र चीनलाई पठाइएको कूटनीतिक नोट औपचारिक शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्रा सम्बन्धी विषयमा नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट औपचारिक रूपमा पठाएको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रले चीन र भारतलाई कूटनीतिक नोट पठाएको बताएका छन्। सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले पनि सरकारको अडान दुवै छिमेकीलाई स्पष्ट पारिसकेको बताए। नेपाली भूमि लिपुलेख हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ। पोखरेलले भने सीमा विवादबारे हामीले परराष्ट्र मन्त्रालय मार्फत बोलिसकेका छौं, त्यो हाम्रो भूमि हो भन्नेमा हामी स्पष्ट छौं। यस्तो कूटनीतिक नोट अहिलेको सरकारले मात्र पठाएको होइन, नेपालले आफ्नो आधिकारिक नक्सामा महाकाली नदी पूर्वका लिम्पियाधुरा लिपुलेक र कालापानीलाई समेटेको छ, तर भारत र चीनले उक्त क्षेत्रलाई प्रयोग गर्दै व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 2015 चीन भ्रमणका क्रममा लिपुलेक पास हुँदै व्यापार गर्ने सहमति गरेका थिए। त्यसबेला तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले तुरन्तै विरोध जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो। त्यस यता नेपालले पटक पटक विरोध जनाउँदै आएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारका बेला परराष्ट्र मन्त्री प्रदीप गेवाली हुँदा पनि सरकारी स्तरबाट कूटनीतिक नोट पठाइएको थियो।
2: मुलुकका 28 नागरिक अगुवाहरूले हुकुमवासीका नाममा सुकुमवासी र भूमिहीनमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै हुकुमी शासनको अभ्यास तुरन्त रोक्न सरकारलाई आग्रह गरेका हुन्। हुकुमवासीलाई कानूनी दायरामा ल्याउने नाममा सरकारले चालेको कदमले सुकुमवासी बस्तीमा रहेका भूमिहीन तथा शहरी गरीबप्रति वर्तमान सरकारको अभाव तथा विभेदपूर्ण दृष्टिकोण उजागर गर्छ, उनीहरूले अपीलमा भनेका छन्। उनीहरूको लगत प्रमाणीकरण र गासबासको उचित व्यवस्था नगरी सरकारले उठीवास लगाउँदा अहिलेसम्म 2 जनताले आत्महत्या गरिसके सकेका छन्। हजारौं नागरिकको विचल्य भएको छ। गर्भवती र सुत्केरी स्याहार र सुरक्षित वातावरण छैन। सरकारले सुरक्षित रूपमा शैक्षिक सत्रको शुरूआतमै बस्ती उजाड्ने र विद्यालय भत्काउने हरकत गरेको भन्दै उनीहरूले आपत्ति समेत जनाएका छन्। शैक्षिक सत्रको शुरूमा बस्ती उजाडिँदा र पढिरहेका विद्यालय भत्काइँदा बाल बालिका पढ्ने अधिकारबाट वञ्चित भइरहेका छन्। यो मानव अधिकारको गम्भीर उल्लङ्घन हो। अपिलमा भनिएको छ, सेना समेत परिचालन गरी शहरको किनारामा बसोबास गरिरहेका नागरिकलाई सरकारको हठात बल प्रयोग गैर संवैधानिक र अमानवीय छ। सरकारले सामाजिक उत्तरदायित्व तथा राजनैतिक आस्थाका आधारमा स्थापना भएका विद्यार्थी संगठन ट्रेड युनियन लगायतका पेसागत संगठनहरूलाई प्रतिबन्ध लगाउने तयारीप्रति पनि हाम्रो गम्भीर आपत्ति छ। विज्ञप्तिमा भनिएको छ, हुकुमी शासनको अभ्यासमा सरकार शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।